हे आरोग्यदाता प्रभु, हामी सबैलाई स्वास्थ्य शान्ति र दीर्घ

0: Mania Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
5: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
4: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
5: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
4: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
5: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
4: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
5: मोबाइल 97460-00-454।
4: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
8: मर्सेंग डीएफएम 95 मेगाहर्ज।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 2 गते मंगलबार, सन् 2026 अगस्त 18 तारीक साउन शुक्ल पक्षको षष्ठी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदीय इतिहासमै प्रधानमन्त्रीका नाममा पहिलो रूलिङ, भदौ 10 प्रश्नोत्तर संसदको अवरोध स्थगित।
0: विद्युत प्राधिकरणको नाफा झण्डै 59% घट्यो। एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो।
1: देशमै अवसर खोज्दा सिप अनुसारको काम र उचित पारिश्रमिक नपाएको युवाको गुनासो, नीति मात्रै होइन रोजगारी र उद्यमको वास्तविक अवसर मिलाउन आग्रह।
3: देशमा बसेर केही गर्न नसकेपछि त्यो एयरपोर्टमा धाउनु बाहेक अरू विकल्पै हुँदैन।
4: बहुस्तरीय खालका विश्वस्तरीय खालका प्रविधिहरूलाई भित्राउनुपर्छ।
5: बोल्ने मात्रै होइन अथवा नीति बनाउने मात्रै होइन कि त्यसलाई इम्प्लिमेन्टेसन पार्टमा ध्यान जाओस्।
0: इरान सम्झौतामा बाधा पुर्याए ओमानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इरानलाई पनि आत्मसमर्पण गर्न आग्रह।
1: र न्यूजील्याण्डका कुगेलिन एनपीएल टोली सुदूर पश्चिम रोयल्समै रहने।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीएससी एजी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
7: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना

0: विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मी इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
0: फोन नम्बर 01-5670-924, 5670-925।
2: काया खैरनमा अब खबरको सिलसिला। संसदको सर्वोच्चता र सरकारको संसदीय जवाबदेहितामाथि प्रश्न उठेपछि नेपालको संसदीय इतिहासमै पहिलो पटक सदनबाट प्रधानमन्त्रीको नाममा रूलिङ भएको छ। प्रतिनिधि सभाको हिजो बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले उठाएका प्रश्नको सदनमा आएर जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गर्नुभएको हो। सभामुख अर्यालले रूलिङको क्रममा प्रतिनिधि सभा नियमावलीको नियम 56-60 उल्लेख गर्नुभएको छ। यी नियममा हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। सभामुख अर्यालले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भदौ 10 लागि तोक्नु भएको छ। यो रूलिङ भएसँगै अब प्रधानमन्त्री शाह प्रश्नोत्तरमा उपस्थित हुनुपर्नेछ। प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले नियमावलीको परीक्षित 9 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम भदौ 10 बैठकमा हुने गरी निर्धारण गरेको जानकारी गराउनु भएको छ। यसका लागि भदौ 5 1 प्रश्न दिन सभामुखले आग्रह समेत गर्नुभएको छ। संसदको सर्वोच्चता र सरकारको संसदीय जवाबदेहितामाथि प्रश्न उठ्ने अवस्था आएपछि सभामुखले रूलिङको अधिकार प्रयोग गर्नुभएको हो। सांसदले जन्माएको प्रधानमन्त्री सदनप्रति उत्तरदायी नहुँदा सभामुखले रूलिङ गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक रहेको संसदीय मामिलाका जानकारहरूको भनाई छ। यो रूलिङपछि संसदको अवरोध स्थगित भएको छ। संसदीय इतिहासमै प्रधानमन्त्रीको नाममा पहिलो रूलिङ शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: सरकारले खाद्य वस्तुको खुल्ला बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ। बजारमा दाल, चामल, गेडागुड़ी जस्ता खाद्य वस्तु खुल्ला रूपमा बिक्री भइरहेकोमा सरकारले आउने दिनमा खुल्ला बिक्रीमा रोक लगाउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको राष्ट्रिय आपूर्ति नीतिको मस्यौदामा खुल्ला बिक्री वितरण निरुत्साहित गर्ने उल्लेख छ। खाद्यान्न लगायतका वस्तुहरूको खुल्ला रूपमा बिक्री वितरण गर्न निरुत्साहित गर्नका लागि यस्ता वस्तुहरूलाई अनिवार्य रूपमा सुरक्षित तवरले गुणस्तर निर्धारण, परीक्षण, प्याकेजिङ र लेबलिङ गरी बिक्री वितरण गर्ने प्रबन्ध गरिने मस्यौदामा भनिएको छ। यसै गरी आयातित तथा आन्तरिक रूपमा उत्पादन हुने वस्तु तथा सेवामा उत्पादन मिति, उपभोग अवधि, अधिकतम खुद्रा मूल्य लगायतका विवरणहरू स्पष्ट खुल्ने गरी लेबल लगाउने व्यवस्था अनिवार्य गरिने उल्लेख गरिएको छ। आपूर्ति नीतिमा अहिलेको जस्तो जथाभावी आयातमा प्रतिबन्ध लगाइने उल्लेख छ। विशेष गरेर खाद्यान्न, कृषि उपज, पशु पंक्षी, मत्स्य, वनजन्य, काठ, जैविक सुरक्षामा जोखिम हुन सक्ने बिरूवा तथा बिरूवाजन्य पदार्थ लगायतका वस्तुहरू भन्सा नाकामा क्वारेन्टाइन चेक गरिने जनाइएको छ। यस्ता वस्तुहरू स्वदेशभित्र उत्पादन स्थलमा निरीक्षण गर्ने व्यवस्था मिलाइने उल्लेख छ। मानव स्वास्थ्यसँग सम्बन्धित वस्तुहरूको नियमित रूपमा नमूना संकलन तथा स्वच्छता परीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्ने जनाइएको छ। अब खुल्ला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध शीर्षकको खबर कारोबारमा छ।
2: आर्थिक वर्ष 82-83 नेपाल विद्युत प्राधिकरणको कर अघिको नाफा झण्डै 59% घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवका अवसरमा हिजो सार्वजनिक भएको गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले नाफा घटेको देखाएको हो। आर्थिक वर्ष 81-82 प्राधिकरणले 12,57,30,00,000 नाफा गरेकोमा गत आर्थिक वर्षमा 5,04,00,000,000 रूपियाँ मात्रै नाफा कमाएको छ। गत आर्थिक वर्षको भने लेखा हुन बाँकी छ। विगतका वर्षमा उच्च हुने गरेको प्राधिकरणको नाफा गत आर्थिक वर्षमा न्यून भएको हो। प्राधिकरणले आर्थिक वर्ष 78-79 15,05,80,00,000, 79-80 12,07,70,00,000, 80-81 14,46,50,00,000 र 81-82 12,17,30,00,000 नाफा कमाएको तथ्याङ्क छ। प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विदेशी विनिमय दरमा आएको वृद्धिले नाफा प्रभावित भएको बताउनु भएको छ।
3: मिलिनियम च्यालेन्ज अकाउण्ट नेपाल एमसीए नेपालले अमेरिकी सहयोगमा संचालित मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाको 1 म्याद थप गर्न अनुरोध सहित पठाएको प्रस्ताव 3 अर्थ मन्त्रालयमै थन्किएको छ। एमसीए नेपाल अमेरिकी सहयोगमा संचालित

0: एमसीसी परियोजना कार्यान्वयन निकाय हो। अर्थले आवश्यक निर्णय नलिएका कारण यो प्रस्ताव अमेरिकाको वाशिङटन डीसीको एमसीसी मुख्यालयसम्म अझै पुगेको छैन। एमसीए नेपालले गएको जेठको मध्यतिरै मन्त्रालयमा पत्र पठाउँदै 74 करोड़ 70 लाख डलरको आयोजनाको एक वर्ष म्याद थपका लागि औपचारिक रूपमा एमसीसी मुख्यालयसँग समन्वय गरिदिन आग्रह गरेको थियो। आयोजना अन्तर्गत 315 किलोमिटर लामो प्रसारण लाइन र सड़क स्तरोन्नतिका परियोजनाहरू छन्। अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले एमसीए नेपालका तर्फबाट पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसलाई अहिलेसम्म एमसीसी मुख्यालय नपठाइएको बताएका छन्। एमसीसी सम्झौता अनुसार यी आयोजनाहरू 13 भदौ 2085 सम्पन्न भइसक्नु पर्नेछ। तर अमेरिकी सरकारले एमसीसीका गतिविधिहरू अस्थायी रूपमा स्थगन गरेको र प्रसारण लाइनको ठेक्का रद्द भई फेरि ठेक्का आह्वान गर्नु परेका कारण आयोजना कार्यान्वयनमा करिब 14 महिनाको ढिलाइ भएको एमसीए नेपालको भनाई छ। एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो। कान्तिपुरमा खबर छ।
1: जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। उहाँ गैराती थुनामुक्त हुनुभएको हो। सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो। श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनु भएको छ। समाचार गलत भए कानूनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उहाँलाई गएको साउन 27 गते मध्यराती पक्राउ गरेको थियो। कायाकैरनमा देशभित्र सिप अनुसारको काम र उचित पारिश्रमिक नपाएको युवाहरूको गुनासोसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540
4: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस बेटर को बानी लाग्छ।
5: थोरै बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान एनबीएल अटो लोन
6: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
5: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
5: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
8: हरेक मान्छेको सपना जपना र चाहना पैसा
5: पैसामा छ शक्ति पैसामा छ सहारा।
8: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
5: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
8: यच्च प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
9: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
8: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
9: इतिहास, गाथा र कथा, गाँठका कुरा,
8: गाँठका कुरा।
9: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदीय इतिहासमै प्रधानमन्त्रीको नाममा पहिलो रूलिङ, भदौ दशमा प्रश्नोत्तर, संसदको अवरोध स्थगित, अब खुल्ला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध, विद्युत प्राधिकरणको नाफा झण्डै 59% घट्यो, एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो, जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी प्रसंग। देशमा युवाको संख्या ठूलो भए पनि पर्याप्त अवसर नहुँदा धेरै युवा विदेशिन बाध्य छन्। रोजगारीको सीमितता, सीप अनुसारको कामको अभाव, न्यून पारिश्रमिक, उद्यमका लागि पूँजी र बजारको समस्या तथा सरकारी प्रक्रियाको झन्झट यसका प्रमुख कारण हुन्। यद्यपि सूचना प्रविधि, पर्यटन, कृषि, स्टार्टअप लगायतका क्षेत्रमा नेपालमै सम्भावना खोज्ने युवाको संख्या पनि बढ़िरहेको छ। युवालाई देशमै अवसर दिन सीप विकास, रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने तथा व्यवसाय संचालन सहज बनाउन वान विन्डो सिस्टम लागू गर्नुपर्ने आवाज उठिरहेको छ। साथी महेश गेवालीले युवालाई देशमै रोक्न सरकारले के गर्नुपर्छ भनेर काठमाण्डुमा भेटिएका केही युवालाई सोध्नु भएको छ।
10: सन्ध्यावसल, मेरो घर चाहिँ बुटोल, बसाई चाहिँ मेरो काठमाडौँ। यही ब्याचलर पढ्दा पनि धेरै खर्च गरेर पढ्यो, अब मास्टर्स पढ्दा पनि घरबाटै पैसा पठाउनु भनेर पढ्नु पर्दा चाहिँ दुःख लाग्छ। अब सकेसम्म दुःख गर्ने हो, देशमै गर्ने हो भनिन्छ, तर आफूले सोचे जस्तो पढाइ अनुसारको सिपमूलक कार्यक्रम, इन्टर्नसिप पनि पेड नपाउनु, अनपेड इन्टर्नसिपमा गर्नुपर्ने, त्यस्तो हुँदाखेरि चाहिँ हामी फर्स्टमा गर्दै जाँदा आफू नै एकदमै पीडित, त्यो भिक्टिम जस्तो भइन्छ। देशमा बसेर केही गर्न नसकेपछि त्यो एयरपोर्टमा धाउनु बाहेक अरू विकल्प हुँदैन, फर्स्टमा लगानी गर्नुपर्छ, त्यसमा नै हामी चुकेर चाहिँ हामी विदेश जानुपर्ने बाध्यता आएको।
11: प्रवीण मास्तोला, सोलुखुम्बु, बसाई, बागबजार। 5 वर्षको अवधिमा 12 लाख रोजगारी सिर्जना गर्न, औसत वार्षिक लगभग तपाईँको 2.5 लाख रोजगारी सिर्जना गर्नुपर्छ। उद्योग धन्दा सञ्चालन गर्न सकेको छैन, ऋण उद्योगहरूको चाहिँ तर त्यसको लागि चाहिँ स्रोत सुनिश्चित भएको छैन, सार्वजनिक संस्थानहरू घाटामा गइराखेका छन्, घाटा पूर्ति गर्ने के कसरी हो त्यो सरकारको कार्ययोजना छैन, उद्योग व्यवसाय सञ्चालन गरेर पनि फेरि हामी घाटामै जाने उद्योग किन सञ्चालन गर्दैछौँ, पूर्वाधार निर्माण गर्नु, सूचना प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्नको लागि डिजिटल इन्फ्रास्ट्रक्चरहरू ल्याउनु पर्यो, हाम्रो टेक्नोलोजी नयाँ ल्याउनु पर्यो, बहुस्तरीय खालका, विश्वस्तरीय खालका प्रविधिहरूलाई भित्राउनु पर्छ।
12: सानवी देउजा, अहिले मेरो बीए इन इकोनोमिक्स अनि पोलिटिकल साइन्स। अब सरकारले अब विद्यार्थीलाई लोन लिन सकिन्छ कि स्टार्टअपको लागि, होइन, एजुकेसन सिस्टममा नै अलिकति प्राक्टिकल नलेज बढाउन सकिन्छ कि पढाइ सकिने बित्तिकै प्लेसमेन्ट दिन सकिन्छ, त्यो कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ। अनि अहिले हाम्रो के भन्नु, अब सार्वजनिक संस्थानहरू कति बन्द छ, होइन, त्यहाँनिर प्लेसमेन्ट दियो भने पनि अझै बेटर हुन्थ्यो त्यो सञ्चालनहरू गरेर।
13: वन्दना बिके सल्यान, अहिले बानेश्वर।
14: मास्टर्स गरेको मान्छेले 10-15 हजारको जबमा काठमाडौँमा सर्भाइभ गर्नु त एकदम गाह्रो हुन्छ नि त, होइन, त्यो कसरी मान्छेले आफ्नो डेली खर्च नै गर्न सक्दैन, महँगाई यति छ, होइन, काठमाडौँमा एउटा ठाउँदेखि अर्को ठाउँमा नै जाँदाखेरि नै कति फरक फरक छ कि, अलिक गाडी भाडादेखि लगेर हरेक कुराको पेमेन्ट, रेन्टमा बस्यो भने प्र्याक्टिकल भन्दा पनि थ्योरिटिकल नलेज मात्रै भयो क्या।
15: उमेश पाण्डे, सुदूरपश्चिम बाजुरा, बसाई यता भक्तपुर छ अहिले मेरो। इन्टर्नसिपको व्यवस्था गरिदिनु पर्यो, होइन, कलेजमै गएर प्रोग्रामहरू गरिदिनु पर्यो, कार्यक्रम गरेर यसरी यसरी आयोजन हुन सक्छ, यसरी आत्मनिर्भर हुन सकिन्छ, होइन, यो पेसा गर्दाखेरि तपाईँहरूले पढे अनुसार यो अवसरहरू चाहिँ छ, मन्त्रालयमा यस्तो छ, बाहिरी सेक्टरमा यस्तो छ भनेर सबैले सरकारले पनि केही कदम गरिदियो भने, अनि केही चाहिँ अनि आफूले पनि इनिसिएटिभ चाहिँ लिनुपर्छ, त्यो सबै गर्यो भने यो समस्याको समाधान चाहिँ हुन्छ जस्तो लाग्छ।
16: सुमिना राई, सोलुखुम्बु, ठमेलमा। बोल्ने मात्रै होइन अथवा नीति बनाउने मात्रै होइन कि, त्यसलाई इम्प्लिमेन्टेसन पार्टमा ध्यान जाओस्, जे बनाएको छ एकदमै आफ्नो देश सुहाउँदो, होइन कि, हामी स्विजरल्यान्ड बनाउँछौँ हामी भन्दै आउनुहुन्छ नि, स्विजरल्यान्ड बनाउनु छैन कि हाम्रो नेपाललाई, हामीलाई कतिपय यो पश्चिम भेगमा त त्यो हाम्रो छ नि सरकारी, हाम्रो त्यो सिटामल निशुल्क, त्यो पनि खान पाउनु भएको छैन कि, त्यो नेपाललाई स्विजरल्यान्ड अथवा ट्रेन, रेल केही ल्याउनु छैन कि, बस हाम्रो नेपालीको परिवेश अनुसार लग्नुहोस्, हामीलाई स्विजरल्यान्ड चाहियो होइन, होइन, यहाँको सोर्सहरूलाई, रिसोर्सहरूलाई राम्रो ठाउँमा युटिलाइज गर्नुहोस्, अनि हाम्रो फाइनेन्सियल उसको ब्याकग्राउन्डको लागि त हाम्रो रिसोर्सहरू काफी छ नि त, तिनीहरूलाई युज गर्नुहोस् राम्रो ठाउँमा, होइन, त्यही हो।
1: रोजगारी, उद्यमशीलता, सीप, सरकारी नीति र भविष्यका सम्भावना बारे युवा अनुभव समेटिएको कार्यक्रम देश प्रदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, पहाड़ी क्षेत्रका बस्तीमा बाँदर, दुम्सी, बँदेल, मृग, खरायो लगायतका जंगली जनावरले खेतीबालीमा ठूलो नोक्सान पुर्याउँदै आएका छन्। जंगली जनावरको कारण बस्ती नै खाली हुन थालेपछि पाल्पा रिद्दीकोट गाउँपालिका एक खेहाले गाउँ गाउँमा बाँदर हेरालु कर्मचारीदेखि किसानको बारीमा काँडे तारजाली लगाएर जंगली जनावर नियन्त्रणको नमूना काम गरिरहेको छ। अहिले मकै खेतीको मुख्य सिजन हो। चैत वैशाखमा लगाएको मकै अहिले फल्ने दाना हाल्ने समय हो। जंगली जनावर बाँदर र बदेलको संख्या अत्याधिक वृद्धिसँगै किसानले लगाएको मकै लगायत अन्नबालीमा ठूलो नोक्सानी हुँदै आएको छ। केन्द्रीय सरकारलाई बाँदर तथा बदेल जस्ता जंगली जनावर नियन्त्रणका लागि किसानहरूले आवाज उठाए पनि कहीँ कतैबाट सुनवाई हुन नसकेको गुनासो गर्छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका एक ख्याहा वडा कार्यालयले 2080 सालदेखि हरेक वर्ष बाँदर लखेट्न 8-10 जनाको दरले घेरालु कर्मचारी खटाएर किसानको मकै खेती जोगाउने अभियान थालेको छ। बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेदार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
17: धान रोपेको 2-3 हप्तापछि खेतमा पानी जमिरहेमा जरा कुहिने रोग लाग्न सक्छ। त्यसैले पानीको उचित निकास गर्नुहोस् र रोगी बोट देखिएमा तत्काल हटाउनुहोस्।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
17: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: बाको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। जनकवि दुर्गालाल श्रेष्ठ साथीभाइसँगको भेटघाटमा प्राय एउटै सम्झना दोहोर्याएर सुनाउन चाहनुहुन्थ्यो। त्यसमा उहाँलाई गर्व पनि थियो। उहाँ भर्खर 11 वर्षका मात्र हुनुहुन्थ्यो। नेपाल भाषामा एउटा नाटक लेख्नु भएछ र त्यसलाई निर्देशन गरेर आफैले खेल्नु पनि भएको रहेछ। त्यति बेला टोल टोलमा नाटक प्रदर्शन गर्ने चलन थियो। उहाँका यही सम्झनालाई मात्र आधार मान्दा 8 दशक भन्दा बढ़ी समय उहाँले साहित्य सृजनामा बिताउनुभयो। आधुनिक नेपाल भाषा साहित्यमा समेत सबैभन्दा लोकप्रिय यिनै कविको आइतबार राति निधन भएको छ। नाटक लेखनबाटै साहित्य क्षेत्रमा लागेका श्रेष्ठको नेपाल सम्बन्ध 1075 धर्मोदय मा एउटा कविता छापिएको थियो। त्यसको शीर्षक थियो सान्त्वना। पछि उहाँको परिचय कविकै रूपमा बढ़ी भयो। भलै गीतकार, नाटककार र अनुवादक सबै हुनुहुन्थ्यो उहाँ। उहाँको साहित्यिक यात्रालाई नजिकबाट हेर्ने मौका पाएका निबन्धकार रमेश काजी स्थापितका अनुसार श्रेष्ठका कविताको सबैभन्दा ठूलो विशेषता भन्नु नै ती गीत जस्तै हुनु हो। उहाँको जति कविता छन् ती सबै लय राखेर रा गीत गाउन सकिने खालका छन्। त्यस अर्थमा उहाँको कविता गेयात्मक नै रहे। जनकवि श्रेष्ठका 1 दर्जन भन्दा बढ़ी कविता संग्रह निस्केका छन्। उहाँको गीत संग्रहका नामबाट पनि पुस्तक प्रकाशनमा छन्। अधिकांश गीत राष्ट्रियता, देशभक्तिसँगै भाषा र जातिको उत्थानमा केन्द्रित छन्। नेपाली भाषामा पनि उहाँले धेरै गीत लेख्नु भएको छ। त्यसमध्ये फूलको आँखामा फूलै संसार सबैभन्दा चर्चितमा पर्छ। शब्दमा बाँचिरहेका जनकवि शीर्षकको खबर आज कान्तिपुरमा छ।
4: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा बाधा पुर्याएमा ओमानमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको छ। फक्स न्यूजका पत्रकारसँगको कुराकानीमा ट्रम्पले यदि ओमानले बाधा पुर्यायो भने उनीहरूमाथि व्यापक बमबारी गर्ने बताउनु भएको हो। ओमान र इरानबीच जलमार्गको नियन्त्रणबारे चलिरहेको वार्तालाई उल्लेख गर्दा वाशिङटनले पनि ओमानसँग छिट्टै वार्ता अघि बढ़ाइरहेको उहाँले उल्लेख गर्नुभयो। साथै उहाँले इरानलाई आत्मसमर्पण गर्न समेत आग्रह गर्नुभएको बीबीसी को खबरमा उल्लेख छ। तेहरानको विदेश मन्त्रालयले हिजो दुवै पक्षीय संयुक्त घोषणा पत्रमा काम गरिरहेको बताएपछि ट्रम्पको भनाई बाहिर आएको हो। तेहरानले जलमार्गको प्रभावकारी नियन्त्रणलाई अमेरिकी नेतृत्वको सैन्य शक्ति नष्ट गर्ने र विवादास्पद परमाणु ऊर्जा कार्यक्रम त्याग्न बाध्य पार्ने प्रयास विरूद्धको दवाबका रूपमा प्रयोग गरेको छ। शुक्रबार ट्रम्पले हर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने दावी गर्नुभएको थियो भने इरानले यो महत्वपूर्ण ऊर्जा मार्ग इरानकै नै रहने जवाब दिएको थियो।
5: अब खेल खबर। न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुगेलिनले सुदूरपश्चिम रोयल्सबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। 34 वर्षीय कुगेलिनले लगातार तेस्रो वर्ष सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न लागेका हुन्। सुदूरपश्चिम रोयल्सले विज्ञप्ति जारी गर्दै कुगेलिनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलिनलाई टोलीमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन्।
4: अब केही खबर संक्षेपमा। गैराती सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशको धेरैजसो पहाड़ी जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कोशीको उखल ढुंगा ऐसिलु खर्कमा 59 मिलिमिटर वर्षा मापन भयो। त्यसैगरी बैतडी बझाङ दैलेखमा पनि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कोशीको तराई र मध्य प्रदेशको केही ठाउँमा भने हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: सोमबारदेखि विदेशमा श्रमिक पठाउन बन्द गर्ने सहितका कार्यक्रम राखेका वैदेशिक रोजगार व्यवसायीले सरकारसँगको वार्तापछि तत्काललाई आन्दोलन स्थगित गरेका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयमा हिजो बिहानदेखि भएको छलफलमा व्यवसायीले राखेका 15 बुँदे माग मध्ये अधिकांश नीतिगत सुधारका भएकाले संशोधनको प्रक्रियामा रहेको वैदेशिक रोजगार ऐन मार्फत सम्बोधन गर्ने सहमति भएको छ।
4: वर्षदेखि सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम अन्तर्गत दोस्रो पुरस्कारको नतिजा सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको साउन 16 31 गतेसम्म सामान किन्ने उपभोक्ता यस पटकको पुरस्कार कार्यक्रममा समेटिएका छन्। अर्थ मन्त्रालयमा हिजो आयोजित कार्यक्रम मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार 350 रूपियाँको सामान किनेका उपभोक्ताले 10,00,000 रूपियाँ बराबरको बम्पर पुरस्कार जितेका हुन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान किन्ने उपभोक्ता यस पटकको बम्पर उपहारका विजेता बने। सरकारले सञ्चालनमा ल्याएको प्राइज पोर्टलमा पछिल्लो 16 दिनमा नगद कारोबार भएका 3,57,149 बिल दर्ता भएका थिए। काया कैरनमा अब पालो उखानको।
5: गंगामा नुहाए पनि गधा गाई बन्दैन।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: संसदीय इतिहासमै प्रधानमन्त्रीका नाममा पहिलो रूलिङ, भदौ 10 प्रश्नोत्तर, संसदको अवरोध स्थगित।
4: विद्युत प्राधिकरणको नाफा झण्डै 59% घट्यो। एमसीसीको म्याद थप्ने प्रस्ताव 3 अर्थमै रोकियो।
5: देशमै अवसर खोज्दा सिप अनुसारको काम र उचित पारिश्रमिक नपाएको युवाको गुनासो, नीति मात्रै होइन रोजगारी र उद्यमको वास्तविक अवसर मिलाउन आग्रह।
4: इरान सम्झौतामा बाधा पुर्याए, ओमानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इरानलाई पनि आत्मसमर्पण गर्न आग्रह।
5: र न्यूजील्याण्डका कुगेलिन एनपीएल टोली सुदूरपश्चिम रोयल्समै रहने।
4: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको सांसदका प्रश्नको जवाब दिन प्रधानमन्त्रीलाई सभामुखले गरेको रूलिङसँग यो कार्टुन सम्बन्धित छ। यसअघि उठेका विभिन्न प्रश्नको जवाब प्रधानमन्त्री बालेन्द्र शाहबाट सामाजिक सञ्जालमा मध्यरातमा आउने गरेको थियो। यहाँ पछिल्लो निर्देशन बारेको खबर हेर्दै गरेका एकजनाको हातमा मोबाइल छ। मोबाइलमा उनी फेसबुक खोल्दैछन् अनि ती व्यक्तिले भन्दैछन्, लौ अब रातभर सुत्न नपाउने भयो, के थाहा कतिखेर फ्याट लाएर प्रधानमन्त्रीको जवाफ आउने हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
4: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
8: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
6: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 98477969229।
9: क्यों भविष्य में चिंता क्यों पारे मोहिंदी
10: आकी वा आगे गए इंश्योरेंस की हम
9: ओहो थदई मरी गा चील मोमेन
10: ये भयो समस्या खै विषय पैनिक आगे प्लान तम
9: लौ छैली मो विषय मी नै बिनी छाबा बन्दिल परे।
10: रिलायबल लाइफ इंश्योरेंस, चिंता आगे समाधान,
9: छाबा मी छाबा रोजाए।
10: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 को अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
9: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
11: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
9: जान त जाने, बरु कहाँ जाने होला खै?
11: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
12: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
3: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
4: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
2: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 को स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 को अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
6: क्यों भविष्यमा चिन्ता किन पारे मोइन्दी?
7: आकिबा आङे गई इन्सुरेन्स कियम।
6: ओहो थदैमरी गा चिल मुमै।
7: यो समस्या खै बिस्या प्यानिक आङे प्लान तम
6: लौ छैली मु बिस्यामी नै बिनी छ्याब बन्दिल परे।
7: रिलायबल लाइफ इन्सुरेन्स, चिन्ता आङे समाधान,
6: छ्याबा मि छ्याबा रोजाई।

0: नमस्कार, रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा बिहानको मर्स्याङदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा एक वर्षको अवधिमा 5 वर्ष मुनिका 211 बाल बालिकालाई निमोनिया संक्रमण, फेरि फोर जी सेवाको पहुँच बढेसँगै लमजुङ र गोर्खामा एनसेलको 3G सेवा बन्द। गत आर्थिक वर्ष जिल्लाका विभिन्न निकायमा प्रदेश सरकारबाट विनियोजित 65% बजेट खर्च, 35% बजेट फिर्ता। र लमजुङ प्रहरीद्वारा 3 जना पूर्व प्रहरीलाई सम्मान, 1 जना पूर्व प्रहरी परिवार पनि सम्मानित। अब समाचार विस्तारमा। लमजुङमा एक वर्षको अवधिमा 5 वर्ष मुनिका 211 जना बाल बालिकाहरूमा निमोनिया संक्रमण देखिएको छ। आर्थिक वर्ष 2082-83 जिल्लाको विभिन्न स्थानीय तहहरूमा गरी सो संख्यामा बाल बालिकामा निमोनिया संक्रमण भएको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ। कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा जिल्लामा प्रति हजार 26 जनामा निमोनिया संक्रमण भएको छ। अघिल्लो आर्थिक वर्षको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा निमोनिया संक्रमण घट्दो रहेको कार्यालयले जनाएको अघिल्लो आर्थिक वर्षमा मात्रै 5 वर्ष मुनिका प्रति हजार 36 जना बाल बालिकाहरूमा निमोनिया संक्रमण भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष 2080-81 प्रति हजार 58 जना बाल बालिकाहरूमा निमोनिया प्रकोप भएको थियो। त्यस्तै आर्थिक वर्ष 2079-80 भने प्रति हजार 39 जनामा मात्रै निमोनिया भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ। जिल्लामा आर्थिक वर्ष 2078-79 भने प्रति हजार 43 जना बाल बालिकालाई निमोनिया प्रकोप भएको थियो। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा जिल्लामा सबैभन्दा धेरै बेसी शहरमा 51 जना बाल बालिकामा निमोनिया भएको थियो। सोबाहेक मर्स्याङदी गाउँपालिकामा 37 जना, राइनस नगरपालिका र दोर्दी गाउँपालिकामा बराबर 35 जनामा निमोनिया संक्रमण भएको थियो। त्यसै गरी सुन्दरबजार नगरपालिकामा 25 जना, कोलासुथार गाउँपालिकामा 14 जना, मध्य नेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकामा पनि बराबर 7 जना बाल बालिकाहरूमा निमोनिया संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। निमोनिया एक फोक्सोको संक्रमण हो, जसले एक वा दुवै फोक्सोमा हावाको थैलीहरू सुनिन्छन्। हावाको थैलीमा तरल पदार्थ वा पीप भरिएमा कफ वा पीपको साथ खोकी, ज्वरो, चिसो र सास फेर्न समस्या हुन सक्छन्। निमोनिया ब्याक्टेरिया, भाइरस र फंगस सहित विभिन्न प्रजातिका कारण हुन सक्ने चिकित्सकहरू बताउँछन्। निमोनिया भाइरस र ब्याक्टेरिया दुवै संक्रमण भएकोले हाच्यु गर्दा वा खोकीबाट हावाबाट निस्कने थोपाहरू सास लिएर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। निमोनिया उत्पन्न गर्ने ब्याक्टेरिया वा भाइरसहरूले दूषित सतहहरू वा वस्तुहरूसँग सम्पर्क आएर पनि यस प्रकारको निमोनिया हुन सक्छ। फंगल निमोनिया वातावरणबाट हुन सक्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने चिकित्सकहरूको भनाइ छ। जिल्ला प्रहरी कार्यालय लमजुङले लमजुङका 3 जना पूर्व प्रहरीहरूलाई सम्मान गरेको छ। नेपाल प्रहरी संगठनमा आबद्ध भई सेवानिवृत्त भएका 3 जना पूर्व प्रहरी र 1 जना पूर्व प्रहरीका परिवारलाई सम्मान गरेको हो। जिल्ला प्रहरी कार्यालय लमजुङले अघिल्ला वर्षहरूमा पनि जिल्लाका विभिन्न स्थानमा सम्बन्धित पूर्व प्रहरीहरूको घरमै पुगेर अग्रज पूर्व प्रहरीहरूलाई सम्मान गरेको थियो। यस वर्ष पनि 3 जनालाई जिल्ला प्रहरी कार्यालयमा औपचारिक कार्यक्रम गरी र 1 जना सम्बन्धित व्यक्तिको घरमै पुगेर सेवाको लागि सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। जिल्ला स्थित भूपो प्रहरी संगठनको समन्वय तथा सहकार्यमा पूर्व प्रहरी ज्येष्ठ सदस्यहरूलाई सम्मान गरेको हो। सम्मानित हुनेहरूमा दोर्दी गाउँपालिका 4 नौथर निवासी पूर्व प्रहरी हवलदार घनश्याम अधिकारी रहनु भएको छ। 70 वर्षीय अधिकारीलाई जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतको टोली घरमै पुगेर सम्मान गरेको हो। त्यसै गरी जिल्ला प्रहरी कार्यालयमा औपचारिक कार्यक्रममा भने शहर नगरपालिका 4 निवासी पूर्व प्रहरी नायब निरीक्षक गमबहादुर गुरूङ, बेसी शहर नगरपालिका पाँच नालमा निवासी पूर्व प्रहरी हवलदार हर्कमान गुरूङलाई सम्मान गरिएको थियो। पूर्व प्रणानी गुरूङ बेसी शहर चारका वडा अध्यक्ष समेत हुनुहुन्छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय लमसुङले पूर्व प्रहरी सहायक निरीक्षक भीमबहादुर पन्तकी धर्मपत्नी मनदेवी पन्तलाई पनि सम्मान गरेको छ। श्रीमानको निधनपछि पनि पूर्व प्रहरीमा संगठनमा आबद्ध रहनुभएकी पन्तलाई पनि सम्मान गरिएको पूर्व प्रहरी संगठन लमजुङले जनाएको हो। प्रहरीले दौसला एवं प्रशंसा पत्र सहित पूर्व प्रहरीहरूलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले जानकारी दिनुभयो। गत आर्थिक वर्षमा पनि लमजुङ प्रहरीले जिल्लाका विभिन्न स्थानका ज्येष्ठ पूर्व प्रहरीहरूलाई सम्मान गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय कार्यक्रम अन्तर्गत संगठनमा आफ्नो ऊर्जावान समय दिएर देशको सेवामा प्रतिबद्ध भए हाल सेवानिवृत्त ज्येष्ठ नागरिक भएका पूर्व प्रहरीहरूलाई विशेष सम्मान गरिएको लमजुङका प्रहरी प्रमुख एवं प्रणव बस्नेतले बताउनुभयो। ज्येष्ठ नागरिक पूर्व प्रहरीको सम्मानले नयाँ पुस्तालाई थप प्रेरणा मिलेको प्रणव बस्नेतको भनाइ छ। फोरजी सेवाको पहुँच बढ़ेसँगै नयाँ प्रविधि अपनाउने आफ्नो योजना अनुसार गण्डकी प्रदेश अन्तर्गत लमजुङ र गोर्खा जिल्लाका विभिन्न स्थानीय तहहरूमा एनसेलले 3G सेवा बन्द गरेको छ। यो सँगै अब 3G चलाउने प्रयोगकर्ताले नयाँ प्रविधिको फाइदा लिन 4G सेवा लिन सक्छन्। 3G सेवा बन्द हुनेमा लमजुङका मर्स्याङदी दुधपोखरी दोर्दी र कोलसोथर गाउँपालिका सुन्दर बजार राइनस र बेसी शहर नगरपालिका रहेका छन्। गोर्खा जिल्लाका गोर्खा आरूघाट पालुङटार आजिरकोट शहीद लखन भीमसेन थापा गण्डकी बारपाक सुलीकोट धार्सी लगायतका स्थानीय तहहरू रहेका छन् भने त्यसै गरी नवलपरासी पूर्वको बौद्धिकालीमा पनि 3G सेवा बन्द भएको छ। भोइस ओभर लङ टर्म एभोल्युसन भोल्टे प्रविधिसँगै 4G नेटवर्कलाई झन बलियो बनाउने र भोइसका साथै डेटा सेवाको अनुभव अझै परिष्कृत गर्न 3G सेवा बन्द गर्दै लागिएको एनसेलले जनाएको छ। भोल्टेको फाइदा लिन 4G चल्ने मोबाइल र सिम प्रयोग गर्ने ग्राहकले आफ्नो मोबाइलमा भोल्टे सेटिङमा भोल्टे अन गर्नुपर्नेछ। भोल्टे प्रविधिमा उच्च गुणस्तरको भोइस कल सेवा हुन्छ भने फोन र सम्पर्क पनि तुलनात्मक रूपमा छिटो समयमा नै स्थापित हुन्छ। ग्राहकहरूले गुणस्तरीय भोइस कल अनि 4G डेटा उही शुल्कमा प्रयोग गर्न सक्छन्। 8123811 डायल गरी भोल्टे सेवा सक्रिय गर्न सकिने एनसेलले जनाएको छ। कतिपय ग्राहकहरूले 4G चल्ने सिम कार्ड लिएपछि र 4G नै चल्ने सेटमा सिम कार्ड प्रयोग गरिरहेका भए पनि 3G नै चलाइरहेको पनि हुन्छन्। भोल्टे प्रविधिको फाइदा लिन 4G चल्ने मोबाइल फोन 4G सिम कार्ड वा ई सिम पनि 4G नेटवर्क उपलब्ध स्थानको आवश्यकता पर्दछ। कुन कुन मोबाइल फोन ब्राण्ड अनि मोडलमा यो सेवाको उपभोक्ता गर्न सकिन्छ अनि कसरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ लगायतका जानकारी एनसेलको वेबसाइट अनि एनसेल एप मार्फत प्राप्त गर्न सकिने एनसेलले बताएको छ। उन्नत प्रविधि अपनाउने र सेवामा स्तर उन्नति गर्ने योजना अनुरूप एनसेलले 3G सेवा चरणगत रूपमा बन्द गर्दै आएको छ। 3G नेटवर्क बन्द हुनु नयाँ प्रविधिमा अपग्रेड हुने एक प्रक्रिया हो। कम्पनीका अनुसार स्मार्टफोन को प्रयोग र 4G लिनेको संख्या बढ़ी भए पनि अझै थुप्रै प्रयोगकर्ताहरू 4G अपग्रेड हुन बाँकी रहेका छन्। देशको झण्डै 95% जनसंख्यामा पहिले नै पुगिसकेको 4G आधारित भोल्टे मार्फत गुणस्तरीय भोइसका साथै मोबाइल ब्रान्ड ब्रोडब्याण्ड सेवा प्रदान गर्ने एनसेलको योजना रहेको छ। त्यसैले कम्पनीले ग्राहकहरूलाई भोल्टे सेवा लिनका लागि लामो समयदेखि आग्रह गर्दै आएको छ। यसअघि गत असार र माघमा कम्पनीले विभिन्न जिल्लाका स्थानीयहरूमा 3G बन्द गर्न अनुरोध गरेको थियो। लमजुङको कोलसोथर गाउँपालिकाले चालू आर्थिक वर्ष 2083-84 सञ्चालन हुने पूर्वाधार विकासका योजनाहरू समयमै सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको छ। गाउँपालिकाले ठूला आयोजनाको बोलपत्रदेखि योजनाको भुक्तानीसम्मका लागि समय सीमा तोकेको हो। गत शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त कार्ययोजना पारित गरी उक्त निर्णय सोमबार सार्वजनिक गरेको हो। गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङका अनुसार आगामी भदौ मसान्तभित्र ठूला आयोजनाको बोलपत्र आह्वान गरिसक्ने र उपभोक्ता समिति गठन गरिसक्ने लक्ष्य राखिएको छ। असोज मसान्तभित्र सबै योजनाको लागत अनुमान तथा डिजाइन तयार गर्ने र कार्तिक मसान्तसम्म योजना सम्झौता सम्पन्न गर्ने गाउँपालिकाले जनाएको छ। त्यसै गरी चैत मसान्तभित्र योजनाको निर्माण कार्य सम्पन्न गरिसक्ने र आगामी जेठ मसान्तसम्म योजनाको भुक्तानी गरिसक्ने कार्यतालिका बनाइएको छ। अध्यक्ष गुरूङले विकास निर्माणका कामलाई आर्थिक वर्षको अन्त्यमा मात्र केन्द्रित गर्ने प्रवृत्ति अन्त्य गर्दै समयमै योजना सञ्चालन र सम्पन्न गर्ने उद्देश्यले कार्ययोजना बनाइएको बताउनुभयो। योजनाको काम समयमै शुरू गरी गुणस्तरीय रूपमा सम्पन्न गर्ने र भुक्तानीमा समेत ढिलाइ हुन नदिने गरी स्पष्ट समय सीमा तोकेको छ उहाँले भन्नुभयो। गाउँपालिकाले तोकिएको समय सीमा अनुसार योजना कार्यान्वयन गर्न सम्बन्धित शाखा प्राविधिक कर्मचारी उपभोक्ता समिति तथा निर्माण व्यवसायलाई सक्रिय बनाउनु पर्नेमा जोड़ दिएको छ। आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेश सरकारबाट लमजुङको विनियोजित बजेट 65% मात्र खर्च भएको छ। प्रदेश सरकार अन्तर्गत जिल्लाका विभिन्न सरकारी निकायमा विनियोजित कुल बजेट मध्ये 65.35% खर्च भएको छ भने बाँकी 34.65% रकम फिर्ता भएको छ। प्रदेश सरकारबाट जिल्लाका दुई स्थानीय तहसहित प्रदेश सरकारमा तहतका कार्यालयहरूमा चालू र पूँजीगत गरी 2,05,41,81,223 रूपियाँ आएको थियो। सोमध्ये 1,22,22,57,787 रूपियाँ 86 पैसा मात्रै खर्च भएको छ भने 71,19,23,435 रूपियाँ 14 पैसा फिर्ता भएको छ। चालूतर्फ 63,37,13,223 रूपियाँ र पूँजीगततर्फ 1,42,04,68,000 रूपियाँ आएको थियो। चालू तर्फ मात्रै गत आर्थिक वर्षमा 41,27,28,811 रूपियाँ 31 पैसा अर्थात 65.12% खर्च भएको छ भने पूँजीगत तर्फ 92,95,28,976 रूपियाँ 55 पैसा अर्थात 65.43% खर्च भएको छ। जिल्लाका प्राय सबै कार्यालयहरूमा आर्थिक वर्षको अन्तिम महिनामा अधिक खर्च भएको देखिएको छ। आर्थिक वर्षको असार महिनामा मात्रै चालूतर्फ 8,05,41,591 रूपियाँ 34 पैसा खर्च भएको छ भने पूँजीगततर्फ असार महिनामा मात्रै 32,23,14,718 रूपियाँ 34 पैसा खर्च भएको छ। आर्थिक वर्ष 2082-83 नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवका अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर अघिको नाफा 5,04,00,00,000 रूपियाँ झरेको जानकारी दिनुभयो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 58.60% कम हो। आर्थिक वर्ष 2081-82 प्राधिकरणको कर अघिको नाफा 12,17,00,00,000 रूपियाँ थियो। पछिल्लो वर्षहरू प्राधिकरणको नाफा निरन्तर घट्दै गएको देखिएको छ। 2080-81 प्राधिकरणले 13,30,00,00,000 रूपियाँ नाफा कमाएको थियो। प्राधिकरणको अतिरिक्त दायित्व बढ़ेको र विदेशी विनिमय दरमा आएको उत्तर चढ़ाव लगायतका कारण नाफा घटेको प्राधिकरणको भनाई छ। त्यस्तै घरयासी प्रयोजनका लागि गृहस्थ सेवाग्राहीलाई 20 युनिटसम्म निशुल्क बिजुली दिँदा पनि नाफा घटेको प्राधिकरणले जनाएको छ। यसैबीच कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले गृहस्थ उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले बिजुलीमा 5% र 13% मूल्य अभिवृद्धि कर लगाएका बेला ऊर्जा मन्त्रीले भने सहुलियत दरमा उपलब्ध गराउने बताउनु भएको हो। यस्तै उत्पादित बिजुली खेर जाने अवस्थाको अन्त्य गर्न माग र आपूर्ति बीच स्पष्ट कार्ययोजना समेत अघि बढ़ाइएको उहाँको भनाइ छ। यति नै अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी विशिष्टर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा एक वर्षको अवधिमा 5 वर्ष मुनिका 211 बाल बालिकालाई निमोनिया संक्रमण। 4G सेवाको पहुँच बढ़ेसँगै लमजुङ र गोर्खामा एनसेलको 3G सेवा बन्द। गत आर्थिक वर्ष जिल्लाका विभिन्न निकायमा प्रदेश सरकारबाट विनियोजित 65% बजेट खर्च 35% बजेट फिर्ता र लमजुङ प्रहरीद्वारा 3 जना पूर्व प्रहरीलाई सम्मान 1 जना पूर्व प्रहरीका परिवार पनि सम्मानित। बिहानको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेङ एफएम 95 मेगाहर्ज
1: आया मरेनियामा यो दादले मलाई साह्रै दुःख दियो।
2: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
1: जान त जाने बरु कहाँ जाने होला खै।
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
1: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
4: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठिक 7 बजेको छ।
5: एक्सट्रिम इनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
0: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059260।
8: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: फ्यान्सी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: होइन खुसी के खान्छौ, आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
4: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
3: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
4: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
3: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
4: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
3: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
5: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
4: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0667520019 0667520370 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
8: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
6: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
8: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
6: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
8: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9556042044।
9: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।
10: होइन यो नाटी केटो पनि कस्तो भन्या, हाम्रो पाला गीत बज्न लाटो, रेडियो बटार बटारै गर्छ बा।
11: ल सुन्नुहोस् बुढी आमै।

0: मलाई मन पर्ने गीत पो बजा छ कुन्द्रेडियो हो बाबु भन त।
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्राङ, गोलो फ्राङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्राङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषकर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशी को खबर।
1: मुटु रोग का बिरामी अब लमजुंग बाहर जानु पर्दैन। मुटु को भिडियो जांच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477 69229।
2: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
0: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
4: दिदी, तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
5: यो ब्लाउज न्यू रिचो लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
4: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाएँ नि।
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
4: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
5: सजिलो ठाउँ, छिटो छरित सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बेसीसर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461-92406 र 98164-372.
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
5: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

नमस्कार, कृषि विकास कार्यालय लमजुङको सहकार्यमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा 10 भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org, हाम्रो पात्रो र रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7:30 बजे कृषि सम्बन्धी किसानहरू जान्नै पर्ने विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनको क्रममा तपाईंलाई परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणालीबारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रम अन्तर्गत अघिल्लो हप्ता हामीले बेमौसमी तरकारीको बारेमा जानकारी राखेका थियौं। बेमौसमी तरकारीको परिचय, बेमौसमी तरकारी खेतीको फाइदा बेफाइदा, खेतीको प्रविधि, उपयुक्त स्थान तथा समयको छनौट, उपयुक्त जात, नर्सरी संरचना र हेरचाहको बारेमा तपाईंले जानकारी पाउनुभयो भन्ने हामीले विश्वास गरेको छौ। आजको कार्यक्रममा पनि हामी तपाईंलाई बेमौसमी तरकारीमा बिउ र बेर्नदार, मल खाद, बेर्न सार्ने, काटछाट गर्ने प्रविधि, फल टिपाई र संरक्षण, भण्डारण गर्ने, बजारीकरण गर्ने विषयमा तपाईंलाई महत्वपूर्ण जानकारी राख्नेछौ। अब सुनौ बेमौसमी तरकारी खेतीमा बिउ र बेर्नदार। बिउ 10 ग्राम प्रतिरोपनी, बेर्न 2000 देखि 2500 बेर्न प्रतिरोपनी, जग्गाको तयारी, जग्गाको खनजोत गर्दा गहिराई 30 सेन्टिमिटर हुने गरी जोत्नु वा खन्नुपर्छ। वर्षायाममा अग्लो ड्याङ बनाएर निकासको प्रबन्ध गर्नुपर्दछ र सुक्खा मौसममा बसेको होचो ब्याट बनाउने, जसले गर्दा चिस्यान कायम रहन मदत पुग्दछ। मलखाद 120 डोको राम्ररी पाकेको प्रंगारिक मल प्रतिरोपनीका दरले प्रयोग गर्नुपर्छ। एउटा खाल्डोमा एक मुठीको दरले खरानी हाल्नु राम्रो हुन्छ। यदि रासायनिक मलको प्रयोग गर्ने भएमा 10 केजी डीएपी र 6 केजी म्युरेट अफ पोटास प्रतिरोपनीका दरले जग्गाको अन्तिम तयारी गर्दा हाल्नु पर्दछ। सुनौ बेर्न सार्ने प्रविधि। बेर्न 4 देखि 5 वाते अवस्थामा हुँदा सार्नु उपयुक्त हुन्छ। बेर्नलाई सधैँ बेलुका र साँझमा सार्नु पर्दछ। जानौ काटछाट गर्ने विधि। बिरुवा 15 देखि 20 सेन्टिमिटर अग्लो भएपछि मुन्टा चुडेर 2 वटा मात्र हाँगा आउन दिनुपर्छ। फेरि 35 देखि 40 सेन्टिमिटर माथि टुप्पा चुडेर एउटा बोटमा जम्मा 4 वटा हाँगा राम्रो हुन्छ। गोलभेडाको प्रत्येक आँख्लाबाट हाँगा छोट्ने भएकोले 4 वटा भन्दा बढी हाँगा आउन नदिन नियमित रूपमा मुना चुड्नुपर्छ। थाक्रा दिने। करेसा पारीमा एक बोटलाई एउटा थाक्रा दिन सजिलो हुन्छ, तर धेरै क्षेत्रमा लगाउँदा भने सामूहिक थाक्रा दिँदा काटछाटको लागि सजिलो हुन्छ। सुनौ फल टिपाएर संरक्षण। गोलभेडा टिप्नको लागि रातो हुने गरी पकाउनु पर्दैन। गोलभेडा हरियोबाट हल्का पहेलो रंग चढ्न थालेपछि टिप्दा घरयासी प्रयोजनको साथै बजारको लागि पनि उपयुक्त हुन्छ। गोलभेडा नफल्ने यामको लागि चाना काटेर सुकाएर राख्न सकिन्छ। चाना सुकाउँदा कम खर्चमा बन्ने सूर्यको तापक्रम सुकाउने भाँडो बनाउन सकिन्छ। भण्डारण गर्ने। सामान्यतया शीत घरमा केही सातासम्म तरकारी बालीलाई भण्डारण गरी बजारमा लान सकिन्छ। आलु बालीलाई सामान्य हावा संचार हुने अध्ययारो तथा चिसो स्थानमा भण्डारण गरी बेमौसममा बिक्री गर्ने चलन पहाड़मा देखिन्छ। त्यसै गरी पहाड़मा विभिन्न प्रकारका तरकारी जस्तै इस्कुस, पीड़ालु, अदुवा आदिलाई गहिरो खाडालमा गाड़ी केही महिनासम्म भण्डारण गरी बेमौसममा बजारमा बिक्री गर्ने चलन छ। बजारीकरण। मौसम भन्दा फरक समयमा उत्पादन गरिएको तरकारीलाई उचित मूल्य, सही बजार र सही समयमा बेच्ने प्रक्रिया हो। नेपालमा यो निकै सम्भावनायुक्त व्यवसाय हो। अब सुनौ बेमौसमी तरकारी बालीमा लाग्ने मुख्य रोग, किरा तथा व्यवस्थापन। बेर्ना कुहिने रोग।
यो रोग माटोमा बस्ने पिथियम जातको ढुसीले गराउँछ। ब्याडमा राखेका कलिलो बेर्नाका फेदको भाग पानीले सोसे जस्तो देखिन्छ। फेदको भाग पातलिँदै जान्छ र बेर्ना कुहिएर मर्दछ। व्यवस्थापन बिउलाई ब्याडमा लगाउनुभन्दा पहिले 2 ग्राम भेबिस्टिन प्रति केजीका दरले उपचार गर्ने, बिउ बाक्लो नछर्ने, पानीको निकासको व्यवस्था मिलाउने, ब्याडमा रोगको लक्षण देखिन साथ म्यानको जेप वा भेबिस्टिन 2-3 ग्राम प्रति लिटर पानीमा मिसाई ड्रेन्सिङ गर्ने। आजकल प्लास्टिक ट्रेमा कोकोपीटको प्रयोग गरेर बेर्ना उमार्ने प्रचलन छ। यो प्रविधिमा बेर्ना कुहिने रोगको प्रकोप कम हुनुका साथै गुणस्तरीय बेर्ना उत्पादन गर्न सकिन्छ। गाँठे रोग यो माटोमा बस्ने ढुसीबाट लाग्ने गाँठे रोग हो। ढुसी जराभित्र पसेर गाँठो बनाउँदछ। रोगी जराले राम्रो काम गर्न सक्दैन, बोट कमजोर हुन्छ र बाली उत्पादन गर्न सक्दैन। यो रोग अम्लीय माटोमा लाग्दछ। रासायनिक विषादीबाट यसको उपचार गर्न कठिन र महँगो हुन्छ। नियन्त्रणका विधि माटोको पीएच मान 7.0 वा 7.3 हुने गरी चुना हाल्नु पर्दछ। यो रोग नलाग्ने बालीहरूसँगको लामो घुम्ती बाली प्रणाली अपनाउनु पर्दछ। रोग निरोधक जातको स्वस्थ बिउ रोप्नु पर्दछ। सञ्जीवनी र चिनी 5-5 ग्रामका दरले 20 मिलिलिटर पानीमा मिसाई 10 ग्राम बिउ मोल्ला र सुकेपछि रोप्नु पर्दछ। सञ्जीवनी र चिनी 100 ग्राम 20 लिटर पानीमा मिसाई झोल बनाएर ब्याडको बेर्न र माटो भिज्ने गरी छर्कनु पर्दछ। डाउनी मिल्ड्यू पातको माथिल्लो सतहमा पहेला दागहरू देखा पर्दछन् र तल्लो सतहमा ढुसीका जीवहरू कपास जस्तै फैलिन्छन्। काउलीको खाने भागमा पनि खैरा दाग देखिन्छन्। यो ढुसीबाट लाग्ने रोग हो। सुनौ नियन्त्रणका विधि क्याप्टन वा थिराम 2 ग्राम प्रति केजी बिउका दरले उपचार गर्नुपर्दछ। डायथेन M45 0.3% झोल वा रोडोमिल MZ -72 0.25% झोल 10-15 दिनको अन्तरालमा बालीमा छर्कनुपर्दछ। खरानी रोग यो रोग लाग्दा शुरूमा पातको माथिल्लो सतहमा साना हल्का सेत वा कैला रंगका थोप्लाहरू देखिन्छन्। रोगको आक्रमण बढेपछि पात र डाँटमा समेत सेतो पाउडर छरे जस्तो सेता ढुसीहरू देखिन्छन् र पछि पातहरू पहिलिन गई सुक्दछन्। फलहरू साना र कम गुणस्तरका हुन्छन्। रोकथामका विधि एक भाग गाई भैँसीको गहुँतमा 10 भाग पानी मिसाई बोट भिज्ने गरी 4-5 दिनको फरकमा 3 पटक छर्दा यो रोग कम हुन्छ। खेतबारी सफा राख्न यो रोग लागेमा पात र झारहरू नष्ट गर्नुपर्दछ। जरमा लाग्ने गिर्ख रोग माटोमा बस्ने जुगाले बोटको जराभित्र पसेर साना गिर्ख बनाउँदछन्। बोट कमजोर हुन्छ र घाम लागेको बेलामा बोट ओइलाउँछ। सुनौ रोकथामका विधि बेर्ना रोप्ने खाडलमा तोरीको पिना 100 ग्राम प्रति बोटका दरले माटोमा मिलाउनुपर्छ। जमिनको तयारी गर्ने बेलामा कार्बोफुरान 1-2 केजी प्रति रोपनीका दरले माटोमा मिलाउनु पर्दछ। केन्द्रीय तरकारी बिउ उत्पादन केन्द्र खुमलटारमा गरिएको एक परीक्षणमा जीवातुको प्रांगरिक झोल मल सातामा 2 पटक जरा भिज्ने गरी हाल्दा गोलभेडाको जरामा लाग्ने गिर्ख रोग लागेको थिएन। डाँट कुहिने रोग जमिनको सतह नजिकैको काउली भेडे खुर्सानी खुर्सानी बोटको डाँटमा ढुसीले आक्रमण गर्दछ। पात ओइलाएर बोट मर्दछन्। आक्रमण गरेको डाँटको भाग कुहिन्छ। कुहिएको भागमा सेतो ढुसी साथै कालो गेडा देखिन्छ। सुनौ व्यवस्थापनका विधि धान बालीसँग घुम्ती बाली प्रणाली अपनाउनु पर्दछ। बेभिस्टिन वा बेनलेट 1 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको अन्तरमा छर्कनु पर्दछ। बेताहरू 0.25% बेनलेटको झोलमा 5-8 मिनट उपचार गरेर रोप्नु पर्दछ। कालो कुहिने रोग यो रोग ब्याक्टेरियाबाट लाग्दछ। पातको किनाराबाट शुरू भएर अंग्रेजी अक्षरको भी आकारमा पहिलिँदै र ओइलाउँदै पातको बीच भागतिर पुग्दछ। पातका नसाहरू काला हुन्छन्। नियन्त्रण यो रोग नलाग्ने बालीसँग लामो घुम्ती बाली प्रणाली अपनाउनु पर्दछ। बिउलाई तातो पानीमा 30 मिनट उपचार गर्नुपर्दछ। रोग सहन सक्ने जात लगाउनु पर्दछ। ब्लाइटक्स र स्ट्रेन्डोसाइक्लिन 0.2% आलो पालो गरेर बालीमा छर्कनु पर्दछ।
टमाटरको पछौटे डढुवा शुरूमा पात पानीले भिजेको जस्तो हल्का खैरो हुन्छ, जुन पछि गाढा खैरो वा कालो रंगमा परिणत हुन्छ। प्रतिकूल वातावरणमा त्यस्ता थोप्लाहरू वृद्धि भई बोटलाई डढाइदिन्छ। ओसिलो अवस्थामा पातको तल्ला सतहमा सेतो ढुसी देखिन्छ र फलमा खैरो कालो दागहरू देखा पर्दछन्। दिनमा बादल लाग्ने र रातमा धेरै शीत पर्ने अथवा हल्का वर्षा भएमा यो रोगको प्रकोप बढ्न सक्दछ। व्यवस्थापन: रोग लागेका बोट, पुराना बोटहरू, झारपातहरू बटुली नष्ट गर्ने, घुम्ती बाली अपनाउने, उचित दूरीमा बिरूवा लगाउने, स्वस्थ बेर्ना प्रयोग गर्ने, रोग सहने जातहरू जस्तै सिर्जना लगाउने, पर्दछ। रोग शुरू हुने बेलादेखि नै कपर अक्सिक्लोराइड 50% डब्ल्यूपी 1.5 ग्राम र मेनकोजेब 75% डब्ल्यूपी 1.5 ग्राम मिलाई जामा 3 ग्राम प्रति लिटर पानीमा मिसाएर 7-10 दिनको फरकमा 3-4 पटक बोट राम्ररी भिज्ने गरी छर्नु पर्दछ। बजारमा पाइने क्रिनोक्जिल गोल्ड नामक ढुसी नाशक विषादी प्रयोग गर्नुपर्दछ। टमाटरको ओइलाउने रोग: बोटहरू सर्लक्क ओइलाएको देखिन्छ। त्यस्ता बोटलाई काटेर सफा पानीमा ढाड डुबायो भने सेतो खैरो पदार्थ पानीमा घोलिन्छ र धमिलो बन्छ। व्यवस्थापन: टमाटर परिवारका बाली जस्तै आलु, खुर्सानी, भन्टा, भेडे खुर्सानी बाहेक अन्य बालीसँग घुम्ते बाली अपनाउनु पर्दछ। रोग अवरोधक जातहरू जस्तै सिर्जना लगाउने, खेतबारी सफा राख्ने र रोगी बोट बिरूहरू नष्ट गर्ने, माटोमा बस्ने ढुसी भएको कारणले माटोको निर्मलीकरणमा विशेष ध्यान दिनुपर्छ। अल्टरनेरिया थोप्ले: खैरो वा कालो ससाना गोलाकार थोप्लाहरू पहिले पातमा देखिन्छन्, जसमा पछि चक्क विकास हुन्छ। व्यवस्थापन: रोगी झारपात र बोट बिरूवाहरू नष्ट गर्ने, म्यानकोजे 75% डब्ल्यूपी वा कपर अक्सिक्लोराइड 50% डब्ल्यूपी 2-3 ग्राम प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ। अब सुनौ बेमौसमी तरकारीमा लाग्ने किराहरू: काउली समूह, डायमण्ड ब्यागमथ, बन्दको पतली र लाही किरा, गोलभेडा, टुटा, हेलीको भर्पा र सेतो झिगा, खुर्सानी थ्रिप्स, भन्टाको गवारो, भेडे खुर्सानी थ्रिप्स किरा, राम तोरिया, लाही, फड्के किरा र कपासको गवारो, प्याज थ्रिप्स किरा, काँक्रा, रातो खप्टे, फल कुहाउने औसर लाही किरा। बेमौसमी तरकारीमा किराको प्रकोपलाई घटाउन उचित समयमा बाली कटानी गर्नुपर्दछ। उचित समयमा बाली कटाई: तरकारी जस्ता नाशवान वस्तुहरूको लागि कटाई ठिक समयमा गर्नुपर्छ, तर तरकारी बालीको कटाई निम्न कुराहरूमा निर्भर रहने हुनाले कुनै एक निश्चित नियम बसाल्न सकिन्छ: तरकारीको निमित्त उपयोग गरिने भाग र त्यसको विकास प्रक्रिया, बालीको किसिम, बाली टिपिने वा कटाई गरिने मौसम, बजारको दूरी र यातायात व्यवस्था र बाली टिपेपछि उपभोक्तासम्म पुग्न लाग्ने समय। तरकारीलाई यति नै दिनमा टिप्नुपर्छ भनेर थाहा पाउन व्यावहारिक ज्ञान र अनुभवलाई आफ्नो स्थान, बाली र जात अनुसार प्रयोग गर्न जरूरी हुन्छ। अब सुनौ बजारीकरणका समस्याहरू: बजार संरचना र अवरोधहरू। नेपालमा कृषि बजार प्राय अव्यवस्थित र परम्परागत संरचनामा आधारित छ, जसका कारण तरकारी बजारमा निम्न समस्याहरू देखा पर्न सक्छन्। बजार सूचना अभाव: किसानलाई मूल्य र माग सम्बन्धी भरपर्दो जानकारी कम उपलब्ध छ, जसले उचित निर्णय लिन कठिन बनाउँछ। स्टोरेज र प्रशोधन सुविधा अभाव: कोल्ड स्टोरेज र प्रशोधन सुविधा कमीले तरकारी बिग्रन र मूल्य घट्ने जोखिम बढाउँदछ। बिचौलियाको संलग्नता: किसानले उत्पादन खरिद गर्दा धेरै मध्यस्थता मार्फत बेच्नुपर्ने हुँदा सीधा लाभ पाउन कठिन छ। ढुवानी र लजिस्टिक्स अभाव: खराब सड़क, यातायात र दूरीको समस्या बजारमा उत्पादन पुर्याउन कठिन बनाउँछ। सुनौ सफल बजारीकरणका लागि समाधान: बजार सूचना प्रणाली: किसानलाई बजार मूल्य र माग जानकारी रेडी टाइम उपलब्ध गराउने आवश्यकता छ। यसले उत्पादन योजना र बिक्री टाइमिङ सन्तुलन गर्न मदत गर्दछ।
संरक्षित बजार र कलेक्शन सेन्टर, स्थानीय तह सहकारी र कृषक समूहले मिलेर संरक्षित बिक्री केन्द्र, संग्रह केन्द्र र छोटो मूल्य श्रृंखला बनाउन सकिन्छ। सीधै उपभोक्ता र ब्रोकरलाई बाइपास गर्दछ। भण्डारणको सुविधा, उचित कोल्ड स्टोरेज र तरकारीको प्याकेजिङ अथवा लेबलिङको सुविधाले पोस्ट हार्वेस्ट नोक्सानी घटाउँछ र मूल्य स्थिर राख्न मदत गर्दछ। सहकारी समूह र सहकार्य, कृषक समूह सहकारी र कर्पोरेटसँग सम्झौता गरेर अग्रिम बजार सुनिश्चित वा बिक्री सहकार्य गर्न सकिन्छ। डिजिटल बजार र ई कमर्स, मोबाइल एप, डिजिटल बजार प्लेटफर्म र वितरण नेटवर्कले किसानलाई सिधै ग्राहकसम्म पुर्याउन मदत गर्दछ। आज हामीले कार्यक्रम कृषिका कुरामा बेमौसमी तरकारी खेती गर्दा बिउ र बेर्नदार, मलखाद बेर्न सार्ने, काटछाट गर्ने, थाक्रा दिने, फल टिपाएर संरक्षण गर्ने, भण्डारण गर्ने र बजारीकरणका बारेमा तपाईलाई जानकारी गरायौ। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषकको कुरा प्रत्येक साता मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जमा निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईँको सुझाव, सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलु तामाङलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्स्याङदी सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिन द्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801677246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: लाइदिने।
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
8: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
8: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
10: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
11: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
12: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
11: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
5: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा,
4: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्।
6: जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
5: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
4: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट।
5: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लम्जुङ। सम्पर्क 9849068924, 9850086780।
6: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
3: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर।

0: किन्नुपर्छ
1: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
0: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
1: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
1: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
1: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
3: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
4: गुड मर्निङ मिस,
5: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
6: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
5: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
7: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
8: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
12: सुवर्ण अवसर।
13: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने विशिसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
14: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
13: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-46-257 र 98400-67787।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
3: विगत पाँच वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
3: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका दुई पोहरा बेसी लमजुङ सम्पर्क 9856

0: निकाल्ने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Extreme energy drink.
1: बिस्तारै बिस्तारै लु बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74-065
2: नोट फल सिलिङ कार्यश बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
5: खाना पनि के खानु के बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
6: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भीर मह गर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: me a extreme energy drink.
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ।
3: बाल विवाह नगरौ, नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गरौ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
5: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
6: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
5: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
6: ल भइहाल्छ नि नानी।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
8: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
5: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495 94046 98130949
5: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरूका लागि खुसीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 98477269229।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मल नीति सम्बन्धी अध्ययन गर्न कार्यदल गठन। मलको अनुदानमा सन्तुलन सहित विभिन्न सम्भावनाबारे अध्ययन र सुझाव पेश गर्ने जिम्मेवारी। महोत्तरीको औरहीमा चापाकल खरिदमा अनियमितताको आशंका। 11 जना व्यक्ति र 5 कम्पनी विरूद्ध मुद्दा दायर। आज मधेस बाहेक सबै प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। कोशीको तराई र मधेस प्रदेशको केही ठाउँमा हावाहुरी चल्न सक्ने। युक्रेन युद्धको विरोध गरेको भन्दै रूसका नेता सुलोसबर्गलाई 11 वर्ष जेल सजाय। सुलोसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध। र स्पेनका मिडफिल्डर रोड्रिगले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले मल सम्बन्धी देखिएका समस्याको अल्पकालीन र दीर्घकालीन समाधान सहितका विकल्प सिफारिश गर्न कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको नीति विश्लेषण तथा समन्वय शाखाले विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधि सम्मिलित मल नीति सम्बन्धी अध्ययन कार्यदल गठन गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव प्रद्युम्न उपाध्यायको संयोजकत्वमा गठित 12 सदस्यीय कार्यदलले कार्य प्रारम्भ गरेको 60 दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ। प्रवक्ता अर्यालका अनुसार कार्यदलले हालको सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार मल खरिदमा देखिएका प्रक्रियागत अवरोधको विश्लेषण गरी सरलीकरणका उपाय सिफारिश गर्नेछ। साथै अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा आउने उतार चढ़ावलाई कम गर्न र ढुवानी व्यवस्थापनलाई थप चुस्त बनाउन अल्पकालीन तथा दीर्घकालीन रणनीतिको सुझाव पेश गर्नेछ। कार्यदेश अनुसार कार्यदलले स्वदेशमा प्रांगारिक मल उत्पादनको सम्भाव्यता र प्रयोगलाई बढ़ावा दिन आवश्यक पर्ने नीतिगत सुधारका सुझाव पेश गर्नुका साथै रासायनिक तथा प्रांगारिक मलमा दिने अनुदानबीच सन्तुलन कायम गर्ने सम्भावनाबारे पनि अध्ययन गर्नेछ। त्यसै गरी प्रांगारिक मलतर्फको अनुदान रकमको प्रभावकारी उपयोगका लागि विद्यमान कार्यविधि पुनरावलोकन गरी आवश्यक सुझाव दिनेछ। कार्यदलले स्वदेशमै हरित रासायनिक मल कारखाना स्थापना वा उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक पूर्वाधारको अवस्थाबारे अध्ययन गर्नुका साथै अहिले उपलब्ध गराउँदै आएको अनुदानको वितरण प्रणाली र यसको प्रभावकारिताको पुनरावलोकन गरी सुधारका उपाय सुझाउने प्रवक्ता अर्यालले बताउनुभयो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव उपाध्याय संयोजक तथा कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ, वरिष्ठ माटो वैज्ञानिक श्री प्रसाद विष्ट, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भीम भट्टराई, नेपाल विद्युत प्राधिकरणका निर्देशक मुनिन्द्र ठाकुर, डिभिजन वन कार्यालय ललितपुरका वन अधिकृत संयोग बस्नेत लगायत सदस्य हुनुहुन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा 11 जना व्यक्ति र 5 वटा सप्लायर्स कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2079-80 नगरपालिकाले ह्याण्डपम्प तथा ट्यूबवेल अर्थात चापाकल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको पाइएको आयोगले जनाएको छ। एउटै वस्तुको खरिदलाई पटक पटक विभाजन गरी आपूर्तिकर्तासँग मिलेमतो गरी भुक्तानी दिएको आयोगको अनुसन्धानबाट खुलेको छ। आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथली, तत्कालीन लेखापाल विजय कुमार यादव, तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव, तत्कालीन सब इन्जिनियर विपिन कुमार मण्डल, तत्कालीन जिन्सी शाखा प्रमुख शिवशंकर यादव, तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादव लगायत विरूद्ध आरोप पत्र दायर गरेको हो। आयोगले आपूर्तिकर्ता विभिन्न कम्पनीलाई पनि कानून बमोजिम सजायको माग दावी गरिएको जनाएको छ। आज मधेस प्रदेश बाहेक सबै प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै आज राति कोशी र बागमती प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा मुसलधारी पानी पर्ने सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही ठाउँमा भने हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। गैराती सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशको धेरैजसो पहाड़ी जिल्लामा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै खोटाङको हेसिलु खर्कमा 59 मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। उहाँ गैराती थुनामुक्त हुनुभएको हो। सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो। श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनु भएको छ। प्रकाशित समाचार गलत भए कानूनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्न सक्ने व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभयो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्वीरको कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले श्रेष्ठलाई गएको साउन 27 गते मध्यराति पक्राउ गरेको थियो। निर्वाचन आयोगले मृत्यु भइसकेका मतदाताको विवरण अध्यावधिक गर्न अनुरोध गरेको छ। मतदाता नामावलीलाई अध्यावधिक विश्वसनीय र वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निकालेको विज्ञप्तीमा उल्लेख छ। कुनै मतदाताको मृत्यु भएको भए परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन आयोगले अनुरोध गरेको हो। विद्यमान मतदाता नामावलीलाई निरन्तर अध्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकोले यो कार्यमा सबै नागरिकबाट सहयोग प्राप्त हुने विश्वास गरिएको निर्वाचन आयोगले जनाएको छ। अब विदेशको खबर। रूसको राजधानी मस्कोमा रहेको एक अदालतले युक्रेन युद्धको विरोध गर्ने प्रमुख प्रतिपक्षी नेता लेव सोलोसबर्गलाई दोषी ठहर गर्दै 11 वर्षको जेल सजाय सुनाएको छ। रूसमा आउँदो महिना हुने संसदीय चुनावभन्दा अघि विपक्षी नेताहरू विरूद्ध भइरहेको कार्यवाहीका बीच यो पछिल्लो फैसला सार्वजनिक भएको हो। रूसले युक्रेनमाथि गरेको आक्रमण र युद्धको लेव सोलोसबर्गले सार्वजनिक रूपमा विरोध गर्दै आएको समाचार संस्था अल जजिराले जनाएको छ। सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि रूसी आक्रमण भए यता क्रेमलिनले युद्धको आलोचना गर्ने नेता तथा कार्यकर्ता विरूद्ध लगातार कार्यवाही अभियान गर्दै आएको छ। याब्लोको पार्टीका वरिष्ठ नेता सोलोसबर्गले रूस युक्रेन युद्धको विरोध गर्दै आउनुभएको थियो। सोलोसबर्ग विरूद्ध पछिल्लो 2 वर्षमा दायर गरिएको यो दोस्रो मुद्दा हो। हिजो अदालतले सोलोसबर्गलाई दोषी ठहर गर्दै 11 वर्ष 1 महिनाको जेल सजाय सुनाएको हो। साथै सोलोसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध लागेको छ। रूसको सर्वोच्च अदालतले आफ्नो पुरानो फैसलालाई नै कायम राख्दै पछिल्लो फैसला गरेको हो। रूसमा सेप्टेम्बर 18-20 संसदीय चुनाव हुँदैछ। अब खेल खबर। स्पेनका मिडफिल्डर रोड्री हर्नान्डेज म्यान्चेस्टर सिटी छाडेर बार्सिलोना पुगेका छन्। बार्सिलोनाले रोड्रीलाई अनुबन्ध गर्न सिटीलाई झण्डै 65 मिलियन पाउण्ड अर्थात 13 अर्ब 45 करोड़ रूपियाँ बराबर तिर्ने सहमति गरेको छ। रोड्रीले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्नेछन्। रोड्रीले आफ्नो नयाँ टोली बार्सिलोनाका धेरै खेलाड़ीलाई स्पेनको राष्ट्रिय टोलीबाट पहिले चिनेको पनि बताएका बीबीसीले जनाएको छ। यसअघि रोड्री सन् 2019 एथलेटिको म्याड्रिडबाट म्यान्चेस्टर सिटीमा आबद्ध भएका थिए। सिटीमा रहँदा उनले 298 खेल खेल्दै 7 सिजनमा 12 प्रमुख उपाधि जितेका छन्। रोड्रीको सम्झौता सिटीमा अन्तिम वर्षतर्फ अघि बढ़िरहेका बेला बार्सिलोनाले अनुबन्धका लागि प्रयास तीव्र बनाएको थियो। यसअघि रोड्री रियल माड्रिड जाने सम्भावनाबारे चर्चा भएको थियो, तर बार्सिलोनाले उनलाई आफ्नो टोलीमा भित्र्याउन सफल भएको छ। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मल नीति सम्बन्धी अध्ययन गर्न कार्यदल गठन। मलको अनुदानमा सन्तुलन सहित विभिन्न सम्भावनाबारे अध्ययन र सुझाव पेश गर्ने जिम्मेवारी। महोत्तरीको औरहिमा

0: चापाकल खरीदमा अनियमितताको आशंका 11 जना व्यक्ति र 5 कम्पनी विरूद्ध मुद्दा दायर आज मधेश बाहेक सबै प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना कोशीको तराई र मधेश प्रदेशको केही ठाउँमा हावाहुरी चल्न सक्ने युक्रेन युद्धको विरोध गरेको भन्दै रूसका नेता सोलोस्बर्गलाई 11 वर्ष जेल सोलोस्बर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध र स्पेनका मिडफिल्डर रोड्रीले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्ने
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप
2: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो

0: आपको एकमात्र डीटीएच के बाद
1: डिश होम खुशी को कनेक्शन
2: साली नदी को सीर
3: मणिचूड को काक
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति
3: शांति र आनंद को अनुभूति
2: भीड़भाड़ बाट टाढा
3: शहर बाट नजिकै
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841294181 वेबसाइट झुले.com.np
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुर महानगरपालिकाले सूचना प्राप्त भएको 15 मिनटभित्र घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा शुरू गरेको छ। एम्बुलेन्समा अक्सिजन, आकस्मिक औषधि, भेन्टिलेटर सहितको सुविधा रहेको छ, तर यो सेवाका लागि महानगरले अहिले 5 एम्बुलेन्स व्यवस्थापन गरेको छ। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पुर्याउने गरी कार्य संचालन प्रणालीको शुरूआत गरेको बताउनुभयो। ललितपुर महानगरपालिकाको 11:31 फोन गरेमा बिरामीको घरमै पुगेर डाक्टर सहितको टोलीले उपचार सेवा दिने र अस्पताल जान परेमा पनि एम्बुलेन्स मार्फत अस्पताल पुर्याउने व्यवस्था मिलाइएको छ। नेपाल आयल निगमका अनुसार हिजो काठमाडौँ उपत्यकामा 52,576 सिलिण्डर ग्यास बिक्री वितरण भएको छ। निगमले उपत्यकामा हिजो बिक्री भएको ग्यास अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जनाएको छ। साथै पछिल्ला दिनमा बजारमा देखिएको ग्यास अभाव समेत क्रमिक रूपमा सहज हुँदै गएको निगमका निर्देशक विनितमणि उपाध्यायले दावी गर्नुभयो। निगमका अनुसार आपूर्ति तथा वितरणमा सुधार हुँदै गएसँगै उपभोक्ताले भोग्दै आएको ग्यास अभाव पनि क्रमशः कम हुँदै जाने अपेक्षा छ। बजारमा ग्यासको अभाव भएपछि उपभोक्ता भने लाइन बस्न बाध्य छन्। नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको आज अन्तिम संस्कार गरिँदैछ। आइतबार राति निधन भएका श्रेष्ठको आज शोभा भगवतीको कर्णद्वीपमा अन्त्येष्टि गरिन लागेको हो। आज बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म श्रद्धाञ्जलीका लागि काठमाडौँको विजेश्वरीमा रहेको नेपाल भाषा मंका खलको भवनमा राखिने भएको छ। त्यसपछि श्रेष्ठको शवयात्रा विजेश्वरीबाट ढल्को, चित्रपाटी, ठमेल, असन, जनवाल हुँदै शोभा भगवतीको कर्णद्वीपमा अन्तिम संस्कार गर्न लागि हो। अहिले उहाँको पार्थिव शरीरलाई काठमाडौँ बुढा नीलकण्ठको आफ्नै घरमा राखिएको छ। 7 दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठका 50 नेपाल भाषा सहित 80 कृति प्रकाशित छन्। उहाँले कविता र गीत संगीत सँगै अन्य विधामा पनि कलम चलाउनु भएको थियो। नेपाल भाषा परिषदले 2 दशक अगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मान गरेको थियो। भाटभटेनीको भक्तपुर स्टोर हिजोदेखि 24 घण्टा खुल्न थालेको छ। आफ्ना स्टोर्सहरूलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घण्टा सञ्चालन गर्ने तयारी अनुसार नमूनाको रूपमा भक्तपुर स्टोर हिजो भदौ 1 गतेदेखि दिन र रात 24 घण्टा खुल्ला गरिएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरूङले जानकारी दिनुभयो। यसअघि बिहान 7:30 बजेदेखि राति 9 बजेसम्म मात्र खुल्दै आएकोमा यो निर्णयले ग्राहकलाई थप सहज हुने र ट्राफिक व्यवस्थापनमा नि सहयोग पुग्ने विश्वास रहेको छ। अध्यक्ष गुरूङका अनुसार रातिको शिफ्टमा काम गर्ने कर्मचारीलाई नियम अनुसारको तलबमा थप 25% भत्ता र चिया खाजाको व्यवस्था गरिएको छ। भक्तपुरबाट शुरू गरिएको यो 24 घण्टे सेवालाई आउँदा दिनमा देशभरका अन्य स्टोरमा पनि विस्तार गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो। र काभ्रेको वासुकी स्थानमा निर्मित भगवान शिवको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको छ। नागपञ्चमीको अवसरमा हिजो विभिन्न पुरोहितद्वारा विशेष धार्मिक तथा सांस्कृतिक मेला गरी शिवको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको हो। स्थानीय मौलिक धार्मिक परम्परा, बहुसांस्कृतिक पहिचान र लोक संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले नागपञ्चमीको अवसर पारेर हुने मेलालाई निरन्तरता दिँदै आएको आयोजकले जनाएका छन्। यो वासुकी स्थान पर्यटकीय दृष्टिकोणले समेत आकर्षक रहेकोले दशैं, नागपञ्चमी लगायत विशेष चाडपर्वमा मेला पनि लाग्ने गरेको छ। बिहान 9 बजेको राष्ट्रिय र चारबन्जेङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मल नीति सम्बन्धी अध्ययन गर्न कार्यदल गठन, मलको अनुदानमा सन्तुलन सहित विभिन्न सम्भावनाबारे अध्ययन र सुझाव पेश गर्ने जिम्मेवारी। ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा शुरू, 11:31 फोन गरेको 15 मिनटभित्रै घरमै पुग्ने। र काठमाडौँ उपत्यकामा हिजो अहिलेसम्मकै धेरै ग्यास सिलिण्डर बिक्री। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123 4021124, मोबाइल 9841445148।
8: यो मोबाइलले पनि तनावै दियो भने
9: हैन, के तनाव दियो ए खुशी?
8: हेर न, 80 भर्खर बनाएर ल्याएको, फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
10: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665220209।

0: me a extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेसर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
10: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
11: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
12: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
11: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बैङ्क चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेटौनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साक्षात तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
9: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौ।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: बिताई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9573375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा, पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
4: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैंसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8 सेरा लमजुङ, प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556281186, फोन 0665202293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
1: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म बसन्ता रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org मा बिहान 10 बजेको मर्स्याङ्दी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा एक वर्षको अवधिमा 5 वर्ष मुनिका 211 बाल बालिकालाई निमोनिया संक्रमण। गत आर्थिक वर्ष जिल्लाका विभिन्न निकायमा प्रदेश सरकारबाट विनियोजित 65% बजेट खर्च, 35% बजेट फिर्ता। आज मधेस बाहेक सबै प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। मृत्यु भइसकेका मतदाताको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध। र आज 5 वटा संसदीय समितिको बैठक बस्दै।
3: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
0: अब समाचार विस्तारमा। निर्वाचन आयोगले मृत्यु भइसकेका मतदाताको विवरण अध्यावधिक गर्न अनुरोध गरेको छ। मतदाता नामावलीलाई अध्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निकालेको विज्ञप्तीमा उल्लेख छ। कुनै मतदाताको मृत्यु भएको भए परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन आयोगले अनुरोध गरेको हो। विद्यमान मतदाता नामावलीलाई निरन्तर अध्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकाले यो कार्यमा सबै नागरिकबाट सहयोग प्राप्त हुने विश्वास गरिएको आयोगले जनाएको छ। आज मधेस बाहेक सबै प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। त्यस्तै आज राति कोशी र बागमती प्रदेशको पहाड़ी भेगका 1-2 ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा भने हावाहुरीको सम्भावना रहेको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। गए राति सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशका धेरै जसो पहाड़ी जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै खोटाङको ऐसु खड्कमा 59 मिलिमिटर वर्षा मापन भएको छ। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा हिजो आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम अग्ले र अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले पुरस्कार घोषणा गर्नुभएको हो। यसपटक गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान किन्ने उपभोक्ता 10 लाख रूपियाँको बम्पर उपहारका विजेता बनेका छन्। साउनको 16 31 गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ताहरू पुरस्कारमा सहभागी भएका हुन्। 16 दिनका एक एक जना गरी 16 जनाले 1,33,334 रूपियाँका दरले पुरस्कार पाएका छन्। यो 16 दिनमा नगद कारोबारका 3,00,000

सम्पदा विकास समिति विधायन व्यवस्थापन समिति सार्वजनिक निधि तथा प्रत्यायन विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रीय कारोबार समितिको बैठक बस्दैछ। मंगलबार बिहान 9:30 बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बसेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफल भइरहेको छ। छलफलमा उठेका विषयवस्तुमाथि जवाब दिन समितिले कृषि मन्त्री मन्त्रालयका सचिव लगायतलाई बोलाएको छ। यस्तै अहिले बिहान 10 बजे पूर्वाधार विकास समितिको बैठकको तयारी रहेको छ। बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपान र यसले भोग्नु परेका समस्याबारे छलफल गर्ने कार्यसूची रहेको छ। बिहान 10:30 बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायन विधायन समितिको बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकन लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची छ। यसै गरी 11 बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने लगायत विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ। लमसुङमा 1 वर्षको अवधिमा 5 वर्ष मुनिका 211 जना बाल बालिकाहरूमा निमोनिया संक्रमण देखिएको छ। आर्थिक वर्ष 82-83 जिल्लाको विभिन्न स्थानीय तहहरूमा गरी सो संख्यामा बाल बालिकामा निमोनिया संक्रमण भएको प्रदेश जनस्वास्थ्य कार्यालय लमसुङले जनाएको छ। कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा प्रति हजारमा 26 जनामा निमोनिया संक्रमण भएको थियो। अघिल्लो आर्थिक वर्षको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा निमोनिया संक्रमण घट्दै रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ। अघिल्लो आर्थिक वर्षमा मात्रै 5 वर्ष मुनिका प्रति हजार 36 जना बाल बालिकाहरूमा निमोनिया संक्रमण भएको थियो। आर्थिक वर्ष 80-81 भने प्रति हजारमा 58 बाल बालिकाहरूमा निमोनिया प्रकोप देखिएको थियो। यस्तै गरी आर्थिक वर्ष 79-80 प्रति हजारमा 39 जनामा मात्रै निमोनिया भएको प्रतिष्ठान स्वास्थ्य कार्यालय लमसुङको तथ्याङ्क छ। आर्थिक वर्ष 78-79 भने प्रति हजारमा 43 जनामा निमोनिया प्रकोप भएको थियो। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा जिल्लामा सबैभन्दा धेरै बेसी शहरमा 51 जना बाल बालिकामा निमोनिया संक्रमण भएको थियो। सोबाहेक मर्स्याङदी गाउँपालिकामा 37 जना, राइनस र दोर्दीमा बराबर 35 जनामा निमोनिया संक्रमण भएको थियो। यस्तै गरी सुन्दरबजार नगरपालिकामा 25 जना, कोलासुथारमा 14 जना, मध्य नेपालमा 7, दुधपोखरीमा 7 जनामा निमोनिया संक्रमण पुष्टि भएको प्रतिष्ठान स्वास्थ्य कार्यालयले जनाएको छ। निमोनिया एक फोक्सोको संक्रमण हो जसले एक वा दुवै फोक्सोमा हावाको थैलीहरू सुन्निन्छन्। हावाको थैलीमा तरल पदार्थ वा पिप भरिएमा कफ वा पिपको साथ खोकी, ज्वरो, चिसो र सास फेर्न समस्या हुन सक्छ। निमोनिया ब्याक्टेरिया, भाइरस र फंगस सहित विभिन्न प्रजातिका कारण हुन सक्ने चिकित्सकहरू बताउँछन्। जिल्ला प्रहरी कार्यालय लमसुङले लमसुङका 3 जना पूर्व प्रहरीहरूलाई सम्मान गरेको छ। नेपाल प्रहरी संगठनमा आबद्ध भई सेवानिवृत्त भएका 3 जना पूर्व प्रहरी र 1 जना पूर्व प्रहरी परिवारलाई सम्मान गरेको हो। जिल्ला प्रहरी कार्यालय लमसुङले अघिल्ला वर्षहरूमा पनि जिल्लाका विभिन्न स्थानमा सम्बन्धित पूर्व प्रहरीको घरमै पुगेर अग्रज पूर्व प्रहरीहरूलाई सम्मान गरेको थियो। यस वर्ष 3 जनालाई जिल्ला प्रहरी कार्यालयमा औपचारिक कार्यक्रम गरी र 1 जनालाई सम्बन्धित व्यक्तिको घरमै पुगेर सेवाको लागि सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फुपू प्रहरी संगठनको समन्वय र सहकार्यमा पूर्व प्रहरी जस्तो सदस्यहरूलाई सम्मान गरेको हो। सम्मानित हुनेहरूमा दोर्दी गाउँपालिका 4 नौथर निवासी पूर्व प्रहरी हवलदार घनश्याम अधिकारी रहनु भएको छ। 70 वर्षीय अधिकारीलाई जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत सहितको टोलीले घरमै पुगेर सम्मान गरेको हो। यसै गरी जिल्ला प्रहरी कार्यालयमा औपचारिक कार्यक्रममा भने विशेषर नगरपालिका 4 निवासी पूर्व प्रहरी नायब निरीक्षक गमबहादुर गुरूङ, विशेषर नगरपालिका 5 नालमा निवासी पूर्व प्रहरी हवलदार हरकमान गुरूङलाई सम्मान गरिएको थियो। पूर्व प्रणानी गुरूङ विशेषर 4 का वडाध्यक्ष समेत हुनुहुन्छ। त्यस्तै जीप्रका लमसुङले पूर्व प्रहरी सहायक निरीक्षक भीमबहादुर पन्तकी धर्मपत्नी मनदेवी पन्तलाई पनि सम्मान गरेको छ। श्रीमानको निधनपछि पनि पूर्व प्रहरी संगठनमा आबद्ध रहनुभएकी पन्तलाई सम्मान गरिएको पूर्व प्रहरी संगठन लमसुङले जनाएको हो। प्रहरीले दोसल्ला एवं प्रशंसा पत्र सहित पूर्व प्रहरीहरूलाई सम्मान गरेको हो। गत आर्थिक वर्षमा पनि लमसुङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा ज्येष्ठ पूर्व प्रहरीहरूलाई सम्मान गरेको जिल्ला प्रहरी कार्यालय लमसुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले जानकारी दिनुभयो। नेपाल प्रहरीको केन्द्रीय कार्यक्रम अन्तर्गत संगठनमा आफ्नो ऊर्जावान समय दिएर देशको सेवामा प्रतिबद्ध भई हाल सेवानिवृत्त ज्येष्ठ नागरिक भएका पूर्व प्रहरीलाई विशेष सम्मान गरिएको लमसुङका प्रणव बस्नेतले बताउनु भएको छ। ज्येष्ठ नागरिक पूर्व प्रहरीको सम्मानले नयाँ पुस्तालाई थप प्रेरणा मिलेको प्रणव बस्नेतको भनाई छ।
तपाई अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरूका लागि खुसीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटु को भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729629।

0: क्यों भविष्य में चिंता क्यों पारे मोहिंदी
1: आखि आगे गई इंश्योरेंस किम
0: ओहो थदैमारी गा चील मोमै
1: ये भयो समस्या खाई विषय पैनिक आगे प्लान तम
0: लौ छैली मु बिसामी नै बिनी छ्याब बन्दिल परे
1: रिलायबल लाइफ इन्स्योरेन्स चिन्ता आङि समाधान
0: छ्याबा मि छ्याबा रोजाए
2: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
3: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
2: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुहोस् है सँगै जाने नि
3: ल भइहाल्छ नि नानी
4: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
5: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
4: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर साथ भीमसेन थानचोक फोन 0665201120 मोबाइल 9846077745
1: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर
6: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
7: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको
6: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट पाएँ नि त्यही सिलाएँ नि
7: अरू त्यहाँ के सिलाइन्छ त दिदी
6: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
7: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9841692406 र 9816674372
8: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
7: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
9: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर
10: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा
9: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्
11: जाँच हुने रोगहरू दाँत चाया पोतो झुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला
10: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ
11: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट
10: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ सम्पर्क 9849068924 9845086780
11: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
10: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ
12: विश्रामपछि स्वागत छ अब बाँकी समाचार 4G सेवाको पहुँच बढ़ेसँगै नयाँ प्रविधि अप्नाउने आफ्नो योजना अनुसार गण्डकी प्रदेश अन्तर्गत लमसुङ र गोर्खा जिल्लाका विभिन्न स्थानीय तहहरूमा एनसीएलले 3G सेवा बन्द गरेको छ यो सँगै अब 3G चलाउने प्रयोगकर्ताले नयाँ प्रविधिको फाइदा लिन 4G सेवा लिन सक्नेछन् 3G सेवा बन्द हुनेमा लमसुङको मर्स्याङदी दुधपोखरी दोर्दी र कोलसुथार गाउँपालिका सुन्दरबजार राइनस र विशेषर नगरपालिका रहेका छन् यसै गरी गोर्खा जिल्लाका गोर्खाहरू घाट पालुङटार हजुरकोट सहित लखन भीमसेन थापा गण्डकी बारपाक सोलीकोट धार्से लगायतका स्थानीय तहहरू रहेका छन् भोल्टे प्रविधिमा उच्च गुणस्तरको भोइस कल सेवा हुने र फोन सम्पर्क पनि तुलनात्मक रूपमा छिटो समयमा नै स्थापित हुने एनसेलले जनाएको छ। ग्राहकले गुणस्तरीय भोइस कल अनि 4G डाटा उही शुल्कमा प्रयोग गर्न सक्नेछन्। 8143 र 8113 डायल गरी भोल्टेज सेवा सक्रिय गर्न सकिने एनसेलले जनाएको छ। कतिपय ग्राहकले 4G चल्ने सिम कार्ड लिएपछि र 4G नै चल्ने सेटमा सिम कार्ड प्रयोग गरिरहेका भए पनि 3G नै चलाइरहेको एनसेलले जनाएको छ। यस्तो अवस्थामा भोल्टेज प्रविधिको फाइदा लिन 4G चल्ने मोबाइल फोन, 4G सिम कार्ड वा एसिम पनि 4G नेटवर्क उपलब्ध स्थानको आवश्यकता पर्दछ। कुन कुन मोबाइल फोन ब्राण्ड अनि मोडलमा यो सेवाको उपभोग गर्न सकिन्छ अनि कसरी भोल्टेज सेवा सक्रिय गर्न सकिन्छ लगायतका जानकारी एनसेलको वेबसाइट अनि एनसेल एप मार्फत प्राप्त गर्न सकिने एनसेलले बताएको छ। उन्नत प्रविधि अपनाउने र सेवामा स्तरोन्नति गर्ने योजना अनुरूप एनसेलले 3G सेवा चरणगत रूपमा बन्द गर्दै आएको छ। कम्पनीका अनुसार स्मार्टफोनको प्रयोग र 4G लिनेको संख्या बढ़ी भए पनि अझै थुप्रै प्रयोगकर्ताहरू 4G अपग्रेड हुन बाँकी रहेको छ। देशको झण्डै 95% जनसंख्यामाझ पहिला नै पुगिसकेको 4G आधारित भोल्टे मार्फत गुणस्तरीय भोइसका साथै मोबाइल ब्रोडब्याण्ड सेवा प्रदान गर्ने एनसेलको योजना रहेको जनाएको छ। लमसुङको कोलाशोथार गाउँपालिकाले चालू आर्थिक वर्ष 2083-84 संचालन हुने पूर्वाधार विकासका योजनाहरू समयमै सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको छ। गाउँपालिकाले ठूलो आयोजनाको बोलपत्रदेखि योजना भुक्तानीसम्मका लागि समय सीमा तोकेको हो। गत शुक्रबार बसेको कार्यपालिकाको बैठकले उक्त कार्ययोजना पारित गरी उक्त निर्णय सोमबार सार्वजनिक गरेको हो। गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरूङका अनुसार आगामी भदौ मसान्तभित्र ठूला आयोजनाको बोलपत्र आह्वान गरिसक्ने र उपभोक्ता समिति गठन गरिसक्ने लक्ष्य राखिएको छ। असोज मसान्तभित्र सबै योजनाको लागत अनुमान तथा डिजाइन तयार गर्ने र कार्तिक मसान्तभित्र योजना सम्झौता सम्पन्न गर्ने गाउँपालिकाले जनाएको छ। यसैगरी चैत मसान्तभित्र योजनाको निर्माण कार्य सम्पन्न गरी आगामी जेठ मसान्तसम्म योजनाको भुक्तानी गरिसक्ने कार्यतालिका बनाइएको छ। अध्यक्ष गुरूङले विकास निर्माणका कामलाई आर्थिक वर्षको अन्त्यमा मात्र केन्द्रित गर्ने प्रवृत्ति अन्त्य गर्दै समयमै योजना सञ्चालन र सम्पन्न गर्ने उद्देश्यले कार्ययोजना बनाइएको बताउनुभयो। योजनाको काम समयमै शुरू गरी गुणस्तरीय रूपमा सम्पन्न गर्ने र भुक्तानीमा समेत ढिलाइ हुन नदिने गरी स्पष्ट समयसीमा तोकेका छौं उहाँले भन्नुभयो। गाउँपालिकाले तोकिएको समयसीमा अनुसार योजना कार्यान्वयन गर्न सम्बन्धित शाखा, प्राविधिक कर्मचारी, उपभोक्ता समिति तथा निर्माण व्यवसायीलाई सक्रिय बनाउनु पर्नेमा जोड़ दिएको छ। आर्थिक वर्ष 82-83 गण्डकी प्रदेश सरकारबाट लमसुङको लागि विनियोजित बजेट 65% मात्रै खर्च भएको छ। प्रदेश सरकार अन्तर्गत जिल्लाका विभिन्न सरकारी निकायमा विनियोजित कुल बजेट मध्ये 65.35% खर्च भएको छ भने बाँकी 34.65% रकम फिर्ता भएको छ। प्रदेश सरकारबाट जिल्लाका दुई स्थानीय तहसहित प्रदेश सरकार माताहतका कार्यालयहरूमा चालू र पूँजीगत गरी 2,05,41,81,223 रूपियाँ आएको थियो। सो मध्ये 1,34,22,57,787 रूपियाँ 86 पैसा मात्रै खर्च भएको छ भने 71,19,23,435 रूपियाँ 14 पैसा फिर्ता भएको छ। चालूतर्फ 63,37,13,223 रूपियाँ र पूँजीगततर्फ 1,42,04,68,000 रूपियाँ आएको थियो। सोमध्ये चालूतर्फ मात्रै गत आर्थिक वर्षमा 41,27,28,811 रूपियाँ 31 पैसा अर्थात 65.12% खर्च भएको छ। पूँजीगततर्फ भने 92,95,28,976 रूपियाँ 55 पैसा अर्थात 65.43% बजेट खर्च भएको छ। जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठरिया हुनुभएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहाई गर्न आदेश दिएको हो। उहाँ गैराती थुनामुक्त हुनुभएको हो। सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो। श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनु भएको छ। प्रकाशित समाचार गलत भए कानूनी प्रक्रिया मार्फत यसको खण्डन गर्न सक्ने कानूनी व्यवस्था रहेको उल्लेख गर्नुभयो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्विरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरले उहाँलाई गएको साउन 27 गते मध्यराति पक्राउ गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोज जलमार्ग बारे इरानसँगको अमेरिकी सम्झौतामा बाधा पुर्याएमा ओमनमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको छ। ट्रम्पले फक्स न्यूजका पत्रकारहरूसँग कुराकानीमा यदि ओमनले बाधा पुर्याए भने उनीहरूमाथि व्यापक बमबारी गर्ने धम्की दिनुभएको हो। ओमन र इरानबीच जलमार्गको नियन्त्रणबारे चलिरहेको वार्तालाई उल्लेख गर्दै अमेरिकाले पनि ओमनसँग छुट्टै वार्ता अघि बढ़ाइरहेको उहाँले उल्लेख गर्नुभएको छ। साथै उहाँले इरानलाई आत्मसमर्पण गर्न आग्रह गर्नुभएको बीबीसीको खबरमा उल्लेख छ। इरानको विदेश मन्त्रालयले हिजो दुवै पक्षीय संयुक्त घोषणा पत्रमा काम गरिरहेको बताएपछि ट्रम्पको पछिल्लो प्रतिक्रिया आएको हो। इरानले हर्मुज जलमार्गको प्रभावकारी नियन्त्रणलाई अमेरिकी नेतृत्वको सैन्य शक्ति नष्ट गर्ने र विवादास्पद परमाणु ऊर्जा कार्यक्रम त्याग्न बाध्य पार्ने प्रयास विरूद्धको दबावका रूपमा प्रयोग गरेको छ। शुक्रबार ट्रम्पले हर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्न दावी गर्नुभएको थियो भने इरानले यो महत्वपूर्ण ऊर्जा मार्ग इरानकै नै रहने जवाब दिनुभएको थियो। अमेरिकी इजरायली इरान युद्ध शुरू हुनु अघि हर्मुज जलमार्ग खुल्ला अन्तर्राष्ट्रिय जलमार्ग रहेको थियो। वर्षाङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
13: मुख्य समाचारका प्रायोजक
14: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
12: मृत्यु भइसकेका मतदाताको विवरण अध्यावधि गर्न निर्वाचन आयोगको अनुरोध। आज मधेस बाहेक सबै प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। लमसुङमा एक वर्षको अवधिमा 5 वर्ष मुनिका 211 बाल बालिकालाई निमोनिया संक्रमण। 4G सेवाको पहुँच बढ़ेसँगै लमसुङ र गोर्खामा एनसेलको 3G सेवा बन्द। र गत आर्थिक वर्ष जिल्लाका विभिन्न निकायमा प्रदेश सरकारबाट विनियोजित 65% बजेट खर्च। बिहान 10 बजेको मर्स्याङदी समाचार अहिलेलाई यति नै। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै विश्वशहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विश्वेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
8: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: me a extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
2: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
3: दिदी, अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
4: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9556074486।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
8: नेपाल ऋण खप्पै बिमगा छ ख्यालभुलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
9: तीन गुना लाना टुला
8: हुलास मुसम अर्कु तिल दमाइसे
10: हेलो मर्सेंग दे एफएम 95 मेगाहर्ज

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9845067272।

0: extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एक लाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना। होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोभाइडर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: Extreme energy drink.
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर

0: सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेसर 7 लमजुङ पुरानो लमजुङ मोडल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400050663। के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400058।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाएँ नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: Media
1: Extreme Energy Drink.
2: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
4: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
4: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
4: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
4: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
5: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान बन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबो मिला हुलास मुसाम अर्कु तिल दमाइसे
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
7: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
7: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98-477-69-229।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98568426244।

0: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेड सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला
1: तीन गुना लाना टुला
0: हुलास मुसम अर्कु तिल दमाइसे
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
4: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
5: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
5: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
4: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
6: तपाईँ नै रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एसडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414848।
2: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
3: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 98546662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
8: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटाको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बैंक चोक, लम्सुङ। सम्पर्क 9841626244, 9841626244।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईँ अहिले रेडियो प्रसङ्गी सुन्दै हुनुहुन्छ।
3: Bonjour, la belle et heureuse.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0663520973। मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania, extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसिसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 98490-68924 98450-86780
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जानु त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065267272

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13-236 र 98400-58-260।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 1 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सङ डिकल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी मंगलबारे बसाईमा छौ मंगलबारको बसाईमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ त्यसको लागि तपाईँले 0665520020 फोन गर्न सक्नुहुनेछ साथै हाम्रो कार्यक्रम रेडियो मर्सङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ कार्यक्रम कस्तो लाग्छ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ कसलाई सम्झिन चाहनुहुन्छ भनेर यति बेला आजको पहिलो कलर जोडिनु भएको छ हेलो नमस्ते
1: नमस्कार गुड आफ्टरनुन सजलो
0: नमस्ते गुड आफ्टरनुन कृष्णजी सन्चै हुनुहुन्छ
1: हजुर सन्चै छु तपाईँ सन्चै हुनुहुन्छ
0: हजुर म पनि सन्चै छु अनि के गर्दै हुनुहुन्छ कृष्णजी आज
1: हजुर बसी बसाइ नै हो
0: बसी बसाइमै हुनुहुन्छ है
1: हजुर
0: बसी बसाइको क्रममा पानी चाहिँ कतिको पिउनु भएको छ यहाँले
1: हजुर त्यो पानीले मात्र त इनर्जी नदिँदो रहेछ रेडबुल खाइदिएको
0: रेडबुल खानुभएको छ इनर्जी पाउनुभयो त रेडबुलले गर्दा
1: हजुर
0: इनर्जी के कामको लागि चाहिँ इनर्जी चाहिएको हो कृष्णजीलाई बारीहरू खन्नुहुन्छ कि खन्नुहुन्न कृष्णजी
1: हजुर हो त्यसको लागि नि अब इनर्जी नै चाहियो अरे अब धेरै अब नारी जुसले मात्रै त एनर्जी नपाउँदो रहेछ त्यही भएर रेडबुल
0: चाहिदियो त्यसो भए पक्कै पनि इनर्जी पाइसक्नु भएको छ होला अनि आजको बसाई पनि इनर्जी चाहिने बसाई नै रहेको छ आज लोकगीत गाउने दिनमा अब इनर्जी पाइसक्नु भएको छ मजाले गाउन सक्नुहुनेछ है त
1: हो के अरे हुनु त अब गायककार होइन के अरे अब के गाम के नगाम अब नियमको पालन त गर्नै पर्यो
0: हजुर नियमको पालन त
1: भाषा कुन चाहिँमा उ गरौँ त
0: कुन भाषाको गाउन चाहनुहुन्छ गाउनुहोस् न
1: छोटो जानी नजानी गाइदिन्छु त्यहाँहरूलाई साथीहरूलाई नि पाला दिनु पर्ला नि है
0: हजुर हुन्छ
1: माछी

0: माची मारा यति है
1: ओहो कृष्णजीले आज एकदम राम्रो गीत गाउनु भएको छ त्यसको लागि धन्यवाद छ है
0: हस् तपाईँलाई धन्यवाद
1: अनि आज मिठो गीत गाउनु भएको छ सम्झिनु पर्दा कसले सम्झिन चाहनुहुन्छ कृष्णजी
0: हजुर सम्झिनु पर्दछ सबभन्दा पहिला तपाईँलाई अनि प्राविधिकमा साथ दिने गिलुजीलाई अनि मर्स्याङजी हो तिमीलाई
1: हजुर
0: अनि फर्स्टमा त मै हो के अरे अब म भन्दा पछि आउने रेडियो सुनेर बस्नुहुने सबै रेडियो प्रेमीहरूलाई कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई सम्झिँदै बिताउनुहुन्छ है त भाइ
1: हजुर हुन्छ नमस्ते बाई बाई आजको पहिलो कलर कृष्ण लामाजी हुनुहुन्थ्यो खुटी बगैंचाबाट आजको बसाइमा एकदमै राम्रो गीत गाउनु भएको छ यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 0665200020 डायल गरेर तपाईँ आजको बसाइमा जोडिन सक्नुहुनेछ सात दिनको सातै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं भने तपाईँ आज जोडिनुभयो भने तपाईँले लोकगीत गाउनुपर्ने हुन्छ साथै हाम्रो कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको त्यहाँबाट पनि तपाईँले रेस्पोन्स गर्न सक्नुहुनेछ कार्यक्रमको बारेमा र शुरूआती चरणमै छौ यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: चिन्नु भयो मलाई?
1: हजुर,
0: मलाई चिन्नु भयो?
1: अह, मैले चिनेन नि, को बोल्दै हुनुहुन्छ होला?
0: सम्झना हो म।
1: सम्झनाजी? को सम्झनाजी हो र हजुर?
0: सम्झनाजी,
1: कस्तो लाग्यो यहाँलाई? सम्झनाजी किन जोडिनु भएन होला भनेर चाहिँ लागिरहेको थियो मलाई, कि त अब सम्झनाजीको रेडियो बिग्रेको कारणले गर्दाखेरि त नजोडिनु भएको हो कि जस्तो लागिरहेको थियो। अनि सिम बनिसक्यो त सम्झनाजी?
0: हजुर, टुलमा हालेर बाबुले चलाइदेखायो नि,
1: अहिले चाहिँ चलिरहेको छ है भनेपछि?
0: हजुर, अब निमितै हुन्छ फोन।
1: एकदम हराउनु भयो, अब एकदमै हराउनु भयो, त्यही भएर एकदम जिस्काउन मन लाग्यो आज चाहिँ। अनि के गर्दै हुनुहुन्छ सम्झनाजी?
0: म नानी सुताउनु लाग्यो लक्ष्मीजी।
1: नानी कस्तो छ नानीलाई?
0: नानी अहिले ठिकै छ, अस्ति दुख्न लाग्थ्यो, 7 किलोको भयो नानी।
1: 7 किलोको हुनुभएको छ है?
0: हजुर।
1: ओहो, अनि आज पानी पिउनु भएको छ कि छैन सम्झनाजीले?
0: म त लक्ष्मीजीले नभने पनि पिइहाल्छु नि पानी त।
1: फेरि म त मैले नभनेको, अब रेडियोमा सुन्नु भएको छैन होला, अब पानी पिउन बिर्सिनु भयो होला सम्झनाजीले भनेर सोचिरहेको। पिउन
0: लक्ष्मीजीलाई नै बिर्स्यो होइन, पानी पिउने नै बिर्स्यो होइन,
1: बिर्सिनु भएन नि। एकदमै खुसी लाग्यो आज धेरै दिनपछि जोडिनु भएको छ। आजको बसाईको बारेमा त जानकारी छ नि यहाँलाई? हजुर, हो, लोकगीत गाउने दिन रहेको छ।
2: कस्तो भइगयो, कस्तो भइआयो, साथै

0: हजुर अस्तितिर सुन्नको लागि रोज्नु भएको गीत आज गाउनु पनि भएको छ, एकदम धेरै खुसी लाग्यो यहाँलाई। अनि सम्झनाजी
1: हजुर
0: कति दिन पछि जोडिनु भएको छ, कसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वप्रथम दर्शनीजीलाई नै भन्नु पायो।
0: हजुर धन्यवाद।
1: अनि शिखर दिदीजीलाई मेरो नानीको भाषा गरिनु म तपाईँलाई फोन गर्छु है।
0: हजुर
1: जसरी नै आउनुपर्छ नत्र आएर हुन्छ म डोकै लिएर आउँछु बुग्नलाई।
0: हुन्छ हुन्छ।
1: अनि दिदीजीलाई र मेरो घर परिवार सासू मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरुप्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, अनि मेरो छोरा धन प्रसाद श्रेष्ठ, बुहारी सकिता श्रेष्ठ, नाति मृगा श्रेष्ठ र छोरीहरू ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ र मेरो माइत बस्ने बुवा मम्मी भाइ काठमाडौँमा बस्ने दुईटा बहिनी जाइको लागि, देवसरमा बस्ने देवरगङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, माथि टिकाराम परिवार, अनि सुकमा परिवार, राम परिवार, सीता परिवार र मर्सेकदेखि मभन्दा अगाडि आउने पछाडि आउने सम्पूर्णलाई भन्दै बिदा हुन्छ। लक्ष्मीजी
0: हुन्छ। नमस्ते।
1: नमस्ते।
0: हजुर भर्खरै मात्रै एकदमै धेरै समयपछि जोडिनु भएको थियो सम्झनाजी, उहाँको सिममा अलिकति समस्या परेको कारणले गर्दाखेरि चाहिँ फोनमा जोडिन नपाएको भनेर पनि भन्नुभएको छ। एकदमै धेरै खुसी लाग्यो धेरै दिनपछि कार्यक्रममा जोडिनु हुँदाखेरि, र एकदमै गीत पनि गाउनु भएको छ र सम्पूर्ण साथीहरूलाई सम्झिँदै उहाँ चाहिँ कार्यक्रमबाट बिदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेलले नमस्कार, आरामै हुनुहुन्छ बहिनी? सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी। आज मीडिया प्रेमी भाइ हिक्मत शाहीको जन्मदिन परेको छ, भाइलाई जन्मदिनको धेरै धेरै शुभकामना। सम्पूर्ण साथीलाई सम्झेको छु, कार्यक्रम एकदमै राम्रो लाग्छ, स्वास्थ्यको ख्याल गर्नुहोला, शुभ दिन हजुर भन्नुभएको छ। यहाँलाई पनि नमस्कार, एकदमै धेरै शुभ दिन भन्न पनि चाहन्छु र एकदमै खुसी लागेको छ कार्यक्रम

मा कमेन्ट गर्नुहुन्छ। फुर्सद मिले भने फोन पनि गर्न सक्नुहुनेछ है। कल्पना साम्पाङजीले लेख्नु भएको छ, गुड आफ्टरनून, नमस्ते नाना, सन्चै हुनुहुन्छ नाना? मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट वेल सुन, मिस यू एण्ड लभ यू, मामु अञ्जन यात्री प्यारी साम्पाङ, बाबु विनोद साम्पाङ, मनिषा बान्तवालाई अग्रिम ह्याप्पी बर्थडे टु यू, सोना बान्तवा, अरू मलाई चिन्ने नचिन्ने, सम्झिने बिर्सिने, माया गर्ने घृणा गर्ने सबैलाई सम्झना माया छ, एण्ड अल फ्रेण्डलाई मिस यु, बाई बाई नाना भन्नुभएको छ। हजुर, गुड आफ्टरनून कल्पनाजी, खुशी लाग्यो। अनि दिलपाली शर्मिलाजीलाई एकदमै शीघ्र स्वास्थ्य लाभको कामना पनि भन्न चाहन्छु। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, सञ्चालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 बेलटार राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज भन्नुभएको छ। नमस्कार टेकजी, खुशी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ। आज मंगलबारको बसाईमा तपाईँले गीत गाउन सक्नुहुनेछ, लोकगीत। 7 दिनको सातैबार फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छु। आज मंगलबारको बसाईमा यहाँले लोकगीत गाउन सक्नुहुनेछ। यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोशेली राख्न चाहन्छु, स्वीकार दिनुहोला।

यो मिठो सांगीतिक कोशी लिएपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर। कार्यक्रम रेडियो मर्सिङतीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। बान्तावा जेनुजीले लेख्नु भएको छ, गुड आफ्टरनून राम्री सिस्टर, म पनि सुन्दैछु धनकुटा है सुनसरी टहरीबाट भन्नुभएको छ बान्तावा जेनुजीले। गुड आफ्टरनून जेनुजी, आज जेनुजीले राम्रै पनि भन्नुभएको छ, मेरो भुइँमा खुट्टा पनि छैन भन्नुपर्छ है जेनुजी। फोन गरेर पनि यहाँले कुराकानी गर्न सक्नुहुनेछ र धनकुटातिरको के कस्तो छ मौसम त्यो पनि जानकारी गराउन सक्नुहुनेछ। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते म ढकाल धर्मराज बेटा मोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरीको माइलोनी ढल्यो साइलोनी ढल्यो बोलुको गीत बताइदिनुहोस् ल। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज भदौ 2 गते जन्मदिन मनाउने साली नानी दिपिसा घिमिरे, रेडियो चौदण्डीगढ़ी तारा गदाल रसाइली, सिन्धुलीका मीडिया प्रेमी भाई अमित किरात राई र इलामका टीएन घिमिरेलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ दिनको कामना गर्दै मिठो सम्झना माया व्यक्त गर्दछु भन्नुभएको छ। यहाँलाई पनि एकदमै धेरै सम्झना छ भन्न चाहन्छु धर्मजी। यमसारु मगरजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, म पनि सुन्दैछु है तनहुबाट यमसारु मगर। अब बस्ने संघ मार्फत सम्झिनु पर्दा फर्स्टमा हजुरको लागि मेरो घर परिवार साथै रेडियो मर्स्याङदी होल युनिट साथै मलाई यमसारु मगर भनेर चिन्नुहुने अल फ्रेण्डसको लागि भन्दै छुटिन्छु, बाई बाई भन्नुभएको छ। गुड आफ्टरनून यमसारुजी, कमेन्ट गर्नुभयो त्यसको लागि चाहिँ एकदमै खुशी छु, तर एउटा कुराले चाहिँ एकदमै दुखी पनि छु भन्नुपर्छ। मंगलबारे बसाइमा यस्तो मिठो गीत गाउनुहुने मान्छे आज भोलि चाहिँ जोडिनुहुन्न, त्यसको लागि चाहिँ एकदम दुःख पनि लागेको छ। हुन तपाईँको केही कारण होला, केही समस्या भएको कारणले गर्दाखेरि नै नजोडिनु भएको होला, नत्र त तपाईँ पक्कै पनि जोडिनुहुन्थ्यो होला। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार सुन्दै बागमती प्रदेश 3 भन्नुभएको छ, चितवनबाट हुनुहुन्छ रामजी। एकदम खुशी लाग्यो कार्यक्रममा जोडिन सक्नुहुनेछ फोन मार्फत पनि। शान्ति बिसीजीले लेख्नु भएको छ, मिस यू अल, इट्स मी शान्ति बिसी फ्रम रोल्पा भन्नुभएको छ, मिस यू टू भन्न चाहन्छु शान्तिजीलाई। कार्यक्रममा फोन पनि गर्न सक्नुहुनेछ है शान्तिजी, रोल्पाबाट हुनुहुँदो रहेछ र आज चाहिँ गाउने गीत गाउने पालो रहेको छ, त्यो पनि लोकगीत गाउने पालो रहेको छ। यहाँले गीत गाउनको लागि फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर आजको बसाईमा। यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, साथै छोटो व्यापारिक विश्राम पनि राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

मर्सेङ्गदी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गदी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 को स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गदी कार्यक्रम अनुसार मर्सेङ्गदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गदी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गदी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गदी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 को अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उप कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गदी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: आमा म पढ्छु नि है।
3: पढेर के गर्छेस?
2: म बिहे गर्छु।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन एक गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली
5: पढ्न आउँछ
6: माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
4: समय मध्याह्न 12 बजे।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा हेर्न लाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई तँनी म।
2: त्यस्तै गरी साउन 29 गते शुक्रबारबाट नेपाली कथानक चलचित्र लज्जावती।
3: जीवनका हजारौं चाहनाहरू मध्ये सबैभन्दा सुन्दर चाहना तपाईं हो।
4: हो र? अनि सुन्दर चाहना भन्ने मान्छेले कति माया गर्छ मलाई?
3: मेरो आँखामा हेर्नु न, आफै थाहा पाइहाल्नुहुन्छ।
5: टक्क जिब्रो पड्काउनी चटनी बनाऊ त साउनी।
4: त्यसको लागि त बिहे गरेर घरमा लानु परेन क्यारे। अनि जिब्रो मात्रै होइन, के पड्किन्छ के।
2: मुकुन भूषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, हिवाला गौतम लगायतका कलाकारहरूको बेजोड प्रस्तुति।
4: यदि तिमीलाई के भइहाल्यो भने त बोयफ्रेन्ड र हस्बेन्डको मायामा यति धेरै फरक हुन्छ।
2: समय दिनको 3 बजे र साँझ 6 बजे।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: यो मिठो सांगीतिक कोशीली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ 0665220020 मा डायल गरेर, र हाम्रो कार्यक्रम रेडियो मर्सङ्गतीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, कसलाई सम्झिन चाहनुहुन्छ भनेर। र यो गर्मी सिजनमा तपाईँले प्रशस्त मात्रामा पानी पिउनुहोला, र बाहिर जंगलतिर हुनुहुन्छ भने पनि तपाईँले सर्पदेखि चाहिँ एकदमै सतर्कता अपनाउनुहोला भन्न चाहन्छु। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्कार।
4: नमस्कार, गुड आफ्टरनुन।
3: नमस्ते, गुड आफ्टरनुन टेकजी।
4: हजुर लक्ष्मीजी,
3: के गर्दै हुनुहुन्छ
4: यति बेला? चाहिँ म चाहिँ यो हजुरको पनि प्रोग्राम सुन्दै अहिले चाहिँ बसी बसाइ नै लक्ष्मीजी
3: प्रोग्राम सुनेर बसी बसाइमा हुनुहुन्छ है?
4: हजुर लक्ष्मीजी, अघिसम्म त अब घाम लागेको थियो, अनि अहिले चाहिँ उदयपुरमा पनि शीतल मौसम छ लक्ष्मीजी, अनि हजुरहरूकोतिर पनि आजको मौसम चाहिँ कस्तो छ लक्ष्मीजी?
3: हजुर, यता गर्मी गर्मी त छ, तर त्यति धेरै घाम चाहिँ चर्किएको चाहिँ छैन भन्नुपर्छ।
4: हजुर हजुर, उदयपुर र मौसम एउटै रहेछ भनेपछि आज।
3: अनि टेकजीले कमेन्ट चाहिँ अलि अगाडि नै गर्नुभएको थियो, फोन गर्न चाहिँ किन ढिलो गर्नुभएको टेकजी?
4: आज फोन गर्न अलिकति ढिलो भएछ,
3: आजको बसाइको बारेमा यहाँलाई जानकारी गराउनु पर्ने जानकारी छ।
4: जानकारी चाहिँ अब आज लगि जानुपर्ने रहेछ होइन लक्ष्मीजी?
3: हजुर हो।
4: हुन्छ, म एउटा भनेपछि लोकगीत एउटा छोटो मिठो गाउँछु नि त भाइ।
3: हुन्छ
4: हजुर। मायालीले सम्झनु सरोनी, सम्झनु सरोनी, आज भोलि लाग्दैन बारीलाई, खैरेनी मागे अन्तै दिल बस्यो कि माया हुनै तरे जे, सम्झनु सरोनी, सम्झनु सरोनी, आज भोलि लाग्दैन बारीले खैरेनी मागे, अन्तै दिल बसो कि निर्माया हुनै तरे दे, अन्तै दिल बसो कि निर्माया हुनै तरे दे। लक्ष्मीजी, मेरो गीत यति नै पो
3: हो। एकदम राम्रो गीत पो गाउनु भयो त यहाँले।
4: हजुर हुन्छ, धेरै धेरै धन्यवाद राम्रो गीत भनिदिनु भएकोमा हजुरलाई पनि।
3: हजुर एकदमै राम्रो गाउनु भएको छ यो गीत चाहिँ, अनि टेकजीले ककसलाई सम्झिन चाहनुहुन्छ?
4: सर्वप्रथम मेरा चाहिने एक मिनटको स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिने आदरणीय सञ्चालिका लक्ष्मीजीलाई नै यो बत्मी गीतमा सम्झन चाहन्छु।
3: हजुर धन्यवाद।
4: हजुर हुन्छ, वेलकम सो मच। अनि त्यसपछि हजुरलाई पार्विधिकमा साथ दिनुहुने पार्विधिक मित्र जीलाई पनि यो बत्मी गीतमा सम्झन चाहन्छु। अनि त्यसपछि धरान विष्णु बाजुकामा रहनुहुने आदरणीय दाजु रोशन खिला हाङलाई, अनि उदयपुर बेलकार निवासी चौनपाछ सञ्चालिका आरजे तारा गजल रसाइली, अनि यहाँको आज जन्मदिन पनि रहेको छ, जन्मदिनको लाखौं लाख शुभकामना दिन चाहन्छु। अनि त्यसपछि हुनुहुन्छ मिना चामलिङ राई, अनि त्यसपछि खोटाङ बार पोखरी गाउँपालिका वडा नम्बर 5 निवासी बहिनी भूमिका राई, राई अनिता, भाइ सञ्जीव खड्का, अनि आरजे राई सुजान सर, अनि त्यसपछि उदयपुर चौनपा नवहरिया आदरणीय दाजु शम्भु कटुवाल, भाइ राज गले मगर, अनि त्यसपछि हुनुहुन्छ धनकुटा निवासी बहिनी जेनी दान्तवा राई, हरपल रश्मी सन्त, अनि अदाजी सिर्जना, अनि त्यसपछि हुनुहुन्छ सञ्चालिका आरजे निर्मला कुमार, सरिता राई, दुर्गा निरौला, अनि गिरी शुभकला राई, जीलाई पनि यो पश्चिम गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्सङ्गदी एफएम 95.1 यसै गरी नै चाहिँ वर्षौं वर्षौं चलिरहोस् भन्दै म टेक बहादुर कुमार है अहिलेलाई छुट्टिन्छु। ओके बाई बाई।
3: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै उदयपुरबाट जोडेर भएको थियो टेक बहादुर जी, जोडेर भएको थियो, एकदमै राम्रो गीत गाउनु भएको छ, र सम्पूर्ण साथीहरूलाई सम्झिँदै विदा भइसक्नु भएको छ। कर्णप्रिय केसीजीले लेख्नु भएको छ, नमस्ते, के छ हजुर खबर, सन्चै हुनुहुन्छ होला? म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर कार्यक्रम मार्फत बिचोड़को करौतीले काट्नु मनै काट्यो बोलको गीत सुन्न चाहन्छु भनेर चाहिँ भन्नुभएको छ। हजुर नमस्कार कर्णजी, एकदमै धेरै खुशी लाग्यो र पक्कै पनि आज गीत गाउने बसाई हो, तैपनि मिल्छ भने हामी आजको बसाईमा यहाँले रोज्नुभएको यो परदेशी फिल्मको गीत चाहिँ बजाउने प्रयत्न चाहिँ गर्छौं र बजेन भने पनि एकदमै माफ गर्नुहोला भन्न चाहन्छु। माधव ढुङ्गेलजीले लेख्नु भएको छ, नमस्कार हजुर, गुड आफ्टरनून, म माधव ढुङ्गेल बिर्ता मोर्छापा अबबाट बज्ने गीत मार्फत सम्झिनु पर्दा बुनु अस्मी सुताङ, भूमिका मुकरुङ राई, गीता ढुङ्गाना, गीता लिम्बु, कल्पना साम्पाङ, जेनी लिम्बु, पूर्वेली आकाश राई, सुदीप बान्तवा, कविता मगर, अञ्जली श्रेष्ठ, भावना चामलिङ कुमारी, युहाङ लावती, निशा बान्तवा राई, दिलु सानो याम्फू, रत्न बहादुर थापा, मनको साथी जीवन कार्की, मुना कुइज, युवी टेक बहादुर पुमा, मुना मुखिया, कमला मुखिया, अललाई मिस यु, गुड डे भन्नुभएको छ। यहाँलाई पनि एकदमै धेरै सम्झना भन्न चाहन्छु, फोन पनि गर्न सक्नुहुनेछ माधवजीले। सलिना गुरूङजीले लेख्नु भएको छ, शिरको फूलको के काम पाउमा परेपछि, के काम यो देहको भना जिउँदै मरेपछि, मेरै हो भने दावा गर्थ्यौ जहिले पनि तिमी, व्यर्थ लाग्छ संसार अरूकै सिउँदो भरेपछि, तिम्रै नाममा यो दिल बन्दकी राखेको थिए बने तमासा तिमीले अन्तै डेरा सरेपछि, मेरो गगन तिमी निकिता, म गगन तिमी निकिता, दूरी यो कति कति, दिलको ढोका तिमीले आखिर बन्द गरेपछि। हेलो सिस्टर नमस्ते, सुन्दैछु म पनि ढगैबाट, सलिना अब बज्ने सङ हजुर लगायत एफएम युनिटको लागि र सम्पूर्ण रेडियो प्रेमीहरूको लागि भन्दै बिदा हुन्छु, बाई बाई, मिस यु अल भन्नुभएको छ। हजुर नमस्ते सलिनाजी, एकदम धेरै खुशी लाग्यो, फोन पनि गर्न सक्नुहुनेछ है सलिनाजी, र यस्तो कमेन्टहरू पढ्दाखेरि चाहिँ मलाई पनि एकदमै धेरै खुसी लाग्छ, फरक फरक किसिमको कमेन्टहरू आउँदाखेरि चाहिँ एकदमै राम्रो तरिकाले लेख्नु भएको छ, यहाँलाई धन्यवाद दिन चाहन्छु। यमसारु मगरजीले लेख्नु भएको छ फेरि पनि, नमस्ते झोले सिस्टर, प्रोग्राम धेरै मनपर्छ, सो त्यसैले सुनेर साथ दिँदैछु है, अघि फोन गरेको विज्ञापनको टाइम भएको रहेछ, सो सरी ल सिस्टर, गीत गाउन मन भएर 1:24 हुँदा नै विज्ञापन हुँदो रहेछ कहिले त भन्नुभएको छ। हजुर नमस्कार यमसारुजी, कहिले कसो चाहिँ टाइमिङ त्यसरी पनि पर्न जान्छ, त्यसको लागि चाहिँ एकदमै माफी माग्न चाहन्छु। यहाँले चाहिँ अहिले चाहिँ फोन गर्न सक्नुहुनेछ, अहिले चाहिँ विज्ञापन चलिरहेको छैन, तपाईँले फोन गर्न सक्नुहुनेछ है अहिले फुर्सदमा हुनुहुन्छ भने यमसारुजी। र यति बेला कोही साथी जोडिनु भएको छैन, तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छु, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसिसपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। यति बेला मिलन घायल मुठुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार भन्नुभएको छ। गुड आफ्टरनून मिलनजी, पक्कै पनि डेडिकेट गरिदिनेछौ यहाँको साथीहरूलाई र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रममा जोड़िन सक्नुहुनेछ। 0665520020 डायल गरेर साथै कार्यक्रममा तपाईँ कमेन्टको थ्रूबाट पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ। सात दिनको सातै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। आज मंगलबारको बसाईमा लोकगीत गाउनुपर्ने बसाई रहेको छ। लोकगीत गाउनको लागि पनि तपाई कार्यक्रममा जोड़िन सक्नुहुनेछ। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, नमस्कार, म काठमाडौँबाट सुन्दैछु भन्नुभएको छ। नमस्कार लक्ष्मीजी, खुशी लाग्यो यहाँको काम विशेष कामले गर्दाखेरि काठमाडौँ जानुभएको छ भनेर भन्नुभएको थियो। पक्कै पनि काम नसकिएर नै होला यहाँ काठमाडौँमा नै हुनुहुँदो रहेछ। र तपाईँ फोन गर्न चाहनुहुन्छ भने जति पनि साथीहरूले फोन गर्न सक्नुहुनेछ। हामी फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। तपाईँले आफूलाई जुन बसाईमा जोड़िन मन लाग्छ ती बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ। 0665520020 डायल गरेर। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्कार हजुर, नमस्कार लक्ष्मीजी।
0: नमस्ते आयत श्रीजी, सन्चै हुनुहुन्छ?
1: हजुर, सन्चै छु है हजुरहरूलाई।
0: हजुर, हामी पनि एकदमै सन्चै छौ भन्न चाहन्छु। के गर्दै हुनुहुन्छ आयतश्रीजी?
1: म गोठाले हुँदैछु भन्नुभएको छ।
0: गोठाले हुनुहुन्छ है? अनि को को हुनुहुन्छ, एक्लै हुनुहुन्छ कि साथीहरू पनि हुनुहुन्छ?
1: हजुर, एक्लै छु है।
0: एक्लै हुनुहुन्छ है? अनि पानी पिउनको लागि लानु भएको छ कि छैन यहाँले?
1: पानी नि त्यही बिर्सियो भन्दा पनि भैँसी चाहिँ जङ्गलमा तालाउनु खोजेको बोलेको, अनि भैँसी त खुरुरु यता बारीतिर आयो, ल्याउन नै भुलिएछु है।
0: हो, पानी पिउनुपर्छ नि।
1: हजुर,
0: अनि आज कार्यक्रममा जोडिनुभयो, एकदमै धेरै खुसी लाग्यो। आजको बसाईको बारेमा जानकारी पाउनुभएको छ कि छैन यहाँले?
1: हजुर, जानकारी छानालाई अब गीत चाहिँ गाउने कि नगाउने भयो है, फोन ट्राई गर्दा गर्दै अब लागिहाल्यो है।
0: हजुर, गाउनु पर्यो नि आयताश्रीजी,
1: नियमको पालना त गर्नै पर्यो होइन?
0: हजुर, हो नि।
1: अरे गाउँछु नि त, जानी नजानी है।
0: हुन्छ,

0: आहा,
1: कति राम्रो भाका गाउनु भयो नि है।
0: हो रा
1: हो नि,
0: धन्यवाद छ है हजुरले मेरो धोत्रे स्वरलाई मन पराइदिनु भएकोमा।
1: धोत्रे स्वर होइन नि, अब सुन्ने जति सम्पूर्णलाई चाहिँ एकदमै राम्रो लाग्यो होला, कस्तो मिठो भाका छ। अनि आयताश्रीजी
0: हजुर,
1: सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ तपाईँले?
0: हजुरको लागि
1: धन्यवाद,
0: अहिले सिंहराउने मित्रको लागि, अनि मर्स्याङदी हो तिमीको लागि, अनि साथीहरू अब थुप्रै थुप्रै हुनुहुन्छ, जति पनि यो रेडियो सुनेर बस्नुहुने आमा बुवा दिदी दाजुभाइ तथा दिदी बहिनी सबै सबै साथीहरू, साथीहरूलाई कसैलाई बिर्सिएको छैन भन्न चाहन्छु है। मेरो भैँसी पनि एकतिर कोदो बारीतिर जानु लाग्यो, राखी है त।
1: हजुर हुन्छ, नमस्ते। हजुर, भर्खरै मात्रै हामीसँग जोडिनु भएको थियो आयताश्रीजी हुनुहुन्छ, उहाँले चाहिँ आजको विषयमा एकदमै मिठो भाका गाउनु भएको छ, एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने बेला पनि भइसकेको छ। आजको कार्यक्रममा हामीसँग प्रत्यक्ष फोन मार्फत चारजना साथी जोडिनु भएको थियो, कृष्ण लामाजी हुनुहुन्थ्यो, सम्झनाजी हुनुहुन्थ्यो, टेक बहादुरजी हुनुहुन्थ्यो र आयताश्रीजी हुनुहुन्थ्यो। उहाँहरू चारैजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो मिठो कमेन्ट पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिँदै आजको कार्यक्रममा हामीलाई प्रत्यक्ष रूपमा जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि छुट्टिन चाहन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।
2: किन मन पर्दैन तँलाई थाहा छ? नलाग्ने छोडेरै जाने
3: होला।
2: अनि पोपोहरू पनि आउनुहुन्छ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460044
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772.

0: toilet pony, yeah. Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। प्रतिनिधि सभामा विशेष समयमा बोल्दै वहाँले यस्तो आग्रह गर्नुभएको हो। वहाँले जाजरकोट, रोल्पा, बागलुङ लगायतका जिल्लाहरूमा भएको विपदमा उद्धारको काम पर्याप्त नभएको बताउनु भएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विपद सम्बन्धी रेस्क्यू लगायतका काम हेर्नका लागि सुर्खेत केन्द्र बनाएर हेलिकप्टर लगायत अन्य साधनहरू राख्ने गरिएको वहाँले स्मरण गराउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार जनअपेक्षा अनुसार काम गर्न असफल भएको भन्दै आलोचना गर्नुभएको छ। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारका विभिन्न मन्त्रालयहरूको कार्य सम्पादन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउनु भएको हो। सांसद राईले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्मले आफ्नो जिम्मेवारी वहन गर्न नसकेको टिप्पणी गर्नुभएको छ। बन्द तथा रूग्ण उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारीप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समयमा पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले प्रश्न उठाउनु भएको हो। सबैभन्दा महत्वपूर्ण कुरा सरकार आफै उद्योग चलाउने होइन, उद्योग चलाउन निजी क्षेत्रलाई सुरक्षित वातावरणका साथ नीति बनाएर अगाडि बढ़नुपर्छ। सांसद कार्कीको आग्रह छ, सरकारको काम व्यापारी बन्ने होइन, व्यापार गर्ने वातावरण बनाउने हो। सरकारले कारखाना मेसिन चलाउने होइन, नीति र कानूनको मेसिनरी चलाएर निजी क्षेत्रलाई उद्योग चलाउने वातावरण दिने हो, उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीका सांसदहरूको गतिविधि निगरानी गर्न गुगल फर्म बनाएको छ। राष्ट्रपकी सचेतक क्रान्ति सिंह धितालका अनुसार गुगल फर्म तयार गरेर व्यवस्थित गरिएको छ। उनका अनुसार संसद बैठकमा उपस्थित हुन नसक्दा गुगल फर्म भर्नुपर्छ। अनुपस्थित हुनुको कारण र प्रमाण पनि अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारले अनलाइन माध्यमबाट व्यापार व्यवसाय गरिरहेका सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन ताकेता गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत गर्न निर्देशन दिएको हो। विद्युतीय व्यापार ऐन 2081 र निर्देशिका 2082 अनुसार कानूनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कार्यवाही हुने विभागले चेतावनी दिएको छ। लगातार 2 दिन बढ़ेको सुनको भाव आज घटबढ़ भएको छैन। आज सुनको भाव हिजो सोमबार जस्तै तोलाको 3,06,800 रूपियाँ रहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि अस्ति आइतबार र हिजो सोमबार सुनको भाव बढ़ेको थियो। आइतबार सुन तोलाको 3,05,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदी तोलामा 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,770 रूपियाँ रहेको चाँदी आज घटेर तोलाको 4,755 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति आइतबार चाँदीको भाव तोलाको 4,710 रूपियाँ थियो। पूर्वाधार मन्त्री सुनिल लम्सालले स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर प्रयोग गरेको विषयलाई लिएर संसदमा सांसदहरूबीच विरोध र बचाउमा जुहारी नै चलेको छ। यो विषय सोमबार नै उठेको थियो। मंगलबार पनि सांसदहरूले यही विषयको बचाव र समर्थनमा समय खर्च गरिरहेका छन्। नेपाली कांग्रेसकी सचेतक वासना थापाले जनताले राहत नपाएको, सिटामोल नपाएको, सुत्केरी हुने समयमा अस्पताल जाने सवारी साधन नपाएको बताउनु भएको छ। काठमाण्डुको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौं खर्च गरेर हेलिकप्टरमा काठमाण्डु ल्याइन्छ। मन्त्री काठमाण्डु ल्याउन 30-35 लाख खर्च गर्न सक्ने सरकारले 3 लाख खर्च गरेर जनतालाई राहत पुर्याउन सक्दैनन्, उहाँले बताउनुभयो। टप एण्ड टी20 श्रृंखला खेल्न नेपाल ए क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ। टोली गैराती त्यसतर्फ प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। अस्ट्रेलिया जाने 15 सदस्यीय टोलीलाई क्यानले अस्ति आइतबार विदाय गरेको थियो। यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्नेछन्। यही शुक्रबारदेखि शुरू हुने टप एण्ड टी20 श्रृंखलामा नेपाल ए ले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकर्ससँग खेल्नेछ। नेपालले शनिबार बंगलादेशको हाई
पर्फर्मेन्स भदौ 8 होबार्ट हरिकेन्स एकेडेमी भदौ 10 अस्ट्रेलियन क्यापिटल टेरिटोरी भदौ 11 हैदराबाद किंग्स मेन र भदौ 13 भिक्टोरिया सीए 11 खेलले तालेको छ। क्यानका अनुसार अस्ट्रेलियामा रहँदा नेपाल ए टोलीले न्यूजील्याण्ड ए तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल समेत खेल्नेछ। दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ।

0: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बट, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्चुङ। सम्पर्क 98461-26344, 98461-26344।
7: बेसी सहरी खोली रेडियो मर्सिङ दु क्याले यो भाषाले कतै छाम कुए खैमु खोइन्थिङ अल्छ्यो।
8: ए 26 तिसे घरी बालोटी र रेडियो मर्सिङ दिङ्गेन ओ अल्छ्यो।
9: क्यों यो आफै रेडियो मर्साङ्गी एफएम 95।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
1: आया मरे नि आमा आया नि
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो।
7: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु खोइ कहाँ जाने कहाँ जाने होला है।
7: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोली नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924 9845036780।
1: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन के तनाव दियो ए खुसी।
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099453।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लामजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्रीराम, जय श्रीराम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
10: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: Stefania.
1: Extreme energy drink.
2: होइन नि खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: Mario.
1: Extreme energy drink.
2: Extreme energy drink. Time check. अहिले ठीक 3 बजेको छ.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: मर्सिंग दे पिम 95 मेगाहर्ज. 95 मेगाहर्ज.
5: हो राष्ट्रको शान किसान.
6: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बजारमा खाना पकाउने ग्यासको अभाव कायमै, अनावश्यक संचय नगर्न निगमको आग्रह, तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग। निजी लगानी संरक्षण रणनीति कार्यान्वयनमा अनलाइन व्यापार अनिवार्य दर्ता गरी संचालन गर्न सरकारको ताकेता। 33 किलोमिटर दमक चिसो पानी सड़क खण्ड 34 वर्षदेखि अधुरै, बर्खामा हिलो र हिउँदमा धूलो हुँदा यात्रुलाई शास्ति। पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री खानलाई जेलबाट अस्पताल सार्न आदेश, अर्को सुनवाई नभएसम्म अस्पतालमै रहने। र इन्फान्टिनोको योजनाको आलोचना गरेपछि फिफाका अधिकारी बर्खास्त। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरूले ग्यास नपाउँदा सर्वसाधारण घण्टौंसम्म लाइनमा बस्न बाध्य भएको र दैनिकी समेत प्रभावित भएको बताएका छन्। सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले ग्यासको अभाव नरहेको दावी गरे पनि व्यवहारमा आफ्नै जिल्लासहित विभिन्न क्षेत्रमा अभाव कायमै रहेको बताउनुभयो। उहाँले बजार अनुगमन प्रभाव बनाउन ग्यास लुकाएर कृत्रिम अभाव सृजना गरिएको भए तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभयो। साथै खाना पकाउने ग्यासको विकल्पका रूपमा विद्युतीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्न, विद्युतमा लगाएको 5% भ्याटबारे पुनर्विचार गर्न र वैकल्पिक ऊर्जाका कार्यक्रमलाई प्राथमिकता दिन समेत उहाँले आग्रह गर्नुभएको छ। यस्तै सांसद यज्ञ बहादुर बोगटीले सरकारले पर्याप्त ग्यास रहेको दावी गरिरहे पनि नागरिकहरू रित्तो सिलिण्डर बोकेर घण्टौं लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। आयात भइरहेको भनिएको ग्यास बजारसम्म किन पुग्न सकेको छैन भन्दै उहाँले प्रश्न गर्नुभएको छ। सांसदहरूले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चूलो प्रवर्धनमा जोड़ दिन सरकारको समेत ध्यान आकर्षण गराएका छन्। यता नेपाल आयल निगमले भने बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको जनाएको छ। निगमले उपत्यकाको औसत माग भन्दा बढ़ी सिलिण्डर आपूर्ति भइरहेको भन्दै अनावश्यक रूपमा ग्यास सिलिण्डर संचय नगर्न आग्रह गरेको छ। निगमका अनुसार आज उपत्यका 22 ग्यास उद्योगले 47,388 थान सिलिण्डर बिक्री गर्दैछन्। यस्तै हिजो काठमाडौँ उपत्यकामा 52,576 थान सिलिण्डर बिक्री गरिएको थियो, जुन दैनिक औसत भन्दा झण्डै 15,000 थान बढ़ी हो। तर निगमले आपूर्ति बढ़ेको दावी गरे पनि काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा ग्यास सहज रूपमा नपाउँदा उपभोक्ताको लाइन र समस्या अझै हटिसकेको छैन। सरकारले आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउँदै बजारमा ग्यासको वास्तविक उपलब्धता सुनिश्चित गर्नुपर्ने देखिएको छ। सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा ल्याएको छ। तीव्र आर्थिक विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रलाई सुरक्षित र लगानी मैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्याइएको रणनीतिक औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानूनी तथा नियामकीय सरलीकरण र युवा उद्यमशीलताको विकासलाई प्राथमिकतामा राखिएको छ। सरकारले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सुरक्षा सुनिश्चित गर्न क्रमशः औद्योगिक सुरक्षा बल स्थापना गर्ने योजना अघि सारेको छ। साथै औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्रामलाई शान्ति क्षेत्र घोषणा गरी अवांछित गतिविधि रोक्ने व्यवस्था गर्ने समेत सरकारको तयारी छ। यसैबीच सरकारले अनलाइन माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। विद्युतीय व्यापार ऐन 2081 तथा विद्युतीय व्यापार निर्देशिका 2082 अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कार्यवाही गर्ने विभागले चेतावनी समेत दिएको छ। झापा जिल्लाको दमकदेखि इलामको माङ सेभुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक चिसोपानी सड़क निर्माण शुरू भएको 34 वर्ष बितिसक्दा पनि अझै पूर्ण रूपमा कालो पत्र हुन सकेको छैन। 33 किलोमिटर लामो सड़कमा झण्डै 5.5 किलोमिटर मात्रै कालो पत्र भएको छ भने झण्डै 26 किलोमिटर सड़क अझै कच्ची अवस्थामा छ। बर्खामा हिलो र हिउँदमा धूलोका कारण स्थानीय तथा यात्रुले वर्षौंदेखि शास्ति खेप्दै आएका छन्। लगातारको वर्षाका कारण अहिले सड़कका विभिन्न ठाउँमा खाल्डा खुल्डी परेका छन् भने पानी जमेर यात्रा जोखिमपूर्ण महत्वपूर्ण बनेको छ। दैनिक सयौं गाड़ीहरू सञ्चालन हुने सड़कमा यात्रु तथा यातायात व्यवसायी दुवै समस्यामा परेका छन्। सड़कको पहिलो खण्ड अन्तर्गत 6.29 किलोमिटर कालोपत्री गर्न 2075 सालमा ठेक्का सम्झौता भएको थियो, तर 8 वर्ष बितिसक्दा पनि झण्डै 1 किलोमिटर मात्र काम बाँकी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भञ्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
2: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू, मकवानपुरमा भएको गाड़ी दुर्घटनामा घाइते एकजनाको ज्यान गएको छ। आज बिहान भीमफेदी गाउँपालिका 6 झुरीखेतमा गाड़ी दुर्घटना भएको थियो। दुर्घटनामा परेर घाइते एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्रेले जानकारी दिनुभयो। 49 वर्षीय लक्ष्मी बडुको ज्यान गएको छ। उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो। प्रदेश 301-002-6-5183 नम्बरको गाड़ी काठमाडौँबाट बिरगंजतर्फ जाँदै थियो। दुर्घटनामा घाइते 5 जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। कालीकोटमा निर्माण हुने 420 MW क्षमताको तिला दुई जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता भएको छ। आयोजनाको कुल लागत 70 अर्ब 7 करोड़ रूपियाँ मध्ये 75% अर्थात 52 अर्ब 55 करोड़ रूपियाँ ऋण लगानी मार्फत जुटाइनेछ भने बाँकी 25% सोबुजीबाट व्यवस्थापन गर्ने भएको छ। तिला गुफा नगरपालिकामा बाँध र खाडाचक्र नगरपालिकामा विद्युत क्रिय रहने यो आयोजना दैनिक 6 घण्टासम्म सञ्चालन गर्न सकिने अर्ध जलाशयुक्त आयोजना हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि विद्युत आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न मन्त्रालयले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यका तथा प्रमुख शहरहरूमा स्मार्ट मिटरिङ र सबस्टेशन अटोमेशन प्रणाली विस्तार गर्ने कार्य अघि बढ़ेको समेत जानकारी दिनुभयो। अब विदेशको खबर, पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री

0: निर्देशन दिएको खबरमा उल्लेख छ। अब खेल खबर। विश्व फुटबलको नियामक निकाय फिफाका प्रमुख संचालन अधिकृत सीईओ केभिन लामोरलाई संस्थाले बर्खास्त गरेको छ। फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बिक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिनोको योजनाको कड़ा आलोचना गरेको तीन हप्ताभन्दा कम समयमै उनलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ। इन्फान्टिनोको यो योजना पछि रद्द भएको थियो। फिफा र प्रमुख संचालन अधिकृतका रूपमा केभिन लामो समयबीच कार्य सहकार्य गर्दै आएका थिए भने अहिले समाप्त भएको संस्थाका प्रवक्ताले विज्ञप्ति मार्फत जानकारी दिएका छन्। गैराती फिफाका कर्मचारीहरूलाई महासचिव म्याथियास ग्राफस्ट्रोमले इमेल मार्फत यस सम्बन्धी जानकारी गराएका हुन्। उनले फिफा र लामुर अलग हुन सहमत भएको बताएका थिए। गएको महिना केभिन लामुरले विवादास्पद फिफा फरवार्ड इन्टरप्राइजेज योजनाहरूलाई एक व्यक्तिको परियोजना भनेर आलोचना गरेका थिए। उनले अब फुटबलका राजनैतिक नेतृत्वहरूका लागि आफूहरूले सही प्रश्नहरू सोध्ने र सही निर्णयहरू लिने समय आएको बताएका हुन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बजारमा खाना पकाउने ग्यासको अभाव कायमै, अनावश्यक संचय नगर्न निगमको आग्रह, तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग। निजी लगानी संरक्षण रणनीति कार्यान्वयनमा अनलाइन व्यापार अनिवार्य दर्ता गरी संचालन गर्न सरकारको ताकेता। 33 किलोमिटर दमक चिसो पानी सड़क खण्ड 34 वर्षदेखि अधुरै, वर्खामा हिलो र हिउँदमा धूलो हुँदा यात्रुलाई शास्ति। पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री खानलाई जेलबाट अस्पताल सार्न आदेश, अर्को सुनवाई नभएसम्म अस्पतालमै रहने। र इन्फान्टिनोको योजनाको आलोचना गरेपछि फिफाका अधिकारी बर्खास्त।
1: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841549481। वेबसाइट झुले.com.np।
1: एनबीएल अटो लोन,
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
1: पैसामा छ शक्ति, पैसामा छ सहारा।
5: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
1: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
5: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
5: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
1: इतिहास, गाथा र कथा, गाँठका कुरा,
5: गाँठका कुरा।
1: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। भक्तपुर नगरपालिकाले पुननिर्माण गरेको वडा नम्बर 2 खौमामा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको इन्द्रायणी दोछेको पर्सि बिहिबार उद्घाटन हुने भएको छ। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्सेको प्रमुख आतिथ्यतामा पर्सि बिहान 8 बजे उद्घाटन हुने नगरपालिकाले जनाएको छ। इन्द्रायणी दोछेको उद्घाटन अघि वडा नम्बर 1 सिद्ध पोखरीमा बिहान 7 बजे र्याली पनि हुनेछ। भूकम्पले क्षतिग्रस्त दोछे झण्डै 3 करोड़ रूपियाँ लागतमा पुननिर्माण भएको हो। साथै विभिन्न संघ संस्था गुठी तथा स्थानीयहरूबाट झण्डै 52 लाख रूपियाँ आर्थिक सहयोग संकलन भएको छ भने स्थानीयवासीले श्रमदान पनि गरेका छन्। वैदेशिक रोजगारीमा ग्रीस र अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 2 जनालाई प्रहरीले

गरेको छ। पक्राउ पर्नेहरूमा बर्दियाको बाँसगढ़ी नगरपालिका 29का 29 वर्षीय रेशमा छेत्री र काठमाडौँ शंखरापुर नगरपालिका 8 बस्ने 50 वर्षीय रंजित केसी रहेका छन्। रेशमाले ग्रीस पठाइदिने भन्दै दुईजनाबाट 12 लाख र रंजितले अस्ट्रेलिया पठाइदिने भन्दै एकजनाबाट 1,38,000 रूपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपेक्षक रामेश्वर कार्कीले बताउनुभयो। र काठमाडौँ महानगरपालिका वडा नम्बर 14 कलंकीबाट लागू औषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका वडा नम्बर 12 घर भएका 25 वर्षीय हृदय वलामी रहेका छन्। प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनको साथबाट 2 ग्राम 400 मिलिग्राम खैरो हिरोइन बरामद गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय रचार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि बजारमा खाना पकाउने ग्यासको अभाव कायमै अनावश्यक सञ्चय नगर्न निगमको आग्रह तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग। भक्तपुर नगरपालिकाले पुननिर्माण गरेको इन्द्रायणी दोषेको पर्सि उद्घाटन हुने झण्डै 3 करोड़ रूपियाँ लागत र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा 2 जना पक्राउ। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038, 98463038।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।

0: Siphonia Extreme Energy Drink.
1: बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा टिटिक्क परेका छन् त सुन्दा पनि लाग जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Sonia. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौ।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर ताउलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00-454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको
3: किन सबैले त फालेका छन् यो फोहोरको के काम
2: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ रोग फैलन्छ र वातावरण बिग्रन्छ
3: अब यो फोहोर के गर्ने त
2: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने पुनः प्रयोग र रिसाइकल गर्ने कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि
3: ए हो त है सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ अबदेखि म सचेत भए
4: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ सफा गाउँ स्वस्थ जीवन
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजुङ
6: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8-13 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-28-186 फोन 066-520-293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Liponia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोफाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9461626344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकताल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसीसर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसीसह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
5: हेलो कान्छी घर बनाउने काम शुरू भयो
6: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
6: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरा गर्नु पर्यो
7: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: आमा म पढ्छु नि है।
3: पढेर के गर्छस्?
2: म बे गर्छु।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन एक गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली
5: तिमीले पढ्न आउँछ?
6: माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
4: समय मध्याह्न 12 बजे

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: त्यसै गरी साउन 29 गते शुक्रबारबाट नेपाली कथानक चलचित्र लज्जावती।
2: जीवनका हजारौं चाहनाहरू मध्ये सबैभन्दा सुन्दर चाहना तपाईँ हो।
3: हो र, अनि सुन्दर चाहना भन्ने मान्छेले कति माया गर्छ मलाई।
2: मेरो आँखामा हेर्नु न, आफै थाहा पाइहाल्नुहुन्छ।
4: टक्क जिब्रो पड्काउने चटनी बनाऊ त साउनी।
3: त्यसको लागि त बिहे गरेर घरमा लानु परेन क्यारे। अनि जिब्रो मात्रै होइन, के पड्किन्छ के।
1: मुकुन भूषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, हिवाला गौतम लगायतका कलाकारहरूको बेजोड प्रस्तुति।
3: यदि तिमीलाई के भइहाल्यो भने यिनी त मर्छन् क्यारे। बोयफ्रेन्ड र हस्बेन्डको मायामा यति धेरै फरक हुन्छ।
1: समय दिनको 3 बजे र साँझ 6 बजे।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 0665909999947729629। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएफ किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनसानी पसलबाटै ल्याएको छु
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जो फोन नम्बर 066

0: गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
1: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउँ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली लम्जुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसिसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856046244।
5: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-5220-209।
2: आमा म पढ्छु नि है।
3: पढेर के गर्छस्?
2: म बेगर्छु।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा यही साउन एक गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली
5: पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
6: आई लव यू।
7: ए गौथली
4: समय मध्याह्न 12 बजे

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँलाई स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई सोनी म।
2: त्यसै गरी साउन 29 गते शुक्रबारबाट नेपाली कथानक चलचित्र लज्जावती।
3: जीवनका हजारौं चाहनाहरू मध्ये सबैभन्दा सुन्दर चाहना तपाईं हो।
4: हो र, अनि सुन्दर चाहना भन्ने मान्छेले कति माया गर्छ मलाई।
3: मेरो आँखामा हेर्नु न, आफै थाहा पाइहाल्नुहुन्छ।
5: टक्क जिब्रो पड्काउने चटनी बनाऊ त साउनी।
4: त्यसको लागि त बिहे गरेर घरमा लानु परेन क्यारे। अनि जिब्रो मात्रै होइन, के पड्किन्छ के।
2: मुकुन भूषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, हिवाला गौतम लगायतका कलाकारहरूको बेजोड प्रस्तुति।
4: यदि तिमीलाई के भइहाल्यो भने यिनी त मर्छन् क्यारे। बोयफ्रेन्ड र हस्बेन्डको मायामा यति धेरै फरक हुन्छ।
2: समय दिनको 3 बजे र साँझ 6 बजे।

0: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर
1: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चौकमा
0: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
1: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
0: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट
1: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98490-68924 98450-86780।
0: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
1: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
4: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
4: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनसादी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
3: हो नि भाउजू
5: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
6: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
5: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
6: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
5: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
6: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनसादी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट ब्याङ्क नजिकै लमजुङ
7: सम्पर्क मोबाइल नम्बर 98465-94 र 98065-58074
0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
0: अब जापान ट्राई होइन स्योर गरौं
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
1: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायणी स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
1: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98560-60299
8: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
9: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
10: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
8: लमजुङ कालिका फर्निचर उद्योग बेसी सहर 7 लमजुङ
11: आल्मुनियमका लागि बेसी सहर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
8: प्रोपाइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
11: नोट फलसिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
12: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता खुला चिउरा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक र टिकाउ हुन्छ खुलास भए
13: अरू किन खोज्ने?

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9855446662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसाब पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
1: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ स्यामसुङ, रेडमी, भिभो, टेक्नो

0: Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त धनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ
7: थप जानकारी को लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
9: तपाईं रेडियो मर्सेङ्गी एफएम 5

0: हो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेषकर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
7: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त। उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 0625204375। विश्वास तपाईँको, सेवा हाम्रो।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
11: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
12: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
13: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
5: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार सर्वोत्तम सिमेन्ट

0: साथी हृदय रिमालसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारले खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दावी गरे पनि बजारमा अभाव कायमै, तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग, आवश्यकता भन्दा बढ़ी सिलिण्डर संचय नगर्न निगमको आग्रह।
0: त्रिवेणीमा प्रश्नपत्र बाहिरिएको प्रकरणबारे शिक्षक र विद्यार्थी संघ सहित 7 जना विरूद्ध मुद्दा दायर। विद्यालय शिक्षा विधेयक बारेको विवाद फेरि सतहमा, छलफल मार्फत आवश्यक परिमार्जन गरिने सरकारको प्रतिक्रिया।
2: सबै सरकारवालाहरूसँग संवाद गरिसकेपछि कस्तो आउनु पर्ला भन्ने समेत गरेर यसलाई परिमार्जन सहित जान सक्ने अवश्य सम्भावना छ र मन्त्रालयले त्यसलाई अवसरको रूपमा हेर्नेछ।
1: मधेश बाहेकका अन्य क्षेत्रमा वर्षा, राति कोशी र बागमतीका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना। वर्षाका कारण देशभरका 12 सड़क खण्ड प्रभावित।
0: एआईको तीव्र विस्तारसँगै दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम देखिएको प्रतिवेदनको निष्कर्ष। पछिल्ला 4 वर्षमा सूचना सेवामा युवाको रोजगारी 31% घट्यो।
1: र भारतका ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाड़ी बने।
3: सुन त, मेरो कपड़ा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333, 4-93-555।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
9: फोन 0056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज पनि उपभोक्ताले खाना पकाउने एलपी ग्यास सहज रूपमा पाउन सकेका छैनन्। नेपाल ओइल निगमका अनुसार काठमाडौँ उपत्यकामा ग्यासको बिक्री तथा वितरण मुख्य रूपमा बढ़ेको छ, तर देशका विभिन्न जिल्लामा भने डिपोमा लाइन लाग्ने, ग्यासको पालो कुर्नुपर्ने र पर्याप्त मात्रामा सिलिण्डर नपाउने समस्या अझै पूर्ण रूपमा घटेको छैन। नेपाल ओइल निगमका अनुसार पछिल्लो वितरण विवरणमा काठमाडौँ उपत्यकामा आज मात्रै 22 ग्यास उद्योगले 47,388 थान सिलिण्डर भरेर बिक्री गरेका छन्। निगमका अनुसार काठमाडौँ उपत्यकामा यो अहिलेसम्मकै उच्च दैनिक बिक्री हो। निगमले आपूर्ति वितरणमा सुधार हुँदै गएसँगै बजारमा देखिएको अभाव पनि क्रमशः कम हुँदै जाने बताएको छ। सरकार र नेपाल ऑयल निगमले बजारमा ग्यासको आपूर्ति बढ़ेको बताइरहे पनि कतिपय क्षेत्रमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यास अभावबारे सरकारी निकाय र व्यवसायीका भनाई केही फरक देखिएको छ। नेपाल ऑयल निगमले पछिल्लो समय पर्याप्त मात्रामा ग्यास आयात तथा बजारमा पठाइएको बताउँदै आएको छ। अर्कोतर्फ व्यवसायी तथा वितरण पक्षले भने विगतमा आधा मात्र भरिएको सिलिण्डर बिक्री हुँदै आएको अवस्थामा पूर्ण क्षमताको 14.2 किलोको सिलिण्डर पूर्ण बिक्री शुरू भएपछि माग एकै पटक बढ़ेको बताएका छन्। यससँगै अभाव हुने डरले उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर सञ्चय गर्न खोज्दा पनि बजारको वितरण प्रणालीमा दबाव परेको निगमको तर्क छ। यसैबीच काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरूले ग्यास नपाउँदा सर्वसाधारण घण्टौंसम्म लाइनमा बस्न बाध्य भएको र दैनिक जनजीवन प्रभावित भएको बताएका हुन्।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध किसानले दूध बिक्री गरेको रकम अधिकतम 25 दिनभित्र पाउने व्यवस्था गर्न लागि बताउनु भएको छ। आज प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले भदौको अन्तिम हप्तासम्ममा किसानको भुक्तानी चक्र 25 दिनमा झार्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार दुग्ध विकास संस्थान डीडीसीले अहिले देशभरका झण्डै 235 दुग्ध सहकारीलाई दूध खरिद बापत झण्डै 35 करोड़ रूपियाँ भुक्तानी गर्न बाँकी छ। विगतमा भुक्तानी अवधि 10 महिनासम्म पुगे पनि पछिल्लो 3 महिनादेखि किसानको भुक्तानीलाई प्राथमिकतामा राखेर काम भइरहेको मन्त्री चौधरीले बताउनुभयो। उहाँले अहिले केही सहकारीहरूको भुक्तानी अवधि 3 महिना र केहीको 2 महिनामा झारिएको बताउँदै भदौको अन्तिम हप्तासम्म अधिकतम 25 दिनको भुक्तानी चक्र कायम गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।
0: सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा ल्याएको छ। तीव्र आर्थिक विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रलाई सुरक्षित र लगानी मैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्याएको रणनीतिमा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानूनी तथा नियामकीय सरलीकरण र युवा उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको छ। सरकारले औद्योगिक तथा व्यावसायिक स्थानको सुरक्षा सुनिश्चित गर्न क्रमशः औद्योगिक सुरक्षा बल स्थापना गर्ने योजना अघि सारेको छ। साथै औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्रामलाई शान्ति क्षेत्र घोषणा गरी अवांछित गतिविधि रोक्ने व्यवस्था गर्ने भनिएको छ। आन्दोलन, बन्द, हड़ताल तथा सामाजिक राजनीतिक अस्थिरताका कारण उद्योग व्यवसायमा हुने क्षति रोक्न द्रुत सुरक्षा टोली परिचालन, सुरक्षा सम्पर्क व्यक्ति तोक्ने र उद्योग तथा व्यवसायमाथि हुने आक्रमण, तोडफोड़ तथा आगजनीमा शून्य सहनशीलताको नीति अपनाउने रणनीतिमा भनिएको छ।
1: विज्ञहरूले समावेशितालाई प्रतिनिधित्वमा मात्र सीमित नराखी राज्यका नीति निर्णय तथा सार्वजनिक निकायमा अवसर र सहभागितामा समान पहुँच सुनिश्चित हुन गरी कानून निर्माण गर्न सुझाव दिएका छन्। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो सुझाव दिएका हुन्। सरकारद्वारा नियुक्त हुने निकायहरूमा समावेशी तथा समानुपातिक सहभागिताको नाममा तार मारा वर्गको हालीमुहाली रहेको उनीहरूको तर्क छ। देशको संरचनागत कमजोरी पहिचान गरी समानुपातिक समावेशीको विषयलाई थप प्रभावकारी बनाउनु पर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। विज्ञ डाक्टर पासाङ शेर्पाले समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई एउटै तहमा मात्र हेर्न नहुने बताउनुभयो। उहाँले महिला, आदिवासी क्षेत्र, भूगोल र लैंगिक अवस्था लगायतका आधारमा समावेशिताको थप सूक्ष्म अध्ययन गर्न जरूरी रहेको बताउनुभयो। उहाँले आरक्षणका कारण सरकारी निकायको कार्य सम्पादन कमजोर भएको भनी निर्माण गरिएको भाष्यमा कुनै सत्यता नभएको समेत स्पष्ट पार्नुभयो।
0: नेपाली कांग्रेसले तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको छ। केन्द्रीय कार्य समिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यसबारे जानकारी दिनुभएको हो। कांग्रेसले 15 महाधिवेशन असोज 16 19 गतेसम्म काठमाडौँमा गर्ने पूर्व निर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको हो। यसैबीच कांग्रेसको 15 महाधिवेशनका लागि सभापति गगन थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन भएको छ। समितिमा अन्य सदस्य राज्यहरू भनेपछि थपिने प्रवक्ता चालिसाले जानकारी दिनुभयो। महाधिवेशनमा प्रस्तुत हुने मूल राजनीतिक प्रस्ताव पनि सभापति थापाद्वारा नै प्रस्तुत हुनेछ र जसको नाम आगामी दशक लोकतन्त्र र कांग्रेसलाई केन्द्रमा राखेर प्रस्ताव पेश गरिने कांग्रेसले जनाएको छ।
1: यस्तै नेकपा एमाले प्रदेशसभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। त्यस्तै संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। मुख्यमन्त्रीका लागि एमाले नेताहरू बीच विवाद चर्किएको बेला संसदीय दलको बैठक टुंगिएको हो। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारको भागभण्डामा बागमती प्रदेशको नेतृत्व एमाले पाएको हो।
0: ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउको अनुमति दिन अस्वीकार गरेको छ। उपसभामुख रूबी कुमारी ठाकुरले श्रेष्ठ विरूद्ध हिजो जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिनुभएको थियो। श्रेष्ठले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिँदै आफूमाथि धरपकड र उपकरण बरामद नगराउन आदेश माग गर्नुभएको छ। त्यही जाहेरीका आधारमा ललितपुर प्रहरीले अदालतमा पक्राउ अनुमति मागेको थियो। श्रेष्ठ हिजो मात्रै सर्वोच्च अदालतको परमादेशपछि रिहा हुनुभएको थियो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विद्यालय शिक्षा विधेयकको मस्यौदा बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला। एनबीएल अटो लोन,
11: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल।

0: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
1: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
0: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
0: इतिहास गाथा र कथा गाँठका कुरा
1: गाँठका कुरा
0: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दावी गरे पनि बजारमा अभाव कायमै तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग आवश्यकताभन्दा बढ़ी सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह किसानले दूध बिक्री गरेको रकम अधिकतम 25 दिनभित्र पाउने मन्त्री चौधरीको दावी निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी खबर त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थी सहित सातजना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले शिक्षा ऐन 2028 अन्तर्गतको कसुरमा उनीहरू विरूद्ध अभियोग पत्र दायर गरेको हो। प्रकरणमा मुख्य अभियुक्तका रूपमा भक्तपुरको मध्यपुर थिमी निवासी 33 वर्षीय सन्दीप सिंहलाई आरोपित गरिएको छ। उनीसँगै विद्यार्थीहरू अतुल कुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेश प्रसाद यादव, खुशबू गिरी, देवनाथ महतो र रंजु कुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ। अभियुक्त मध्ये केही अझै फरार रहेको भनिएको छ। गएको साउन 6 गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको म्यानेजमेन्ट 515 र साउन 8 गतेको स्टाटिस्टिकल मेथड्स विषयको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
2: सरकारले नयाँ विद्यालय शिक्षा विधेयकको मस्यौदामा आधारित छलफल अगाडि बढ़ाएसँगै सम्बन्धित निकायहरूबीचको विवाद फेरि सतहमा आएको छ। विशेष गरी सरकारले यसअघि समावेश गरेका र अहिले थपघट गर्नुपर्ने विषयमा सरकारवालासँग सुझाव संकलन शुरू गरेसँगै यो विवाद फेरि सतहमा आएको हो। यसमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल प्याप्सन, नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालय बीच विधेयकका मुख्य विषयबारे फरक फरक धारणा सार्वजनिक भइरहेका छन्। थप जानकारी सहित कृष्ण शर्मा।
4: सरकारले गएको नयाँ विद्यालय शिक्षा विधेयकको मस्यौदामा फेरि छलफल शुरू गरेसँगै यसबारे विवाद र टिप्पणी बढ़न थालेको छ। निजी तथा संस्थागत विद्यालय संचालकहरूले विद्यालयहरूलाई कम्पनी ऐन अनुसार नै संचालन हुन दिनुपर्ने र 10% छात्रवृत्ति धान्न नसकिने भएकाले अधिकतम 5-7% मात्र दिन सकिने पुरानै अडान दोहोर्याएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारी सरकारले विगतको मस्यौदामा जस्तो पैसा नल्याऊ तर सुविधा देऊ भन्ने कुरा स्वीकार्य नहुने भन्दै छात्रवृत्ति सम्बन्धी तत्कालीन प्रावधान मान्य नहुने बताउनुहुन्छ।
5: तिमीहरूले जुन प्रकारले पैसा लिएको छौ त्यो अनुसार सुविधा दिएको छौ कि छैनौ भनेर चेक गर्ने चाहिँ राम्रो काम हो, तर चाहिँ शुल्क लिँदै नल्याऊ सुविधा देऊ भनेर भन्ने काम चाहिँ राम्रो होइन। अब तर हामीले ऐन भन्दाखेरि यो 10% स्कलरसिप यस्तो नलेख्नु, 5-7% भन्दा हामीले दिन सक्दैनौ भन्ने कुरा भएको छ।
4: सरकारले विधेयकको छलफल अगाडि बढाउने बारे महासंघसँग समन्वय नगरेको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आपत्ति जनाउनु भएको छ। वहाँले मन्त्री परिषदका पुराना निर्णय र नौबुधे सहमति अनुसार राहत, बाल विकास र विद्यालय कर्मचारीको सेवा सुविधा ग्यारेन्टी हुनुपर्ने आफूहरूको माग यथावत रहेको बताउनुभयो। माग पूरा नभए आन्दोलनमा जाने उहाँको भनाइ छ।
6: खुला छलफल भनेपछि त महासंघलाई पनि जानकारी हुनु पर्यो नि त। हामी खुला छलफलमा जाँदैछौ, हाम्रा सबै ठाउँ युनिट छन्, हाम्रा प्रतिनिधिहरू छन्, त्यहाँ सहभागिताको लागि भन्नु पर्यो नि। अब हामी हाम्रो तयारीमा छौ, सरकार आफ्नै तयारीमा होला, सहकार्य गर्नु, हामीसँग संवाद गर्नु मन्त्रालयको कर्तव्य हुन आउँछ। ऐन कानूनमा भएको प्रबन्धलाई म बुझ्दिन चिन्दिन भन्ने सुविधा उहाँहरूलाई छैन।
4: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी वीरबहादुर धामी भने शिक्षा विधेयकमाथिको छलफल कुनै एक पक्षसँग मात्र नभई सातै प्रदेशका अभिभावक, विद्यार्थी, पालिका र विज्ञहरूसँगको वृहत नीतिगत संवादबाट तयार हुने दावी गर्नुहुन्छ। सबै पक्षसँग आवश्यक छलफल मार्फत शिक्षा ऐन परिमार्जन गरिने उहाँको भनाइ छ।
7: सरकारले यसअघि स्वीकार गरेको छ, सम्झौता गरेको छ, ती विषयहरू अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक नै हुन्छन् र त्यसलाई सबै सरकारवालाहरूसँग संवाद गरिसकेपछि शिक्षा ऐन कस्तो आउनु पर्ला भन्ने समेत गरेर
3: देशभर मनसुनी वायुको प्रभाव कायमै रहेसँगै विभिन्न प्रदेशका पहाड़ी तथा अन्य क्षेत्रमा वर्षा भइरहेको छ। आज दिउँसो

0: रूपाल्चोको 52 पार्टीमा सबैभन्दा बढ़ी 29.2 मिलिमिटर वर्षा मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य प्रदेश बाहेक अन्य प्रदेशका केही जिल्लामा वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज राति पनि मनसूनी गतिविधि सक्रिय नै रहने अनुमान छ। राति कोशी र बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। जी क्षेत्रमा छोटो समयमा धेरै पानी पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। रातिको समयमा कोशी प्रदेशको तराई भूभाग तथा मध्य प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको समेत महाशाखाले जनाएको छ। हावाहुरीका बेला अनावश्यक रूपमा बाहिर ननिस्कन, कमजोर संरचनाबाट टाढा रहन तथा विद्युतीय उपकरण तथा तारको प्रयोगमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
1: यसैबीच लगातारको वर्षासँगै आएको बाढ़ी पहिरो लेदो तथा सड़क भाषिँदा देशका विभिन्न सड़क खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार काभ्रे सिन्धुली जोड्ने खुरकोट नेपालथोक कटुञ्जेबेसी बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई ख्याल गरेर बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म गाड़ी सञ्चालनमा रोक लगाएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी आवाजात बन्द छ। नुवाकोटको टोखा सहरी सड़क खण्डमा पनि अत्यावश्यक गाड़ी बाहेक अरू सार्वजनिक तथा निजी गाड़ीलाई राति 10 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालनमा रोक लगाएको छ। सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिका 2 कोदारी अरणीको राजमार्गमा इको पहिरोका कारण ढुङ्गा माटो तथा लेदो खसेर सड़क अवरूद्ध छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे त्रिशुली मैलुङ स्याप्रुबेसी सड़क खण्ड त्रिशुली नदीले सड़क मुनिबाट कटान गरेपछि पूर्ण रूपमा बन्द छ। लमजुङको मर्स्याङदी गाउँपालिका 4 रामबगर रामबजारमा रहेको बेसी शहर मनाङ सड़क खण्डमा अविरल वर्षाका कारण माथिबाट पहिरो खसेपछि आवागमन अवरूद्ध छ। मुस्ताङको भारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 रहेको समरखोला र घ्याकर खोलामा लेदोसहितको बाढ़ी आएपछि जोमसोम कोरोला सड़क खण्ड पनि पूर्ण रूपमा बन्द छ। यस्तै ललितपुरको बागमती गाउँपालिका 3 भट्टीडाँडा भालुखोलामा सुक्खा पहिरो खसेपछि कान्ति लोकपथ पनि पूर्ण रूपमा बन्द छ।
0: नेपाल भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको आज अन्तिम संस्कार गरिएको छ। 93 वर्षको उमेरमा निधन भएका श्रेष्ठको काठमाडौँको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो। गएको 6 दशकदेखि साहित्य सृजनामा अनवरत रूपमा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली भाषा दुवैमा कविता गीत र साहित्यका विभिन्न विधामा कलम चलाउनु भएको थियो। विशेष गरी नेपाल भाषाको साहित्यमा उहाँको अतुलनीय योगदान रहेको छ। उहाँका 1 दर्जनभन्दा बढ़ी कृतिहरू प्रकाशित छन्। साहित्य क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई 2 दशक अघि नेपाल भाषा परिषदले जनकविको उपाधि प्रदान गरेको थियो। त्यसै गरी उहाँलाई सन् 2010 विक्रम सम्वत 2067 प्रतिष्ठित जगदम्बा श्री पुरस्कारबाट समेत सम्मानित गरिएको थियो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-6-66, व्हाट्सएप 98-65-44-24-96।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: थोड़े बचत धेरै कायदा, बीमा का छन् फाइदै फाइदा। बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड, रामसाहापथ काठमाडौं, साबिकको राष्ट्रीय बीमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले ओह्रालो लागेको छ। शेयर बजार परिसूचक नेप्से 19.34 अंकले घटेर 2622.48 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकामा उत्पादन तथा प्रशोधन समूह 1.40% ओह्रालो लागेको छ। आज 218 कम्पनीको शेयर घटेकामा 56 बढ़ेको छ। त्यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सगरमाथा जलविद्युतको शेयर 10.5% घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्ट्स र बाउन्ड एभरेस्ट पावर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.52 अर्ब कारोबार भएकामा आज 347 कम्पनीका 1.51 करोड़ किता शेयर 5.07 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकमले गएको आर्थिक वर्ष 2082-83 को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेखनीय रूपमा बढ़ाएको छ। नेपाल टेलिकमको अपरिष्कृत वित्तीय विवरण अनुसार गएको वैशाखदेखि असार मसान्तसम्म मात्र 4.2024,52,000 रूपियाँ नाफा कमाएको छ। तेस्रो त्रैमासमा 3.14,80,18,000 रूपियाँ नाफा कमाएको टेलिकमले चौथो त्रैमासमा मात्रै आफ्नो नाफा 1.05,44,34,000 रूपियाँले बढ़ाएको हो। नेपाल सरकारले नेपाल टेलिकमको पहुँच र गुणस्तर बढ़ाउने कामलाई प्राथमिकतामा राखेर सुधारका काम थालेसँगै इन्टरनेट सेवाका प्रयोगकर्ता उल्लेख्य बढ़ेका छन्।
4: सरकारले अनलाइन माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। विद्युतीय व्यापार ऐन 2081 तथा विद्युतीय व्यापार निर्देशिका 2082 अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरी नगरी अनलाइन व्यापार सञ्चालन गरे कार्यवाही गर्ने विभागले चेतावनी दिएको छ। डिजिटल माध्यमबाट हुने व्यापारलाई पारदर्शी, व्यवस्थित र उपभोक्ता मैत्री बनाउन सरकारले अनलाइन व्यवसायको दर्ता तथा सूचीकृत प्रक्रियालाई अनिवार्य गरेको छ। पछिल्लो समय अनलाइन कारोबारका क्रममा उपभोक्ता ठगी तथा गुनासो बढ़दै गएपछि सरकारले डिजिटल व्यापारमा निगरानी र नियमनलाई कड़ा गर्न थालेको विभागले जनाएको छ।
3: सौराहाको खोर स्वरमा गोविन्दे हात्तीको त्रास फैलिएको छ। गोविन्दे मत्ता हात्ती हो। ढोइको खोजीमा खोर स्वर छिरेकाले गोविन्दले त्रास फैलिएको हो। सौराहाको खोरसोर हात्ती प्रजनन केन्द्रमा 2 हप्तादेखि जंगली हात्ती ढोई डुलिरहेको हात्ती सारका प्रमुख मणि कुमार चौधरीले बताउनुभयो। गोविन्दका कारण हात्ती र छावालाई राम्रोसँग चर्न र हिडुल गर्न समेत अवरोध भएको छ। अहिलेसम्म गोविन्दले 8 मान्छेको ज्यान लिइसकेको छ। निकुञ्जको तथ्याङ्क अनुसार ध्रुवेले 25 र रोनाल्डोले 22 ज्यान लिइसकेका छन्। खोरसोरका हात्तीलाई जंगली हात्तीले प्रजनन गरेर छावा जन्मने गरेका छन्।
4: नेपाल दर्पणमा अब विदेशको खबर। पछिल्लो 4 वर्षमा युवाले गुमाएको रोजगारी मध्ये 94% हिस्सा एआईको प्रभाव पार्ने उद्योगमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र विस्तारसँगै दक्षिण कोरियामा युवाहरूको रोजगारीमा गम्भीर जोखिम देखिएको छ। बैंक अफ कोरिया बीओकेको प्रतिवेदन अनुसार पछिल्ला 4 वर्षमा युवाहरूले गुमाएका रोजगारी मध्ये 94% हिस्सा एआईको प्रभाव पर्ने उद्योगहरूमा थियो। यस अवधिमा युवाको रोजगारी 2,85,000 घटेकामा 2,68,000 रोजगारी एआईको उच्च जोखिममा भएका क्षेत्रमा गुमेको हो। राष्ट्रिय पेन्सन सेवा एनपीएसको ग्राहक अभिलेख तथा आर्थिक रूपमा सक्रिय जनसंख्या सम्बन्धी सर्वेक्षणका आधारमा तयार भएको बैंक अफ कोरिया बीओकेको प्रतिवेदनले त्यहाँको उच्च जोखिम भएका उद्योगमा युवाको रोजगारी घट्ने क्रम चलिरहेको जनाएको छ। प्रतिवेदन अनुसार पछिल्ला 4 वर्षमा सूचना सेवामा युवाको रोजगारी 31.4% घटेको छ। त्यसै गरी प्रकाशन क्षेत्रमा 27.4%, कम्प्युटर प्रोग्रामिङमा 16.6% र व्यावसायिक सेवामा 11.6% युवा रोजगारी घटेको पाइएको छ। युवाका लागि रोजगारीका अवसर खुम्जिँदै गए पनि त्यही उद्योगमा 50 वर्ष उमेरसम्मका कामदारको रोजगारी भने बढ़ेको प्रतिवेदनले जनाएको छ। यसले एआईको विस्तारसँगै श्रम बजार दरमा पुस्तागत अन्तर समेत बढ़दै गएको संकेत गरेको छ। बीओकेको प्रतिवेदनले भने एआई प्रविधिको विस्तारलाई मात्र रोजगारी घट्नुको कारण मान्न नहुने स्पष्ट पारेको छ। एआईलाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले रोजगारीमा पर्ने प्रभाव निर्धारण गर्ने प्रतिवेदनको निष्कर्ष छ।
3: नेपाल दर्पणमा अब खेल खबर। भारतका विकेटकिपर ब्याटर ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाड़ी बनेका छन्। 28 वर्षका ब्याटर पन्तले घरेलु टोली श्रीलंकासँगको पहिलो टेस्टमा यो उपलब्धि हासिल गरेका हुन्। उनी टेस्ट क्रिकेटमा 100 छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाड़ी पनि बनेका छन्। पन्तले टेस्ट क्रिकेटमा 99 पारीमा 4,918 बलको सामना गर्दै 100 छक्का प्रहार गर्दै इतिहास रचेका हुन्। यसअघि यो कीर्तिमान इंग्ल्याण्डका बेन स्टोक्सको नाममा थियो। उनले 151 पारीमा 9,042 बलको सामना गर्दै टेस्ट क्रिकेटमा 100 छक्का प्रहार गरेका थिए। टेस्ट क्रिकेटमा 100 छक्का पूरा गर्ने अरू दुईजना खेलाड़ी अस्ट्रेलियाका एडम गिलक्रिस्ट र न्यूजील्याण्डका ब्रेन्डन म्याकलम रहेका छन्। टेस्ट क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान भने बेन स्टोक्सकै नाममा छ। स्टोक्सले 220 पारीमा 138 छक्का प्रहार गरेका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: सरकारले खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दावी गरे पनि बजारमा अभाव कायमै। तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग। आवश्यकता भन्दा बढ़ी सिलिण्डर संचय नगर्न निगमको आग्रह।
3: रेलीमा प्रश्नपत्र बाहिरिएको प्रकरणबारे शिक्षक र विद्यार्थी सहित 7 विरूद्ध मुद्दा दायर। विद्यालय शिक्षा विधेयकबारे विवाद फेरि सतहमा। छलफल मार्फत आवश्यक परिमार्जन गरिने सरकारको प्रतिक्रिया।
4: मधेस बाहेकका अन्य क्षेत्रमा वर्षा। राति कोशी र बागमतीका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना। देशभरका 12 सड़क खण्ड प्रभावित।
3: एआईको तीव्र विस्तारसँगै दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम देखिएको प्रतिवेदनको निष्कर्ष। पछिल्ला 4 वर्षमा सूचना सेवामा युवाको रोजगारी 31% घट्यो।
4: र भारतका ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाड़ी बने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीका लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0663401123, 401124, मोबाइल 9841445148।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 9846595074 र 9805584।
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
12: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
11: अब जापान ट्राई होइन स्योर गरौं।
12: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
11: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
12: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
11: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
12: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org साँझ 6:35 बजेको मर्सङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: चालू आर्थिक वर्षको लागि पशु सेवा कार्यालय लमजुङको बजेट 4,63,00,000, गत आर्थिक वर्षको भन्दा 54,00,000 कम। लमजुङमा गत आर्थिक वर्षमै थपिए 6 जना एचआईभी संक्रमित। जिल्लामा एआरटी सेवा लिनेको संख्या 141 पुग्यो। कृषि कार्यालयद्वारा विभिन्न शीर्षकमा 5,36,95,000 रूपियाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक र लमजुङ प्रहरीको मासिक कार्य सम्पादन सार्वजनिक। समुदाय स्तरमा सचेतना कार्यक्रमलाई तीव्रता।

0: अब समाचार विस्तारमा भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको बजेट गत आर्थिक वर्षको तुलनामा घटेको छ। गत आर्थिक वर्ष 82-83 तुलनामा भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका चालू आर्थिक वर्षका वर्षमा 54,38,000 रूपियाँ कम बजेट आएको हो। कार्यालयले मंगलबार एक औपचारिक कार्यक्रमका बीच चालू आर्थिक वर्षको कार्यक्रम तथा बजेटको बारे सार्वजनिक गरेको हो। गत आर्थिक वर्षमा गण्डकी प्रदेश बाट 5,17,38,000 रूपियाँ पाएको सो कार्यालयमा चालू आर्थिक वर्षमा 4,63,00,000 रूपियाँ मात्र आएको हो। कार्यक्रममा भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्र लमसुङका निमित्त प्रमुख डाक्टर विकल श्रेष्ठ ले चालू आर्थिक वर्षका कार्यक्रम तथा बजेटका बारेमा जानकारी गराउनु भएको हो। निमित्त कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालू आर्थिक वर्षमा जिल्लाका लागि विनियोजित रकम मध्ये 4,50,000 रूपियाँ पूँजीगत खर्च रहेको छ भने 4,58,50,000 रूपियाँ चालू कार्यक्रम खर्च रहेको छ। चालू आर्थिक वर्षका लागि उत्पादनमा आधारित अनुदान प्रोत्साहन पशु स्वास्थ्य प्रवर्धन उपचार तथा रोग नियन्त्रण क्षमता विकास सचेतना तथा समन्वय प्रशासनिक क्रियाकलाप र पूँजीगत तर्फ निर्माण सम्बन्धी कार्यक्रम रहेको निमित्त कार्यालय प्रमुख डाक्टर श्रेष्ठले बताउनुभयो। अनुदान कार्यक्रम अन्तर्गत प्रतिफल वा उत्पादनमा आधारित कार्यक्रम र अन्य कार्यक्रमहरू रहेका छन्। पशु स्वास्थ्य प्रवर्धन अन्तर्गत स्थानीय तहमा पशु पुनखोप कार्यक्रम पशु स्वास्थ्य तथा बाजुपन निवारण घुम्ती शिविर व्यावसायिक गाई भैंसी फार्ममा थुनिलो परीक्षण तथा उपचार सामुदायिक तथा घर पालुवा कुकुर बन्दीकरण मत्स्य स्वास्थ्य घुम्ती शिविर आकस्मिक रोग नियन्त्रण बर्ड फ्लू रोग नियन्त्रण तथा पशुपन्छी रोग सर्भिलेन्स कार्यक्रम रहेका छन्। गण्डकी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा गण्डकी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय प्रमुख पूर्णबहादुर गुरूङ मर्सङ्गी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ लगायतले प्रभावकारी कार्यक्रम कार्यान्वयनका लागि सुझाव सहितको मन्तव्य राखेका थिए। कार्यक्रममा चालू आर्थिक वर्षका कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि सहभागीहरूले पनि सुझाव दिएका थिए। लमजुङमा गत आर्थिक वर्षमा 6 नयाँ एचआईभी संक्रमित थपिएको प्रदेश अस्पताल लमजुङको तथ्याङ्कले देखाएको छ। 6 थप भएसँगै जिल्लामा सक्रिय एचआईभी संक्रमितको संख्या 141 पुगेको छ। प्रदेश अस्पताल लमजुङको तथ्याङ्क अनुसार थपिएका 6 मध्ये सदरमुकाम बेसरकै 4 रहेका छन् भने कोलसदर गाउँपालिकामा 1 र राइनस नगरपालिकामा 1 रहेका छन्। नयाँ संक्रमितहरूमाथि नियमित औषधि सेवन एआरटी लिइरहेको प्रदेश अस्पताल लमजुङका एचआईभी परामर्शदाता गणेश गुरूङले जानकारी दिनुभयो। गुरूङका अनुसार आर्थिक वर्ष 2066-67 जिल्लामा एचआईभी संक्रमितको तथ्याङ्क राख्न थालिएको हो। एचआईभी संक्रमित भए जिल्लामा सूचीकरण हुनेको संख्या हालसम्म 230 पुगेको छ। सो मध्ये हालसम्म 30 एचआईभी संक्रमितहरूको मृत्यु भइसकेको छ भने केही बाहिरी जिल्लाबाट एआरबी सेवा लिइरहेका छन्। संक्रमण पुष्टि भएका मध्ये 7 भने सम्पर्कविहीन रहेको पनि परामर्शदाता गुरूङको भनाइ छ। लमजुङमा बेसर स्थित प्रदेश अस्पतालमा एआरटी केन्द्र खुदी बेसर र भोटेओडारमा बीसीटी केन्द्र रहेका छन्। संक्रमितहरूलाई एआरटीसँगै परीक्षण तथा परामर्श लगायतका सेवाहरू दिँदै आएको अस्पतालले जनाएको छ। जिल्लामा एचआईभी संक्रमितहरूको संख्या बढ़दै गए पनि संक्रमितहरू अझै पनि समाजमा खुलेर आउन नसकेको अनुमान गरिएको छ। जिल्लामा केही बाहेक संक्रमितहरूलाई समाजमा हेलाको दृष्टिकोणले हेरिने र सार्वजनिक भएमा राज्यले पनि कुनै सुविधा नदिने भएकाले सार्वजनिक हुन नसकेको सरकारवालाहरूको भनाइ छ। लमजुङ र मनाङ गरी दुई जिल्लामा कृषि र पशुको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईले आर्थिक वर्ष 83-84 बजेट र कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा सार्वजनिकीकरण चालू आर्थिक वर्षका लागि स्वीकृत वार्षिक बजेट 4,15,43,000 रूपियाँ रहेको जानकारी गराएको हो। कार्यक्रम कार्यान्वयन इकाइ लमसुङ मनाङका प्रमुख वरिष्ठ कृषि अधिकृत पदनाथ अत्रेयले कार्यालयको बजेट र कार्यक्रम प्रस्तुत गर्दै इकाई क्षेत्रगत रूपमा सञ्चालन गर्दै आएका कार्यक्रम कार्यान्वयन प्रक्रिया कार्यालयबाट उपलब्ध सेवाबारे जानकारी गराउनु भएको थियो। उहाँको अनुसार इकाईले लमसुङका विशेष गरी अलैची मौरी तरकारी सुन्तलाजन्य फलफूल धान बाख्रा जोनका कार्यक्रम सञ्चालन गरिएको छ भने मनाङमा स्याउ ओखर आलु दलहन र चौरी गाईलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको छ। चालू आर्थिक वर्ष स्वीकृत कुल बजेट मध्ये 68% अर्थात 2,80,52,000 अनुदानतर्फ रहेका छन् भने कुल बजेटको 29% अर्थात 1,22,40,000 रूपियाँ कार्यालय सञ्चालनको लागि विनियोजन भएको छ। 3% अर्थात 12,91,000 रूपियाँ तालिम कोषी अध्ययन तथा प्रकाशनका लागि विनियोजन भएको छ। कार्यक्रममा वरिष्ठ कृषि अधिकृत अत्रियाले विभिन्न शीर्षकमा कृषक तथा संस्थाले आवेदन पेश गर्न सक्ने कार्यक्रमहरूको विवरण र कार्यक्रम कार्यान्वयन प्रक्रियाबारे विस्तृत जानकारी गराउनु भएको थियो। कृषि विकास कार्यालय लमजुङले चालू आर्थिक वर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ। कार्यालयले एक औपचारिक कार्यक्रम गरी चालू आर्थिक वर्षका लागि 5 करोड़ बढ़ी रकम कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यालयले आर्थिक वर्ष 83-84 सञ्चालन हुने कार्यक्रमहरूबारे मंगलबार सार्वजनिक गरेको हो। गण्डकी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीको प्रमुख आतिथ्यतामा कृषि विकास कार्यालय लमजुङको चालू आर्थिक वर्षको कार्यक्रमहरू सार्वजनिक भएको हो। कार्यक्रममा कार्यालय प्रमुख किरण सुगदेलले चालू आर्थिक वर्षका कार्यक्रमको बारेमा जानकारी गराउनु भएको हो। कार्यालयको अनुसार चालू आर्थिक वर्षमा जिल्लाका विभिन्न शीर्षकमा 5,36,95,000 रूपियाँ बराबरको कार्यक्रमहरू रहेको छ। विनियोजित रकम मध्ये 44,75,000 रूपियाँ पूँजीगत प्रशासनिक खर्च रहेको छ भने 1,61,37,000 रूपियाँ चालू प्रशासनिक बजेट रहेको छ। त्यसै गरी कार्यक्रम बजेटतर्फ 68,88,000 रूपियाँ रहेको छ भने अनुदान रकमका लागि 2,50,05,000 रूपियाँ रहेको छ। सो बाहेक 11,45,000 रूपियाँ तालिम तथा गोष्ठीका लागि बजेट विनियोजन भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कृषि मन्त्री कार्कीले परम्परागत कृषि पेशालाई व्यवसायिक कृषि उन्मुख बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो। किसानको आवश्यकता भूगोल र वातावरण अनुकूल कृषि प्रवर्धन गर्नका लागि प्रदेश सरकारले नीतिगत व्यवस्थासँगै विभिन्न प्रबन्धनात्मक कार्यक्रमहरू ल्याएको मन्त्री कार्कीको भनाइ थियो। गण्डकी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख पूर्णबहादुर गुरूङ, मर्सिङ्गी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ लगायतले प्रभावकारी सुझाव सहित मन्तव्य राखेका थिए। कार्यक्रममा चालू आर्थिक वर्षका कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि सहभागीहरूले पनि सुझाव दिएका थिए। सहभागीबाट प्राप्त सुझावलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिने कार्यालय प्रमुख सिग्देलले बताउनुभयो।
1: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा, मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
2: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
1: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट
2: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98490-68924, 98450-86780।
1: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्सियङ 95 MHz।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
3: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
2: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
4: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
2: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477969229
5: मर्चेंग एफएम 95 मेगाहर्ज
6: विश्रामपछि स्वागत छ अब बाँकी समाचार लमजुङमा प्रहरीले दुई थान 12 बोरा का भरुवा बन्दुक बरामद गरेको छ जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको विवरण अनुसार एकनाले 12 बोराका दुई थान बन्दुक बरामद गरिएको हो प्रहरीले प्राकृतिक सम्पदा होइन दोहान नियन्त्रणतर्फ तीनवटा सवारी साधन कार्यवाही गरी 35,000 रूपियाँ जरिवाना समेत गरेको जनाएको छ वन पैदावारतर्फ भने नियन्त्रणमा लिएको विवरण शून्य रहेको छ समुदाय र विद्यालय केन्द्रित कार्यक्रम अन्तर्गत प्रहरीले लघु औषध विरूद्ध 10 कार्यक्रम सञ्चालन गरी 147 जनालाई सहभागी गराएको छ मानव बेचबिखन तथा ओसार पोसार विरूद्ध 11 कार्यक्रम मार्फत 130 जना आत्महत्या न्यूनीकरण सम्बन्धी 8 कार्यक्रममा 120 जना र तथा प्राकृतिक प्रकोप र विपद व्यवस्थापन सम्बन्धी 8 कार्यक्रममा 155 जनालाई सहभागी गराएको विवरणमा उल्लेख छ त्यस्तै महिला हिंसा न्यूनीकरण सम्बन्धी 2 कार्यक्रम मार्फत 35 जना साइबर अपराध तथा विद्युतीय अपराध सम्बन्धी 2 कार्यक्रममा 80 जना सरसफाई सम्बन्धी 3 कार्यक्रममा 100 जना र बहुविवाह सम्बन्धी जनचेतनामूलक कार्यक्रममा 25 जनाको सहभागिता रहेको छ प्रहरीले जातीय छुवाछुत चोरी नियन्त्रण लैंगिक हिंसा बालबालिकामाथि हुने हिंसा तथा सड़क सुरक्षा लगायतको विषयमा समेत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ घरेलु हिंसातर्फ 4 उजुरी दर्ता भएकोमा सबै 4 उजुरी मिलापत्रबाट टुंगाएको छ अदालत पठाएको वा छलफलका लागि बाँकी रहेको उजुरी नरहेको विवरणमा उल्लेख छ हराएका तथा फेला परेका महिला पुरूष र बालबालिकातर्फ 5 हराएको विवरण आएकोमा 5 जना फेला परेको प्रहरीले जनाएको छ हराउनेमा 1 महिला 2 पुरूष र 2 बालबालिका रहेका थिए त्यस्तै आत्महत्याको प्रयासतर्फ 4 घटना विवरणमा उल्लेख गरिएको छ ती मध्ये 3 महिला र 1 पुरूष रहेको छ शान्ति सुरक्षा तथा प्रहरी परिचालनतर्फ प्रहरीले नियमित रूपमा पिकेट चेकिङ ग्रामीण गस्ती एलआरपी र एसआरपी सञ्चालन गरेको छ विवरण अनुसार पिकेट 620 चेकिङ 319 ग्रामीण गस्ती 102 एलआरपी 2 र एसआरपी 757 पटक सञ्चालन गरिएको छ सवारी दुर्घटना भने उक्त अवधिमा कुनै दुर्घटना नभएको विवरणमा उल्लेख छ प्रहरी कार्यालयले नागरिकको सुनवाई तथा समस्यालाई सम्बोधन गर्न नागरिक सुनवाई कार्यक्रम समेत सञ्चालन गरेको छ कार्यक्रममा 120 जनाको सहभागिता रहेको र सड़क दुर्घटना लागू औषध प्रयोग तथा कार्यवाही सवारी सम्बन्धी विषय लगायतका समस्या उठाएको प्रहरीले जनाएको छ यसै गरी प्रहरीले नागरिकता हतियार नवीकरण लगायतका विषयमा 15 सेवा तथा निवेदन सम्बन्धी काम गरेको प्रहरीको हटलाइन वा ड्यूटी अफिसरको फोनमा 73 फोन प्राप्त भएको तथा नागरिक सहायता कक्षमा 115 जना सेवाग्राही दर्ता भएको विवरणमा उल्लेख छ प्रहरीले सीमान्तकृत तथा पछाडि परेको वर्ग लक्षित कार्यक्रम र प्रहरीको मनोबल वृद्धि गर्ने उद्देश्यले टी विथ टीम तथा रन विथ फन कार्यक्रम समेत सञ्चालन गरेको जनाएको छ लमजुङको सुन्दरबजार नगरपालिका तीन तुर्लुङकोटमा अवस्थित पवित्र कालिका मन्दिरमा अब तुर्लुङकोट कालिका दिव्य महाआरती सञ्चालन हुने भएको छ। गण्डकी आरोग्य धर्मपथ अभियान अन्तर्गत मध्य नेपाल नगरपालिका दश थानसिंहमा रहेको मालिका देवी स्थानमा प्रत्येक महिनाको पहिलो शनिबार सञ्चालन हुँदै आएको मालिका देवी दिव्य महाआरतीकै स्वरूपमा तुर्लुङ कालिकामा पनि महाआरती शुभारम्भ गर्ने तयारी अघि बढ़ाएको हो। आस्था आराधना संस्कृति प्रकृति र आरोग्यलाई जोड्ने उद्देश्य सहित सञ्चालन हुन लागेको यस महाअभियानले तुर्लुङ कालिकाको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्दै गण्डकी क्षेत्रको आध्यात्मिक पर्यटनमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। दुराडाँडा सेवा समाजको आयोजनामा संयोजनमा अभियान सञ्चालनका लागि विभिन्न संघ संस्थासँग छलफल तयारी समन्वय तथा सहकार्यलाई निरन्तरता दिएको छ। तुर्लुङ कालिकाको पवित्र धाममा दिव्य महाआरतीको ज्योति प्रज्वलनसँगै धार्मिक तथा सांस्कृतिक गतिविधि थप विस्तार हुने अपेक्षा गरिएको छ। आरतीको माध्यमबाट आध्यात्मिक चेतना अभिवृद्धि गर्दै समाजमा शान्ति सद्भाव र सकारात्मक ऊर्जा फैलाउने उद्देश्य रहेको बताएको छ। आयोजक अनुसार यो केवल धार्मिक कार्यक्रम नभई सनातन संस्कृति स्थानीय पहिचान प्रकृति पर्यटन र आरोग्यलाई एउटै यात्रामा जोड्ने अभियान हो। तुर्लुङ कालिकाको दिव्य आशीर्वादले गण्डकी आरोग्य धर्म पथलाई शान्ति सद्भाव आरोग्य धर्म संस्कृति र समृद्धिको पवित्र यात्राको रूपमा थप सशक्त बनाउने विश्वास गरिएको छ। मर्सिङकी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
5: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
6: चालू आर्थिक वर्षको लागि पशु सेवा कार्यालय लमजुङको बजेट 4,63,00,000 गत आर्थिक वर्षको भन्दा 54,00,000 कम। लमजुङमा गत आर्थिक वर्षमै थपिए 6 जना आईभी संक्रमित। सिलामा एआरटी सेवा लिनेको संख्या 141 पुग्यो। कृषि कार्यालयद्वारा विभिन्न शीर्षकमा 5,36,95,000 रूपियाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक र लमजुङमा प्रहरीको मासिक कार्य सम्पादन सार्वजनिक। समुदाय स्तरमा सचेतना कार्यक्रमलाई तीव्रता। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र तिरुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्या मंगलाए तनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: सिलाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
6: सम्पर्क मोबाइल नम्बर 9856-13375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665-520-973, मोबाइल 97463-06-501।
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
8: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: मर्सेङ्गे गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उप कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।

0: Extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत

0: लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ, सम्पर्क 98560-46244।
2: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
7: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच को कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
9: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
7: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729929।

0: Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुनसरी र सिरा घटनामा बाहिरी घुसपैठ नभएको अनुसन्धानको निष्कर्ष, गोली हान्नेलाई कार्यवाहीको सिफारिश, विदेश मालपत्र नेपालीको उद्धार, राहत तथा घर फिर्तीका लागि कार्यविधि तयार।
1: एउटा कार्यविधि बनाएर हामीले अहिले अर्थ मन्त्रालयमा पठाएका छौं। अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त हुने बित्तिकै यो कार्यविधि कार्यान्वयनमा आउँछ।
0: कुनै पनि सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा, कांग्रेस 15 महाधिवेशनको निर्धारित मितिमै सम्पन्न गर्न विधानको प्रावधान निलम्बन तयार, औपचारिक रूपमा तयारी शुरू।
2: आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिका हामी सबैले फलो गर्छौं।
0: विदेशी चिकित्सकहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित, संघीय सरकार मातहतका सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी हुने, राष्ट्रिय गौरवका सिंचाई योजना आयोजना समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना,
3: आगामी 5 वर्षभित्र महाकालीलाई 5 वर्षभित्र सम्पन्न गर्ने, बबई र भेरी बबईको चाहिँ 2 वर्षभित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएका छन्। त्यो कार्ययोजना अनुसार चाहिँ सम्बन्धित सिंचाई विभाग त्यस्तै गरी आयोजना प्रमुखहरूले कमिट गर्नुभएको छ।
0: र नेपालका ईपीएल संस्थापक आमिर अख्तरले इटलीमा T10 क्रिकेट लीग आयोजना गर्ने, इटलीका 6 प्रमुख शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: कानून निर्माणका लागि गम्भीर बहस हुने थलो संसद हो, तर पछिल्ला दिनमा सांसद बीच हुने आरोप प्रत्यारोप, अशोभनीय भाषा र व्यवहारले संसद र सांसदको गरिमा घटाउने चिन्ता बढ़ाएको छ। संसद जनताको प्रतिनिधित्व गर्ने संस्था भएकाले त्यहाँको आचरणले लोकतन्त्रको स्तर झल्काउँछ। सभ्य तर्कपूर्ण र तथ्यमा आधारित बहसले मात्रै प्रभावकारी कानून निर्माण सम्भव हुन्छ। त्यसैले सांसदहरूले मर्यादा, अनुशासन र संवादको संस्कृतिलाई प्राथमिकता दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरी र सिराहामा भएका घटनाको छानबिन गर्न बनेका दुई समितिले आन्दोलनमा बाहिरी घुसपेट नभएको निष्कर्ष निकालेका छन्। दुवै घटनाका लागि बनेका दुई छुट्टाछुट्टै समितिले आज गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा बाहिरी घुसपेट नभएको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाटै 4 युवाले ज्यान गुमाउनु भएको निष्कर्ष निकालेका हुन्। 10 साउनमा सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजबाट शुरू भएको विवाद अन्यत्र जिल्लाहरूमा फैलिँदा बाहिरी घुसपैठ भएको हुन सक्ने र सुरक्षाकर्मी बाहेकबाटै गोली चलेको भन्ने बहस पनि भएका थिए। दुवै समितिले प्रतिवेदनमा नेपाली सुरक्षाकर्मीले चलाएको गोलीका कारण 4 युवाको मृत्यु भएको निष्कर्ष निकालेको समिति स्रोतले बताएको हो। विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घर फिर्तीका लागि कार्यविधि 2083 तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यो कार्यविधि गत साउन 29 गते अर्थ मन्त्रालय पुगेको थियो। धादिङको दुनिवेशी नगरपालिका जुगाड़ी स्थायी घर भएका सन्तोष राईको कम्बोडियामा उपचारका क्रममा मृत्यु भएको र शव नेपाल ल्याउन ढिलाइ भएको विषयमा राष्ट्रपति सांसद आशिका तामाङले संसदमा सोधिएको प्रश्नको जवाब दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले कार्यविधि तयार भएको बताउनुभयो।
1: एउटा कार्यविधि बनाएर हामीले अहिले अर्थ मन्त्रालयमा पठाएका छौं। अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त हुने बित्तिकै यो कार्यविधि कार्यान्वयनमा आउँछ र हामीले सकेसम्म अहिले हामीले कार्यविधिमा केही सीमित प्रस्तावहरू मात्रै गरेका छौं। त्यसमा शव फिर्ताको विषयमा कोमा अथवा चाहिँ विशेष हिसाबले उपचार त्यसमा पनि केही सीमितता राखेका छौं। जस्तै अनलिमिटेड पैसा लाग्यो भने 1 करोड़ अथवा 50 लाख रुपियाँ लाग्यो भने के गर्ने भन्दा हामीले चाहिँ यसलाई 12 लाख रुपियाँसम्म चाहिँ नेपाल सरकारको क्याप राखेका छौं। यो प्रस्तावित कार्यविधिमा अर्थले अझै त्यो प्रक्रियामा नै छ। उपचारको क्रमबाट विशेष बिरामी भएको बिरामीहरूलाई नेपाल फिर्ता गर्न पर्यो भने जस्तो अवस्था एकदमै सीमित प्रावधानहरू मात्रै राखेर अहिले अर्थ मन्त्रालयमा पठाएका छौं र त्यो हामी कहाँ आउने बित्तिकै यो कार्यविधि अनुसार मान्यज्यूले उठाउनुभएका र अन्य सन्तोष राई लगायत अन्य थुप्रै व्यक्तिहरू हुन्छ उहाँहरूको शव नेपाल ल्याउनु पर्नेछ।
5: अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि परराष्ट्र मन्त्रालयले कार्यान्वयनमा ल्याउने मन्त्री खनालले जानकारी दिनुभयो। तर मन्त्री खनाललाई पूरक प्रश्न सोध्न नपाएको विषयमा सभामुखसँग सवाल जवाब भएपछि सांसद आशिका तामाङ प्रतिनिधि सभाको बैठकबाट बाहिरिनु भएको थियो। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेलले नेपाललाई युरोपेली संघ ईयूको हवाई सुरक्षा जोखिम सूचीबाट हटाउन सरकारले प्राविधिक संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद निष्कल राईले सोध्नु भएको प्रश्नको जवाब दिँदै मन्त्री पौडेलले सन् 2013 जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको दावी गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कार्यवाही लगायतका विषयहरूमा छलफल गर्न आयोगका पदाधिकारीहरूलाई बोलाउने निर्णय गरेको छ। समितिका अनुसार पर्सि बिहान 11 बजेका लागि बैठक बोलाइएको छ। अख्तियारको प्रतिवेदनले औलाएका विषय र आयोगकै काम कार्यवाही लगायतका विषयमा छलफल गर्न लागेको समिति सचिवालयले जनाएको छ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्राविधिक जटिलता हटाउने निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। सीआईएनसँग कुरा गर्दै कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलाल
6: विधान मसुरा समिति बनाएर महासमितिमा गएर पास गरेर आउनलाई समय अपुग हुने हुँदा महाधिवेशन वा महासमिति बैठकले मात्र विधान संशोधन हेरफेर गर्न पाउँछ। केही विधानका केही दफाहरूलाई हामीले विशेष महाधिवेशनबाट संशोधन गरिसकेका छौँ। अब त्यसमा पनि त्यसभन्दा बाहेक संगठन पुष्ट दुरुस्त बनाउनको लागि केही तलमाथि केही तपाईँको चाहिँ शब्द चयन गर्दा केही शब्द चयन गर्नुपर्ने केसमा विधान मसुदा समितिले त्यस्तो केही पेश त्यस्तो केही एउटा तयारी गर्छ मसुदा गर्छ भन्ने हिसाबले विधान मसुदा समिति बनाउने प्राक्टिस सधैँ आएकै हो। आज मात्रै यो अनुशासन कार्यक्रम दिइसकेको कारणले गर्दा अब उहाँहरू चाहिँ जिल्ला जिल्ला जानुहुनेछ। जो प्रमुख निर्वाचन अधिकारी हुनुहुनेछ उहाँलाई तालिम दिइसकेकोले अब निर्वाचन कहीँ हुँदैन कि के हुन्छ कि भन्ने कुरामा केही पनि कुरा रहेनछ।
5: लोकतन्त्र गणतन्त्र संघीयता समावेशिता नागरिक सर्वोच्चता स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रता जस्ता आधारभूत संरचनामा कुनै सम्झौता हुन नसक्ने कांग्रेसको ठहर छ। यसैबीच पार्टी कार्यालयमा भएको एउटा कार्यक्रममा सभापति गगन कुमार थापाले आगामी महाधिवेशन निर्धारित समयमै हुने दोहोर्याउनु भएको छ।
2: थोरै समयभित्रमा काम गर्नुपर्नेछ। यो पटक डिजिटाइज भएको हुनाले गर्दाखेरि पहिलाको भन्दा थोरै सदस्यताको विषयको सन्दर्भमा अलिकति थोरै सजिलो होला भन्ने अपेक्षा गरेको छु र यो थोरै टाइमभित्र गरेको जुन हाम्रो गर्ने कामहरू छ यसबाट अधिवेशनको प्रक्रियाहरू टुङ्गिँदै गर्दाखेरि क्वेसन नआउने गरिकन गर्नुपर्नेछ। कहीँ कतै कुनै पनि खालको चाहिँ अनियमितताहरू भएन अथवा कोही प्रति पनि पूर्वाग्रह राखिएन भन्ने कुरा स्थापित हुने गरिकन गर्नुपर्नेछ। आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिका हामी सबैले फलो गर्छौं किनकि हाम्रो पार्टीको विधान हाम्रो परम्परा पनि अधिवेशनको तिथि ठाउँ केन्द्रीय कार्य समितिले तय गर्छ। हामीले गर्यौं असोजको 16 गतेबाट शुरू हुन्छ काठमाडौँमा हुन्छ। असोजको 16 गतेभन्दा अगाडि अब यसलाई कुन कुन दिन गर्ने कसरी गर्ने भन्ने कुरा निर्वाचन समितिले कार्यतालिका बनाएर गर्ने हो।
5: अग्रगामी मोर्चाले कुनै पनि सरकारमा सहभागी नहुने घोषणा गरेको छ। मोर्चासँग आबद्ध जसपा नेपालले निर्देशन विपरीत लुम्बिनी प्रदेशमा मन्त्री सहभागी गराउन खोजेपछि तत्काल निर्णय सच्याउन माग गरेको हो। मोर्चाको आज बसेको बैठकले प्रदेश सभामा जसपाका सांसदहरूले सरकारको पक्षमा मतदान गर्ने कार्यको विरोध गरेको छ। संसदीय व्यवस्था लोकतान्त्रिक प्रणालीको मान्यता विपरीत हुनका साथै मोर्चाको निर्णय बाहिर भएकाले तत्काल सच्याउन निर्देश दिएको मोर्चाका नेता सन्तोष परियालले जानकारी दिनुभयो। मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने सर्वसम्मतिले निर्णय गरेको छ। मोर्चामा जसपा नेपाल आजपा प्रलोपा लगायतका राजनैतिक दलहरू सहभागी छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका सिंचाई आयोजनालाई निश्चित समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव मोहन कुमार साकेले राष्ट्रिय गौरवका छवटा सिंचाई तथा जलस्रोत आयोजना मध्ये पाँचवटा आयोजना आगामी पाँच वर्षभित्र र दुईवटा आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी आयोजना तयार गरिएको बताउनुभयो।
3: सम्बन्धित आयोजनाहरू प्रमुखहरूले चाहिँ ती आयोजनाहरूमा चाहिँ दुई वर्षभित्र सक्ने र केही आयोजनाहरू चाहिँ आगामी पाँच वर्षभित्र सक्ने गरी चाहिँ प्रस्तुतीकरण भएको छ। र यी मन्त्रालय अन्तर्गत छवटा राष्ट्रिय गौरवका आयोजनाहरू छन्। त्यसमा चाहिँ महाकाली सिंचाई आयोजना, भेरी बबई, त्यस्तै गरी बबई सिंचाई आयोजना, रानी जमरा कुदरिया सिंचाई आयोजना, सिक्टा सिंचाई आयोजना, सुनकोशी मरिन र भेरी बबई डाइभर्सन रहेका वडा राष्ट्रिय गौरवका आयोजनाहरूको स्कोप केही बढेकोले गर्दाखेरि यो चाहिँ त्यतिखेर टार्गेट गरेको आर्थिक वर्षमा अथवा चाहिँ समायोजना सम्पन्न गर्न नसकेको हो र अबको हिसाबमा चाहिँ हामी एक लेभलको काम चाहिँ माननीय मन्त्रीजीको निर्देशन अनुसार आगामी पाँच वर्षभित्र महाकाली बाहेक पाँच वर्षभित्र सम्पन्न गर्ने, बबई र भेरी बबईको चाहिँ दुई वर्षभित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएका छन्। त्यो कार्ययोजना अनुसार चाहिँ सम्बन्धित सिंचाई विभाग त्यस्तै गरी आयोजना प्रमुखहरूले कमिट गर्नुभएको छ।
5: मकवानपुरको भीमभेडी स्थित जुरी खेतमा बिहान भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उच्च अदालत जनकपुरको अस्थायी इजालस वीरगंजका रजिस्ट्रार तारा दत्त बडुकी श्रीमती लक्ष्मी बडु रहेको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा पर्नुभएका रजिस्ट्रार बडुको छाउनीमा उपचार भइरहेको मकवानपुर प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
7: वीरगंजको उच्च अदालत जनकपुरी जिल्लाको उच्च अदालतको श्रीमान एक नम्बरको श्रीमान त्यहाँको रजिस्ट्रार साहब, उहाँको म्याडम, उहाँको छोरा, उहाँको छोरी ड्राइभर, उहाँहरू काठमाडौँबाट टाउँदै वीरगंज जान भनेर आउनु भएको रहेछ। जुरीखेत भनेको भीमफेटीबाट करिब अढाई किलोमिटर पर चाहिँ जुरीखेत भन्ने ठाउँमा त्यो ठाउँ पटक पटक वास्तवमा एक्सिडेन्ट भइरहेको ठाउँ हो। त्यो ठाउँमा चाहिँ गाडी एक्सिडेन्ट भयो। करिब 100 मिटर तल घरको लगभग घरको पिचमा माथिको पिचमाबाट झर्यो, यतापट्टि तलको पिचनिर नियर बाई त्यहाँनिर जोडिन आइपुग्यो त्यो गाडी र खेत विदेश विक्षित अवस्थामा गाडी आइपुग्यो र त्यहाँ मध्येमा साफ म्याडम, उहाँको छोरा छोरी र उच्च अदालतका श्रीमानलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारको लागि काठमाडौँ पठाइयो।
5: काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको स्कर्पियो जीव बिहान दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगी सहित चारजनालाई हेलिकप्टरबाट तत्कालै काठमाडौँ ल्याइएको थियो। उहाँको छाउनीमा उपचार भइरहेको छ। सैनिक अस्पतालमा उपचाररत रजिस्ट्रार बडुकी 31 वर्षीय छोरी रीता बडुको अवस्था गम्भीर छ। 25 वर्षीय छोरा रितेन्द्रको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै दुर्घटनामा घाइते दाङको राप्ती नगरपालिका 8 घर भएका 32 वर्षीय जीप चालक सुनिललाल चौधरीको काठमाडौँमा उपचार भइरहेको छ। मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूको दर्ताका लागि पेश गरिएका कागजातहरू फर्जी नक्कली राखिएको पाइएपछि नेपाल मेडिकल काउन्सिलले उनीहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। काउन्सिलले सम्बन्धित देशको मेडिकल काउन्सिलसँग कागजातहरूको आधिकारिकता प्रमाणीकरण दर्ता गर्दा विदेशी चिकित्सकहरूले पेश गरेको सर्टिफिकेट सम्बन्धित नामक नियामक निकायबाट जारी नभएको पुष्टि भएको जनाइएको छ। सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिवरण व्यवस्थापन कार्यालय र केन्द्रीय तहसील कार्यालयलाई पत्र लेख्दै यसबारेमा जानकारी गराएको हो। नेपालको पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लीग ईपीएल का संस्थापक आमिर अख्तरको पहलमा इटालीमा सिटी वेस्ट फ्रेन्चाइज टी10 क्रिकेट लीग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेशनको आधिकारिक समर्थनमा इटालियन टी10को पहिलो संस्करण आउँदो नोभेम्बर 7 देखि 15 सम्म रोममा आयोजना हुने एपेक्स टी10 लिमिटेडले जनाएको छ। प्रतियोगितामा इटालीका 6 प्रमुख शहरमा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। 10 ओभरको ढाँचामा खेलाइने प्रतियोगिताको व्यवस्थापन तथा लगानी एपेक्स टी10 लिमिटेडले गर्नेछ।
0: बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि स्थानीय तहको प्रयास
8: दाल भात तरकारी खलफुल दुध होइन दुधजन्य पदार्थहरू भयो अन्डा माछा मधु जे हुन्छ त्यो चाहिँ खाइरह्यो भने त्यो कुपोषणबाट बचाउन सकिन्छ।
0: औपचारिकतामा मात्रै सीमित नहुन विज्ञ तथा सरकारवालाको सुझाव रिपोर्ट विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बालबालिकाको स्वस्थ शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ। तर कमजोर आर्थिक अवस्था पोषणयुक्त खानाको अभाव अभिभावकमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
12: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण स्तनपान पूरक आहार सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स असगरी
13: दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो अनि त्यो वृद्धि अनुगमनको प्रत्येक मन्थमा नै भइरहेको छ। छ महिनासम्म बच्चाको ग्रोथ चाहिँ ठिकै हुन्छ, त्यो बिग्रिनु भनेको छ महिना पछि। कोही कोहीको चाहिँ कम तौल जुन जन्मेको बच्चा हुन्छ नि त्यसको लागि छ महिनाभित्र चाहिँ समस्या देखिन्छ।
12: कुपोषणको जोखिममा रहेका बाल बालिकाहरूलाई समयमा नै पहिचान गरी आवश्यक स्वास्थ्य सेवासँग जोड्नु बाल पोषण सुधारको महत्वपूर्ण पक्ष हो। चन्द्रपुर सामुदायिक अस्पतालका प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तव बाल बालिकाको पोषण अवस्था बारे अभिभावकको सचेतना पनि महत्वपूर्ण हुने बताउनुहुन्छ।
14: एउटा त नियमित हाम्रो पोषणको स्टेटस हामीले यो जुन मंगलबार खोप लाग्छ नि त्यो दिन पनि हामी गर्छौ। आमा बुवाहरूले लिएर आउनुभयो यो पोषणको केही समस्या छ भनेर भने नभए यो पेरियोडिकली पनि यो पालिकाको स्वास्थ्य शाखाबाट अभियानको रूपमा चल्छ। बीच बीचमा कतिजना कुपोषित बच्चाहरू छन् अनि त्यसको सबै जाँच गरेर अनि त्यो हिसाबले उपचार गर्ने गर्छौ।
12: चन्द्रपुर नगरपालिकाले स्वास्थ्य शाखा मार्फत बाल स्वास्थ्य तथा पोषण सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ। विशेष गरी आमाको दूधको महत्व पूरक आहार व्यक्तिगत सरसफाई तथा नियमित स्वास्थ्य परीक्षणको विषयमा अभिभावकलाई जानकारी दिने गरिएको छ। विशेषज्ञ डाक्टर सुभाष कुमार चौधरी
15: तपाईँ गर्भवती नरहेको नौ महिना बच्चा जन्मिसकेपछिको दुई वर्ष जुन हजार दिन छ नि त्यसलाई एकदम महत्वपूर्ण मान्छ होइन किनभने त्यो अवधिमा जस्तै आमाको पोषण भयो स्तनपान समयमा एकदम पूरक आहार चाहिँ खायो भने बच्चा चाहिँ कुपोषण चाहिँ हुँदैन भन्छ कि बच्चा जन्मिसकेपछि हाम्रो यहाँ के चल्छ भन्दाखेरि छ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्छ किनभने आमाको दुधमा अब रोग छोड्ने लड्ने क्षमता पौष्टिक तत्वहरू प्रोटिनहरू सबै एकदम ब्यालेन्स हुन्छ। प्रत्येक वर्षै पाउने अथवा दुई दुई वर्ष पाउने हुनाले त्यसले पनि बच्चाहरूलाई चाहिँ कुपोषण गराउँछ। दाल भात तरकारी खलफुल दुध होइन दुधजन्य पदार्थहरू भयो अन्डा माछा मधु जे हुन्छ त्यो चाहिँ खाइरह्यो भने त्यो कुपोषणबाट बचाउन सकिन्छ।
12: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा विकासमा सकारात्मक सकारात्मक प्रभाव पार्न सकिन्छ। उपेन्द्र गोले, सीआईएन, गुञ्जन एफएम, रौतहट।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। के रासायनिक मलको प्रयोग राम्रो उत्पादनका लागि बाधक नै हो?
16: सन्तुलित मात्रामा डीएपी, यूरिया, पोटास त्यसै गरी पारंगारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन सस्टेनेबल बनाएर राख्छन्। हामीले डीएपी, यूरिया, पोटास मात्र भन्दैनौ, सँगसँगै पारंगारिक मल पनि भनेको हुन्छौ।
0: मल र बिउ सिंचाईको तालमेल कसरी मिलाउने? विशेष संवाद श्रृंखला हिलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
17: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हिलो मौसम।
18: कम पानी परेको बेलामा धान बालीको स्याहार कसरी गर्ने? मलको मात्रासँगै थोरै मेहनतबाट धेरै धान फलाउने उपाय के होला? नमस्कार, म पलिस्ता शाक्य, संवाद श्रृंखला हेलो मौसममा तपाईलाई स्वागत छ। धान खेतीको स्याहार, मलको मात्रा र सिंचाई तथा उत्पादन बढ़ाउने उपायका बारे आजको हेलो मौसममा वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुवासँग कुराकानी गर्दैछौ।
16: धानको केसमा के छ भने अजोला पाइन्छ। अजोला चाहिँ हामीले पोखरीहरूमा, थुप्रै ठाउँहरूमा पाइन्छ। यहाँले गुगलमा यो सर्च गर्नुहुन्छ, अजोला, AZOWL, यो चाहिँ गुगलमा सर्च गरेपछि कस्तो बोट हुँदो रहेछ भने हेर्न सकिन्छ। र त्यो अजोला चाहिँ खेतमा 15-20 किलो प्रति हेक्टरमा राखिदियो भने, 20-25 किलो राखिदियो भने त्यो अजोलाले के गर्छ भने यो वातावरणमा जुन नाइट्रोजन छन् त्यसलाई सोसेर धानलाई पठाउँछ है। र 30-40% के हुन्छ भने नाइट्रोजनको जुन आवश्यकता छ त्यो घटाइदिन्छ अजोलाले है। पछि त्यो चाहे पानी सुक्यो खेतमा भने त्यो आफै सुकेर मल बन्छ है। यो बहुगुणी हो अजोला। अजोला हामीले धानमा राख्न सक्छौ, खेतमा राख्न सक्छौ। त्यसै गरी यदि पोषक तत्वको कमी देखिएको छ भने अहिले युरिया, डीएपी, पोटासको व्यापक ठाउँ ठाउँमा किसानहरूले गुनासो गरेको भेटिन्छ। त्यस्तो कन्डिसनमा उहाँसँग अहिले हामीले धेरै मात्रामा त दिन सक्दैनौ, तर त्यही माइक्रोन्युट्रियन्टको झोल, सूक्ष्म तत्वको झोल मैले भने उहाँले जहाँ पनि यो भेटाउन सक्नुहुन्छ, जुन सुकै एग्रो भेटमा। मैले यहाँलाई पहिले नै भनेको छु, यो तरकारी बालीहरूमा विशेष प्रयोग गरिन्छ पोषक तत्वको झोल, सूक्ष्म पोषक तत्वको झोल। उहाँले एकदेखि दुईचोटि, जसले एकचोटि पनि युरिया, डीएपी, पोटास हाल्नु भएको छैन भने यो चाहिँ कम्तीमा दुईचोटि स्प्रे गर्नुहोस्। एउटा चाहिँ पहिलो गोडाई गरेपछि 20-25-30 दिनमा गर्नुहोस्। दोस्रो झोल चाहिँ 50-55 दिनमा हाल्दाखेरि 3 ml प्रति लिटरको दरले हाल्यो भने धेरै हदसम्म यो जुन यो नाइट्रोजन, फस्फोरस, पोटासको अलिकति जुन समस्या देखिएको छ, कमी छ, त्यसबाट राहत दिन्छ।
17: यति बेला विषम देवकोटाजीको कमेन्ट छ, उहाँले चाहिँ, म विषम देवकोटा रूकुम पश्चिमबाट भन्नुभएको छ, धान रोप्ने समयमा यो खाता मल पहिलो नहाल्दा के असर गर्छ होला भन्नुभएको छ।
16: डीएपी, फस्फोरस बनाऊ र पोटास भनेको म्युरेटो पोटास, यिनीहरू चाहिँ बिस्तारै जमिनमा जान्छन्, त्यसपछि बिस्तारै प्लान्टले लिने गर्छ, 15-20 दिन लाग्छ लिनमा। युरिया चाहिँ चाँडै लिन्छन्, डीएपी र पोटास त्यसै कारणले सुरुमै राखिन्छ खेत जुन बेला हामी पडलिङ
19: गर्छौँ
16: तयारीको बेला नै राख्नु पर्ने हुन्छ किनभने प्लान्टलाई लिन 15-20 होइन 10 दिनभन्दा बढी लाग्छ जबकि युरिया खासै लाग्दैन त्यसै कारणले यो मलहरू राखिदिनुहुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठूलो सहयोग हुन्छ उत्पादन बढ्छ मल राख्नु भएन भने उत्पादन सत्तै घट्छ
19: त्यो रासायनिक मलको सट्टामा प्राङ्गारिक मल हुन्छ नि हामीले गोबर मल अथवा कुखुराको सुली मल अथवा अरू कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छ कि सक्दैन अहिलेको अवस्थामा
16: हेर्नुहोस् जस्तै प्राङ्गारिक मलहरू भन्नुभयो विभिन्न मलहरूको नाम भन्नुभयो तिनीहरूमा यो नाइट्रोजनको मात्रा एकदम थोरै हुन्छन् 1.5%देखि 2.5%सम्म हुन्छन् त्यसै गरी अरू त हुन्छन् नै जस्तै डीएपी पोटास यिनीहरू पनि के भन्छ फस्फोरस पोटासको मात्रा पनि कम हुन्छन् बोट बिरुवालाई जति चाहिएको हो बोट बिरुवालाई मानौ न 1 केजी चाहिएको हो तिनीहरूले कति दिन्छन् ग्राममा दिन्छन् कम भएपछि बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो उत्पादक हुनुपर्ने हो त्यो हुँदैन त्यो घट्न जान्छन् ग्रीन रिभोल्युसनको मुख्य आधार नै त्यही हो रासायनिक मल र भेराइटी त्यो दुई
19: मात्रा मिलाएर
16: प्रयोग हुँदाखेरि ग्रीन रिभोल्युसन हुन गयो
19: माटो बिगार्छ भन्छ नि त फेरि
16: माटो सन्तुलित मात्रामा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौं होइन सन्तुलित मात्रामा डीएपी युरिया पोटास त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन माटोलाई झन् सस्टेनेबल बनाएर राख्छन् हामीले डीएपी युरिया पोटास मात्र भन्दैनौँ सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छौँ 5 डोको 10 डोको राख्नलाई भनेको हुन्छौँ यसरी गर्यो भने समस्या हुँदैन तर किसानले के देखिएको छ भने एउटा मात्र के भन्छ रासायनिक मल हाल्ने प्राङ्गारिक मल नहाल्ने प्राङ्गारिक मल हालेन भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो त्यस्तो किसिमले काम गर्दैन
19: भनेपछि रासायनिक मल पनि हाल्नु पर्यो प्राङ्गारिक मल गोबर मल पनि हाल्नु पर्यो
16: किनभने कार्बन जति मात्र अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन् जसरी कार्बनको मात्रा घट्छन् अर्ग्यानिक म्याटरको मात्रा घट्छन् प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन
19: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै ढैँचा भनेर आउँछ कि अनि कतिपय माटोविज्ञहरूले चाहिँ ढैँचा प्रयोग गर्नु राम्रो पनि हो माटोलाई राम्रो गर्छ तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ ढैँचाले
16: ढैँचाले के गर्छन् भने यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला ढैँचा लगाउने यो लामो समयदेखि
19: हुँदैन
16: परम्परागत अभ्यास हो यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ होइन त्यसले गर्दा के हुन्छ भने पानी सोसेर राख्ने क्षमता माटोको बढ्छन् है यो त्यसपछि जैविक किराहरू हुन्छन् बेनिफिसियल इन्सेक्ट भनौ न मित्र जीवहरू हुन्छन् तिनीहरूको संख्या बढ्छन्
19: माटोलाई
16: फाइदा पुर्याउने बढ्छन् र ती जीवहरूले के गर्छन् भने नाइट्रोजन फस्फोरसहरूलाई बोट बिरुवालाई त्यो जीवहरूले फाइदा पुर्याउँछन् है सोसेर चाहे बोट बिरुवाको लागि उपयुक्त बनाउँछन् है त्यसै कारणले तिनीहरूको धेरै ठूलो फाइदा हो तर रासायनिक मलको विकल्प हुँदैन रासायनिक मलको मात्रा घटाइदिन्छन् यिनीहरूले तर विकल्प बन्न सक्दैन
20: यो कुराकानी सँगै आजको लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ नमस्कार
21: सुनसरी र सिरा घटनामा बाहिरी घुसपैठ नभएको अनुसन्धानको निष्कर्ष निकालिएको छ गोली हान्नेलाई कार्यवाहीको सिफारिश गरिएको छ भने विदेश मालपत्र नेपालीको उद्धार राहत तथा घरफिर्तीका लागि कार्यविधि तयार भएको छ कुनै पनि सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा छ कांग्रेस 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न विधानको प्रावधान निलम्बन गरेको छ भने तयारी औपचारिक शुरू भएको जनाएको छ विदेशी चिकित्सकहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ संघीय सरकार मातहतका सबै कार्यालयमा 15-15 दिनमा तल भुक्तानी हुने भएको छ राष्ट्रिय गौरवका सिंचाई योजना समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना समेत तयार गरिएको छ र नेपालका ईपीएल संस्थापक अमीर अख्तरले इटलीमा T10 क्रिकेट लीग आयोजना गर्ने हुनुभएको छ इटलीका 6 प्रमुख शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन् हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि भदौ 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सन्तोष सन्दर्भ पनि बिदा हुन्छु नमस्कार शुभरात्री
1: एक्सट्रीम एनर्जी ड्रिंक
4: टाइम चेक अहिले ठीक 8 बजेको छ
22: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

नमस्कार, कृषि विकास कार्यालय लमजुङको सहकार्यमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा 10 भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org, हाम्रो पात्रो र रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7:30 बजे कृषि सम्बन्धी किसानहरू जान्नै पर्ने विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनको क्रममा तपाईंलाई परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणालीबारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रम अन्तर्गत अघिल्लो हप्ता हामीले बेमौसमी तरकारीको बारेमा जानकारी राखेका थियौं। बेमौसमी तरकारीको परिचय, बेमौसमी तरकारी खेतीको फाइदा बेफाइदा, खेतीको प्रविधि, उपयुक्त स्थान तथा समयको छनौट, उपयुक्त जात, नर्सरी संरचना र हेरचाहको बारेमा तपाईंले जानकारी पाउनुभयो भन्ने हामीले विश्वास गरेको छौ। आजको कार्यक्रममा पनि हामी तपाईंलाई बेमौसमी तरकारीमा बिउ र बेर्नदार, मल खाद, बेर्न सार्ने, काटछाट गर्ने प्रविधि, फल टिपाई र संरक्षण, भण्डारण गर्ने, बजारीकरण गर्ने विषयमा तपाईंलाई महत्वपूर्ण जानकारी राख्नेछौ। अब सुनौ बेमौसमी तरकारी खेतीमा बिउ र बेर्नदार। बिउ 10 ग्राम प्रतिरोपनी, बेर्न 2000 देखि 2500 बेर्न प्रतिरोपनी, जग्गाको तयारी, जग्गाको खनजोत गर्दा गहिराई 30 सेन्टिमिटर हुने गरी जोत्नु वा खन्नुपर्छ। वर्षायाममा अग्लो ड्याङ बनाएर निकासको प्रबन्ध गर्नुपर्दछ र सुक्खा मौसममा बसेको होचो ब्याट बनाउने, जसले गर्दा चिस्यान कायम रहन मदत पुग्दछ। मलखाद 120 डोको राम्ररी पाकेको प्रङ्गारिक मल प्रतिरोपनीका दरले प्रयोग गर्नुपर्छ। एउटा खाल्डोमा एक मुठीको दरले खरानी हाल्नु राम्रो हुन्छ। यदि रासायनिक मलको प्रयोग गर्ने भएमा 10 केजी डीएपी र 6 केजी म्युरेट अफ पोटास प्रतिरोपनीका दरले जग्गाको अन्तिम तयारी गर्दा हाल्नु पर्दछ। सुनौ बेर्न सार्ने प्रविधि। बेर्न 4 देखि 5 वाते अवस्थामा हुँदा सार्नु उपयुक्त हुन्छ। बेर्नलाई सधैँ बेलुका र साँझमा सार्नु पर्दछ। जानौ काटछाट गर्ने विधि। बिरुवा 15 देखि 20 सेन्टिमिटर अग्लो भएपछि मुन्टा चुडेर 2 वटा मात्र हाँगा आउन दिनुपर्छ। फेरि 35 देखि 40 सेन्टिमिटर माथि टुप्पा चुडेर एउटा बोटमा जम्मा 4 वटा हाँगा राम्रो हुन्छ। गोलभेडाको प्रत्येक आँख्लाबाट हाँगा छोड्ने भएकोले 4 वटा भन्दा बढी हाँगा आउन नदिन नियमित रूपमा मुना चुड्नुपर्छ। थाक्रा दिने। करेसा पारीमा एक बोटलाई एउटा थाक्रा दिन सजिलो हुन्छ, तर धेरै क्षेत्रमा लगाउँदा भने सामूहिक थाक्रा दिँदा काटछाटको लागि सजिलो हुन्छ। सुनौ फल टिपाएर संरक्षण। गोलभेडा टिप्नको लागि रातो हुने गरी पकाउनु पर्दैन। गोलभेडा हरियोबाट हल्का पहेलो रंग चढ्न थालेपछि टिप्दा घरयासी प्रयोजनको साथै बजारको लागि पनि उपयुक्त हुन्छ। गोलभेडा नफल्ने यामको लागि चाना काटेर सुकाएर राख्न सकिन्छ। चाना सुकाउँदा कम खर्चमा बन्ने सूर्यको तापक्रम सुकाउने भाँडो बनाउन सकिन्छ। भण्डारण गर्ने। सामान्यतया शीत घरमा केही सातासम्म तरकारी बालीलाई भण्डारण गरी बजारमा लान सकिन्छ। आलु बालीलाई सामान्य हावा संचार हुने अध्ययारो तथा चिसो स्थानमा भण्डारण गरी बेमौसममा बिक्री गर्ने चलन पहाड़मा देखिन्छ। त्यसै गरी पहाड़मा विभिन्न प्रकारका तरकारी जस्तै इस्कुस, पीड़ालु, अदुवा आदिलाई गहिरो खाडालमा गाड़ी केही महिनासम्म भण्डारण गरी बेमौसममा बजारमा बिक्री गर्ने चलन छ। बजारीकरण। मौसम भन्दा फरक समयमा उत्पादन गरिएको तरकारीलाई उचित मूल्य, सही बजार र सही समयमा बेच्ने प्रक्रिया हो। नेपालमा यो निकै सम्भावनायुक्त व्यवसाय हो। अब सुनौ बेमौसमी तरकारी बालीमा लाग्ने मुख्य मुख्य रोग, किरा तथा व्यवस्थापन। बेर्ना कुहिने रोग।
यो रोग माटोमा बस्ने पिथियम जातको ढुसीले गराउँछ। ब्याडमा राखेका कलिलो बेर्नाका फेदको भाग पानीले सोसे जस्तो देखिन्छ। फेदको भाग पातलिँदै जान्छ र बेर्ना कुहिएर मर्दछ। व्यवस्थापन बिउलाई ब्याडमा लगाउनुभन्दा पहिले 2 ग्राम भेबिस्टिन प्रति केजीका दरले उपचार गर्ने, बिउ बाक्लो नछर्ने, पानीको निकासको व्यवस्था मिलाउने, ब्याडमा रोगको लक्षण देखिन साथ म्यानको जेप वा भेबिस्टिन 2-3 ग्राम प्रति लिटर पानीमा मिसाई ड्रेन्सिङ गर्ने। आजकल प्लास्टिक ट्रेमा कोकोपिटको प्रयोग गरेर बेर्ना उमार्ने प्रचलन छ। यो प्रविधिमा बेर्ना कुहिने रोगको प्रकोप कम हुनुका साथै गुणस्तरीय बेर्ना उत्पादन गर्न सकिन्छ। गाँठे रोग यो माटोमा बस्ने ढुसीबाट लाग्ने गाँठे रोग हो। ढुसी जराभित्र पसेर गाँठो बनाउँदछ। रोगी जराले राम्रो काम गर्न सक्दैन, बोट कमजोर हुन्छ र बाली उत्पादन गर्न सक्दैन। यो रोग अम्लीय माटोमा लाग्दछ। रासायनिक विषादीबाट यसको उपचार गर्न कठिन र महँगो हुन्छ। नियन्त्रणका विधि माटोको पीएच मान 7.0 वा 7.3 हुने गरी चुना हाल्नु पर्दछ। यो रोग नलाग्ने बालीहरूसँगको लामो घुम्ती बाली प्रणाली अपनाउनु पर्दछ। रोग निरोधक जातको स्वस्थ बिउ रोप्नु पर्दछ। सञ्जीवनी र चिनी 5-5 ग्रामका दरले 20 मिलिलिटर पानीमा मिसाई 10 ग्राम बिउ मोल्ला र सुकेपछि रोप्नु पर्दछ। सञ्जीवनी र चिनी 100 ग्राम 20 लिटर पानीमा मिसाई झोल बनाएर ब्याडको बेर्न र माटो भिज्ने गरी छर्कनु पर्दछ। डाउनी मिल्ड्यू पातको माथिल्लो सतहमा पहेँला दागहरू देखा पर्दछन् र तल्लो सतहमा ढुसीका जीवहरू कपास जस्तै फैलिन्छन्। काउलीको खाने भागमा पनि खैरा दाग देखिन्छन्। यो ढुसीबाट लाग्ने रोग हो। सुनौ नियन्त्रणका विधि क्याप्टन वा थिराम 2 ग्राम प्रति केजी बिउका दरले उपचार गर्नुपर्दछ। डायथेन M45 0.3% झोल वा रोडोमिल MZ -72 0.25% झोल 10-15 दिनको अन्तरालमा बालीमा छर्कनुपर्दछ। खरानी रोग यो रोग लाग्दा शुरूमा पातको माथिल्लो सतहमा साना हल्का सेत वा कैला रंगका थोप्लाहरू देखिन्छन्। रोगको आक्रमण बढेपछि पात र डाँटमा समेत सेतो पाउडर छरे जस्तो सेता ढुसीहरू देखिन्छन् र पछि पातहरू पहिलिन गई सुक्दछन्। फलहरू साना र कम गुणस्तरका हुन्छन्। रोकथामका विधि 1 भाग गाई भैँसीको गहुँतमा 10 भाग पानी मिसाई बोट भिज्ने गरी 4-5 दिनको फरकमा 3 पटक छर्दा यो रोग कम हुन्छ। खेतबारी सफा राख्न यो रोग लागेमा पात र झारहरू नष्ट गर्नुपर्दछ। जरमा लाग्ने गिर्ख रोग माटोमा बस्ने जुगाले बोटको जराभित्र पसेर साना गिर्ख बनाउँदछन्। बोट कमजोर हुन्छ र घाम लागेको बेलामा बोट ओइलाउँछ। सुनौ रोकथामका विधि बेर्ना रोप्ने खाडलमा तोरीको पिना 100 ग्राम प्रति बोटका दरले माटोमा मिलाउनुपर्छ। जमिनको तयारी गर्ने बेलामा कार्बोफुरान 1-2 केजी प्रति रोपनीका दरले माटोमा मिलाउनु पर्दछ। केन्द्रीय तरकारी बिउ उत्पादन केन्द्र खुमलटारमा गरिएको एक परीक्षणमा जीवातुको प्रांगरिक झोल मल सातामा 2 पटक जरा भिज्दै गरी हाल्दा गोलभेडाको जरामा लाग्ने गिर्ख रोग लागेको थिएन। डाँट कुहिने रोग जमिनको सतह नजिकैको काउली भेडे खुर्सानी खुर्सानी बोटको डाँटमा ढुसीले आक्रमण गर्दछ। पात ओइलाएर बोट मर्दछन्। आक्रमण गरेको डाँटको भाग कुहिन्छ। कुहिएको भागमा सेतो ढुसी साथै कालो गेडा देखिन्छ। सुनौ व्यवस्थापनका विधि धान बालीसँग घुम्ती बाली प्रणाली अपनाउनु पर्दछ। बेभिस्टिन वा बेनलेट 1 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको अन्तरमा छर्कनु पर्दछ। बेताहरू 0.25% बेनलेटको झोलमा 5-8 मिनट उपचार गरेर रोप्नु पर्दछ। कालो कुहिने रोग यो रोग ब्याक्टेरियाबाट लाग्दछ। पातको किनाराबाट शुरू भएर अंग्रेजी अक्षरको भी आकारमा पहिलिँदै र ओइलाउँदै पातको बीच भागतिर पुग्दछ। पातका नसाहरू काला हुन्छन्। नियन्त्रण यो रोग नलाग्ने बालीसँग लामो घुम्ती बाली प्रणाली अपनाउनु पर्दछ। बिउलाई तातो पानीमा 30 मिनट उपचार गर्नुपर्दछ। रोग सहन सक्ने जात लगाउनु पर्दछ। ब्लाइटक्स र स्ट्रेन्डोसाइक्लिन 0.2% आलो पालो गरेर बालीमा छर्कनु पर्दछ।
टमाटरको पछौटे डढुवा शुरूमा पात पानीले भिजेको जस्तो हल्का खैरो हुन्छ, जुन पछि गाढा खैरो वा कालो रंगमा परिणत हुन्छ। प्रतिकूल वातावरणमा त्यस्ता थोप्लाहरू वृद्धि भई बोटलाई डढाइदिन्छ। ओसिलो अवस्थामा पातको तल्ला सतहमा सेतो ढुसी देखिन्छ र फलमा खैरो कालो दागहरू देखा पर्दछन्। दिनमा बादल लाग्ने र रातमा धेरै शीत पर्ने अथवा हल्का वर्षा भएमा यो रोगको प्रकोप बढ्न सक्दछ। व्यवस्थापन: रोग लागेका बोट, पुराना बोटहरू, झारपातहरू बटुली नष्ट गर्ने, घुम्ती बाली अपनाउने, उचित दूरीमा बिरूवा लगाउने, स्वस्थ बेना प्रयोग गर्ने, रोग सहने जातहरू जस्तै सिर्जना लगाउनु पर्दछ। रोग शुरू हुने बेलादेखि नै कपर अक्सिक्लोराइड 50% डब्ल्यूपी 1.5 ग्राम र मेनकोजेब 75% डब्ल्यूपी 1.5 ग्राम मिलाई जामा 3 ग्राम प्रति लिटर पानीमा मिसाएर 7-10 दिनको फरकमा 3-4 पटक बोट राम्ररी भिज्ने गरी छर्नु पर्दछ। बजारमा पाइने क्रिनोक्जिल गोल्ड नामक ढुसी नाशक विषादी प्रयोग गर्नुपर्दछ। टमाटरको ओइलाउने रोग: बोटहरू सर्लक्क ओइलाएको देखिन्छ। त्यस्ता बोटलाई काटेर सफा पानीमा ढाड डुबायो भने सेतो खैरो पदार्थ पानीमा घोलिन्छ र धमिलो बन्छ। व्यवस्थापन: टमाटर परिवारका बाली जस्तै आलु, खुर्सानी, भन्टा, भेडे खुर्सानी बाहेक अन्य बालीसँग घुम्ती बाली अपनाउनु पर्दछ। रोग अवरोधक जातहरू जस्तै सिर्जना लगाउने, खेतबारी सफा राख्ने र रोगी बोट बिरूहरू नष्ट गर्ने, माटोमा बस्ने ढुसी भएको कारणले माटोको निर्मलीकरणमा विशेष ध्यान दिनुपर्छ। अल्टरनेरिया थोप्ले: खैरो वा कालो ससाना गोलाकार थोप्लाहरू पहिले पातमा देखिन्छन्, जसमा पछि चक्क विकास हुन्छ। व्यवस्थापन: रोगी झारपात र बोट बिरूवाहरू नष्ट गर्ने, म्यानकोजे 75% डब्ल्यूपी वा कपर अक्सिक्लोराइड 50% डब्ल्यूपी 2-3 ग्राम प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ। अब सुनौ बेमौसमी तरकारीमा लाग्ने किराहरू: काउली समूह, डायमण्ड ब्यागमथ, बन्दको पतली र लाही किरा, गोलभेडा, टुटा, हेलीको भर्पा र सेतो झिगा, खुर्सानी थिप्स, भन्टाको गवारो, भेडे खुर्सानी थिप्स किरा, राम तोरिया, लाही, फड्के किरा र कपासको गवारो, प्याज थिप्स किरा, काँक्रा, रातो खप्टे, फल कुहाउने औसर लाही किरा। बेमौसमी तरकारीमा किराको प्रकोपलाई घटाउन उचित समयमा बाली कटानी गर्नुपर्छ।

शैली र जात अनुसार प्रयोग गर्न जरूरी हुन्छ। अब सुनौ बजारीकरणका समस्याहरू। बजार संरचना र अवरोधहरू। नेपालमा कृषि बजार प्राय अव्यवस्थित र परम्परागत संरचनामा आधारित छ, जसका कारण तरकारी बजारमा निम्न समस्याहरू देखा पर्न सक्छन्। बजार सूचना अभाव। किसानले मूल्य र माग सम्बन्धी भरपर्दो जानकारी कम उपलब्ध छ, जसले उचित निर्णय लिन कठिन बनाउँछ। स्टोरेज र प्रशोधन सुविधा अभाव। कोल्ड स्टोरेज र प्रशोधन सुविधा कमीले तरकारी बिग्रन र मूल्य घट्ने जोखिम बढ़ाउँदछ। बिचौलियाको संलग्नता। किसानले उत्पादन खरिद गर्दा धेरै मध्यस्थता मार्फत बेच्नुपर्ने हुँदा सीधा लाभ पाउन कठिन छ। ढुवानी र लजिस्टिक्स अभाव। खराब सड़क यातायात र दूरीको समस्या बजारमा उत्पादन पुर्याउन कठिन बनाउँछ। सुनौ सफल बजारीकरणका लागि समाधान। बजार सूचना प्रणाली। किसानलाई बजार मूल्य र माग जानकारी रेडी टाइम उपलब्ध गराउने आवश्यकता छ। किसानलाई बजार मूल्य र माग जानकारी रेडी टाइम उपलब्ध गराउने आवश्यकता छ। यसले उत्पादन योजना र बिक्री टाइमिङ सन्तुलन गर्न मदत गर्दछ। संरक्षित बजार र कलेक्सन सेन्टर। स्थानीय तह सहकारी र कृषक समूहले मिलेर संरक्षित बिक्री केन्द्र संग्रह केन्द्र र छोटो मूल्य श्रृंखला बनाउन सकिन्छ। सीधै उपभोक्ता र ब्रोकरलाई बाइपास गर्दछ। भण्डारणको सुविधा। उचित कोल्ड स्टोरेज र तरकारीको प्याकेजिङ अथवा लेबलिङको सुविधाले पोस्ट हार्वेस्ट नोक्सानी घटाउँछ र मूल्य स्थिर राख्न मदत गर्दछ। सहकारी समूह र सहकार्य। कृषक समूह सहकारी र कर्पोरेटसँग सम्झौता गरेर अग्रिम बजार सुनिश्चित वा बिक्री सहकार्य गर्न सकिन्छ। डिजिटल बजार र ई कमर्स। मोबाइल एप डिजिटल बजार प्लेटफर्म र वितरण नेटवर्कले किसानले सिधै ग्राहकसम्म पुर्याउन मदत गर्दछ। आज हामीले कार्यक्रम कृषिका कुरामा बेमौसमी तरकारी खेती गर्दा बिउ र बेर्नदार मल खाद बेर्न सार्ने काटछाट गर्ने थाक्रा दिने फल टिपाएर संरक्षण गर्ने भण्डारण गर्ने र बजारीकरणका बारेमा तपाईलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषकको कुरा प्रत्येक साता मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो मर्सेङदी 95 मेगाहर्जमा निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईँको सुझाव सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलु तामाङलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्साङदी सुन्दै गर्नुहोला। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साफवेयर तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल, बेसीसार नगरपालिका साथ, त्रिवेणी टोल।

0: नेपाल इन्वेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा, मोबाइल 9845656233 र 9801177246।
1: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुन चाँदी पसल,

0: Mania, Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
6: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021234 मोबाइल 98415414
7: माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा टिक्टिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
8: कहाँ हुनु दाई हाम्रै बेसीस्टारको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
9: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
10: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर 7 लमजुङ
11: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ
10: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664520532 मोबाइल 98460903001 98460774065
11: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर,
5: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा,
4: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाघले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
5: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
4: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट।
5: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849968924, 9845086780।
4: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिमिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
4: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9856-13375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
7: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
8: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
7: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: एनएमसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा राजधानी पाउन सहज बनाउँदै गर्दा दुरूपयोग रोक्नेतर्फ विशेष ध्यान दिन सरकारलाई सांसदहरूको सुझाव,
1: जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्ताव भएको पनि देखिन्छ,
0: खाना पकाउने ग्यासको हालको संकटले के शिक्षा दियो,
2: सरकारी निकायसँग एलपी ग्यासको भण्डारण हुनुपर्ने हामीलाई साह्रै अहिले महसुस भएको छ,
0: र अन्तर्राष्ट्रिय प्रसंगमा पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पतालमा सार्न आदेश। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बशर अल असदका नातेदारलाई युद्ध अपराध र मानवता विरूद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। वसिम अल असद शासनका बेला बल प्रयोग गर्ने शासकका रूपमा चिनिएका थिए। उनलाई गत वर्ष जूनमा पक्राउ गरिएको थियो। उनी असद शासनसँग सम्बन्धित अरबौं डलरको लागू औषध तस्करी सञ्चालनमा पनि निकट रूपमा संलग्न रहेको ठानिएको थियो। तर पर्याप्त प्रमाण नभएको भन्दै अदालतले ती आरोपमा उनलाई दोषी ठहर गरेन। यो फैसला बशर अल असदलाई उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको एक सातापछि आएको हो। बशर अल असद अहिले रूसमा निर्वासनमा रहेका छन्। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि जेलबाट अस्पताल सार्न आदेश दिएको छ। उनका वकिलहरूले उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको भन्दै गुनासो गरेपछि अदालतले यस्तो आदेश दिएको हो। तीन सदस्यीय इजलासले उनको स्वास्थ्य अवस्थाको मूल्यांकन गर्न एउटा चिकित्सा बोर्ड गठन गर्न पनि आदेश दिएको छ। उनका वकिलहरूका अनुसार उनी दृष्टि कमजोर हुने लगायत विभिन्न स्वास्थ्य समस्याबाट पीड़ित छन्। अफगानिस्तानको राजधानी काबुल नजिकैको एउटा विद्यालयमा भएको हमलालाई जघन्य भएको संयुक्त राष्ट्र संघका एक विशेष प्रतिनिधिले बताएका छन्। उक्त हमलामा परि 50 भन्दा बढ़ी बालबालिका घाइते भएका बताइएको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, पश्चिमी 10 वर्षीय क्षेत्रमा बालबालिका दुवैका लागि रहेको एउटा निजी प्राथमिक विद्यालयमा विस्फोट भएको थियो, जहाँ ऐतिहासिक रूपमा सताइएको सिया हजारा समुदाय रहेको छ। तालिबान प्रहरी अधिकारीले विद्यालयमा हाते ग्रेनेड विस्फोटन भएको र यसको अनुसन्धान भइरहेको बताएका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई, उक्त हमलाको जिम्मेवारी कुनै समूहले अहिलेसम्म लिएको छैन। अमेरिकाको क्यालिफोर्नियामा आज एउटा महत्वपूर्ण मुद्दाको सुनवाई शुरू हुँदैछ, जसले फेसबुक र इन्स्टाग्रामको सञ्चालनमा परिवर्तन ल्याउन सक्ने सम्भावना छ। अमेरिकाका 29 राज्यले मेटा कम्पनीमाथि बालबालिकाको डेटा गैरकानूनी रूपमा संकलन गरेको आरोप लगाएका छन्। तीमध्ये 4 राज्यले मेटाले युवा प्रयोगकर्तालाई लक्षित गर्दै जानाजानी लत लाग्ने किसिमका सुविधाहरू डिजाइन गरेको र सुरक्षा सम्बन्धी विषयमा जनतालाई भ्रमित गरेको आरोप पनि लगाएका छन्। मेटाका प्रमुख मार्क जकरबर्गले अदालतमा बयान दिने ठानिएको छ। मेटाले आफूमाथि लागेका आरोपहरूलाई कड़ा रूपमा अस्वीकार गरेको छ र वैज्ञानिकहरूले टेलर स्विफ्ट र ह्यारी स्टाइल्स जस्ता कलाकारका लोकप्रिय संगीत एल्बम सार्वजनिक हुने दिनमा सड़क दुर्घटनाबाट हुने मृत्यु बढ़न सक्ने बताएका छन्। हार्वर्ड विश्वविद्यालयको एउटा अनुसन्धान टोलीले गरेको अध्ययन अनुसार लोकप्रिय एल्बम सार्वजनिक भएका दिन अमेरिकामा सड़क दुर्घटनामा औसतमा 18 जना बढ़ी मानिसको मृत्यु भएको पाइएको छ। अनुसन्धानकर्ताहरूले संगीत प्लेटफर्महरूलाई यस्ता सम्भावित जोखिमबारे प्रयोगकर्तालाई अझ बढ़ी जानकारी गराउन आग्रह गरेका छन्। साथै चालकहरूलाई गाड़ी चलाउन शुरू गर्नु अघि नै आफूले सुन्ने संगीत तय गर्न सुझाव दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। राहदानी बनाउने प्रक्रिया सहज बनाउन खोज्दै गर्दा पासपोर्टको दुरूपयोग रोक्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने सांसदहरूले सुझाएका छन्। राहदानी संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले कूटनीतिक राहदानीको सम्भावित दुरूपयोगको सन्दर्भमा अझ बढ़ी सजग हुनुपर्ने सुझाव दिए। परराष्ट्र मन्त्रीले सांसदहरूले दिने सुझावलाई समेत ध्यानमा राखी सरकार अगाडि बढ़ने बताए। विद्यमान राहदानी ऐनमा आवश्यक सुधार गरी राहदानी प्राप्तिलाई अझ सहज र सरलीकृत गर्ने हिसाबले राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक 2083 ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले राहदानीको दुरूपयोग रोक्ने विषयमा विशेष जोड़ दिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निष्कल रायले राहदानी व्यक्तिगत दस्तावेज भए पनि मानव बेचबिखन संगठित अपराध लगायतमा दुरूपयोग हुन सक्ने उल्लेख गरे। झूठो विवरण दिएर राहदानी बनाउनेको हकमा विधेयकले गरेको व्यवस्थाबारे प्रश्न उठाउँदै उनले भने,
1: प्रस्तुत विधेयकमा झूठो विवरण दिएर राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्ताव भएको पनि देखिन्छ। यस्ता केही विषय छन् जसले विधेयकको नियतमा शंका उब्जाएको छ। सत्ता र प्रचण्ड शक्तिको आडमा कतै आफ्ना विगतलाई छोप्ने कानून ल्याउन खोजेको हो कि भन्ने प्रश्न उब्जाउने ठाउँ सरकारले प्रदान गरेको छ।
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले खास गरी कूटनीतिक राहदानीको दुरूपयोग हुनबाट रोक्ने विषयमा राज्य चनाखो हुनुपर्नेमा जोड़ दिइन्। उनले निजी भ्रमणमा कूटनीतिक राहदानीको प्रयोग रोक्नुपर्ने बताइन्। अर्यालले अगाडि थपिन्,
4: पदलाई हेरेर होइन प्रयोजनलाई हेरेर कूटनीतिक राहदानी प्रदान गर्नुपर्छ भन्ने म ठान्दछु। त्यसै गरी निजी भ्रमणमा कूटनीतिक राहदानी प्रयोग गर्न नपाउने कुराको स्पष्ट व्यवस्था गरौं, यसबाट मिसयुज भएको देखिन्छ।
0: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले महिलाको हकमा सैद्धान्तिक रूपमा विधेयकमा विभेदकारी व्यवस्था रहेको बताए। उनले प्रक्रिया सरल बनाउँदै गर्दा सुरक्षाको विषयलाई पनि हेर्नुपर्ने उल्लेख गरे।
5: हामीले यसलाई आधुनिक गर्ने सरल कृत गर्ने हाम्रा नागरिकहरूले सरल ढंगले पाउने व्यवस्था गर्नु छ एकातिर, अर्कोतिर यसको सुरक्षाका कुराहरू छ।
0: राहदानी बनाउने प्रक्रियामा हुने गरेको ढिला सुस्ती अन्त्य हुनुपर्ने सुझाउदै श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले खास गरी राहदानीसँग सम्बन्धित दण्ड जरिवानाको विषयमा विधेयकमा गरिएको व्यवस्थाबारे प्रश्न गरे। सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्र मन्त्री सुशीर खनालले विधेयकले राहदानी जारी गर्ने, रद्द गर्ने, व्यवस्थापन गर्ने समग्र प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाएको बताए। खास गरी दण्ड जरिवाना बारे शंका नगर्न आग्रह गर्दै उनले भने,
6: व्यावहारिक कारणले नेपालको विशेष परिस्थितिका कारणले उब्जिन सक्ने समस्याले नै नेपाली नागरिकले धेरै दुःख भोग्न नपरोस् भन्ने दृष्टिकोण यसमा राखिएको छ।
0: प्रस्तावित विधेयकलाई संशोधन मार्फत अझ परिष्कृत बनाउन सकिने भन्दै मन्त्री खनालले आम नागरिकले सहज ढंगले राहदानी पाउने वातावरण सिर्जना गरिने बताए। अर्को विषय, अधिकारीहरूले खाना पकाउने एलपी ग्यास नियमित रूपमा आपूर्ति भइरहेको दावी गर्दै आए पनि उपभोक्ताले अझै सहज रूपमा पाउन नसकिएको गुनासो गरिरहेका छन्। पसलहरूमा रित्तो सिलिण्डर लिएका मानिसहरूको लाम कायमै रहँदा साउन महिनामा मात्रै 57,335 मेट्रिक टन ग्यास नेपाल आयात भएको भन्सार विभागले जनाएको छ। निगमका अनुसार साउन महिनामा भित्रिएको ग्यास नेपालको इतिहासकै सबैभन्दा धेरै मासिक परिमाण हो। यसै सन्दर्भमा हामीले नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहलाई अहिले देखिएको संकटबाट तपाईँहरूले के शिक्षा पाउनुभयो भनेर सोधेका छौं।
2: तत्काललाई केही असहज हामीले जुन एलपी ग्यासमा भयो त्यसलाई जतिखेर पनि केही न केही हामी भण्डारण चाहिँ एनओसी आफ्नै बनाउनु पर्छ। आजको मितिसम्म 58 ब्रान्डको जुन ग्यास व्यवसायीहरू छ सबै निजी व्यवसायीहरूले उहाँहरूले गरिराख्नु भएको छ। कहिले काहीँ उहाँहरूको आफ्नो पोलिसी आफ्नो कस्टिङले गर्दा भण्डारण नराखिदिँदा हामीलाई अहिले धेरै समस्या हो। निगमसँग आज 10 दिन 5 दिनकै पनि भण्डारण भएको भए हामी 5-10 दिनको भण्डारण दिप्याएर भए पनि यो तुरन्तै मार्केटमा इन्टरभेन्सन गर्न सक्थ्यो। त्यसले गर्दा निगमसँग या भनौँ न सरकारी निकायसँग एलपी ग्यासको भण्डारण हुनुपर्ने हामीलाई साह्रै अहिले महसुस भएको छ। जसरी भए पनि हामी भण्डारण 15 दिनको भए पनि हामी बनाएर राख्ने, किनभने सरकार भनेको खाली अवस्थामा बस्नु भएन, हामी त्यो रिप्रेजेन्ट गर्छौँ। दोस्रो कुरा, पारादीप, बरौनी, हल्दिया, मथुरा यो लामो डिस्टान्सबाट यो एलपी ग्यास ढुवानी गर्नु परिरहेछ। सानो तिनो चेन बिग्रिने बित्तिकै बाटो डिस्टर्ब हुने बित्तिकै हामीलाई साह्रो गाह्रो हुन्छ। जस्तै पेट्रोलियम पदार्थको पाइपलाइन आएपछि पछिल्लो 7-8 वर्षमा हामी कहिले पनि पेट्रोलियम पदार्थको केही डिस्टर्बेन्स फेस गर्नु परेन भनेपछि हामी एलपी ग्यासको पाइपलाइन यहाँ मोतिहारीको दुर्गापुर नजिक आइसकेका छ, त्यहाँबाट सर्लाहीमा हामी जोड्ने कोसिस हाई लेभलमा गरेर त्यसलाई चाहिँ हामी गर्छौँ। यो दुईटा कुरा रिलाइबल भएपछि मलाई लाग्दैन कि आयल निगममा अब यस्तो क्राइसिसहरू आउँदा 10 दिन 15 दिन हामी मजाले चाहिँ फेक्न सक्छौँ।
7: अहिले जनतालाई आश्वस्त तुल्याउने हिसाबले चाहिँ यहाँले कति दिन कति हप्ता पछाडि यो एकदम सहज होला भन्न सकिने स्थिति छ।
2: म जनतालाई त अहिले नि यो डाटा यहाँहरूलाई लाग्छ यहाँ एनओसीले अलिकति ऊ गरेछ भने भन्सार बिन्दुमा नेपाल छिरेको बुलेट हेरिदिनु, नम्बर अफ सिलिन्डर हिसाब गरिदिनु, मेरो विचारमा यो नर्मल भइसक्नु पर्थ्यो। केही आधी सिलिन्डरको कारणले ढिलो भए पनि 32 लाखको सटा त 8 लाख सिलिन्डर त बढी भरियो त एक महिनामा औसत खपत आय निगमको जब 32 लाख छ भने त हामी 40 लाख दियो त पब्लिकलाई, जनतालाई, उपभोक्तालाई, भनेपछि 40 लाख सिलिन्डर गइसकेपछि यो सहज हुनु पर्ने हो। अझ केही साथीहरू जसको एउटै थियो त्यसले दुःख पाइरहेछ, किन अरूले अलिक बढी भर दिएर हो। अब यो स्पिडमा हामी क्रमशः बढाउँदैछौँ, यो महिना पनि हामी 40 कै हरारीमा ल्याउँछौँ, डाटाले भन्ने अनुसार यो भइसक्नु पर्ने हो। म जनतालाई के भन्छु नि यो धेरै घरमा नराख्नु, यो सेफ्टी अनुसार पनि यो राम्रो कुरा होइन। यहाँहरूले कहिले काहीँ आकल झुकल केही घटना पनि सुनिराख्नु भएको हुन्छ, त्यसले गर्दा यहाँहरूले पनि हामीलाई आपूर्तिमा केही समस्या छैन। यहाँहरूको डाटाबाटै मैले भनिरहेको छु कि 32 लाख खानु पर्नेमा मैले 40 लाख सिलिन्डर यहाँहरूलाई दिइसके, बिक्री गरिसके, डाटाले बताउँछ। अझ यो आउने क्रम बढाएरै ल्याउने कोसिस गर्दैछु,
7: दिन चाहिँ तोकेर हामीले भन्न सकिँदैन।
2: मैले भने नि हजुर डाटाले मलाई पुग्यो, अब यो त कस्तो छ भने मार्केटमा केही सिलिन्डर खाली भयो भने त उहाँले जतिखेर मलाई देखाइदिन पाए त मैले सकिनँ भनेर, तर त्यो पुरै कम्प्लिट हुन मेरो डाटाले 32 चाहिनेमा म 40 लाख पठाएपछि सर मैले त सके जस्तो लाग्छ। तर जो अब त्यसमा के हो भने कोही बढी राखिदिएछ र कोही कम छ भने त्यो ब्यालेन्समा इमिडिएटली अब मिल्छ, कोही आकल झुकल छुटेछ भने क्विक रेस्पोन्सिबिलिटीमा त मिलाउँदै गराएको छ। मेरो विचारमा त्यो समस्या छैन जस्तो मलाई व्यक्तिगत भन्नुहुन्छ भने छैन, किन जसले टिममा फोन गरेछ त्यसलाई रिजल्भ गरिदिएको छु, सिलिन्डर छँदैछ। प्लान्टहरूलाई उद्योगीहरूलाई भने पनि भनेको छु कोही साह्रै गाह्रो साह्रो परेछ भने तपाईँ जताबाट सक्नुहुन्छ म्यानेज गरिदिनु भने त त्यसो भए त म गाह्रो देख्दिनँ।
0: नेपाल आय निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाह साथी अशोक दाहालसँग कुरा गर्दै एउटा विषय संक्षेपमा, संवैधानिक इजलासको गठन वरिष्ठताका आधारमा नभए गोला प्रथाबाटै हुनुपर्ने भन्दै कानून व्यवसायीहरूको छात्र संगठन नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीशलाई ध्यानाकर्षण पत्र लेखेको छ। सर्वोच्च अदालतको पूर्ण बैठकमा गम्भीरतापूर्वक छलफल गरी संवैधानिक इजलासलाई वरिष्ठताका आधारमा अविलम्ब गठन गर्न वा त्यसमा कुनै कठिनाई भएमा अन्य इजलास र रोस्टरमा रहेका न्यायाधीशहरूको बीचमा गोला प्रथाको अवलम्बन गर्न, यसअघि नै बार एसोसिएशनले आफ्नो धारणा सार्वजनिक गरिसकेको पत्रमा उल्लेख छ। उक्त विषय बार एसोसिएशनले विगतको 109 दिनको आन्दोलनले उठाएको मुख्य विषय भई उसका विभिन्न फोरमहरूमा पारित प्रस्तावका रूपमा रहेको उसले स्मरण समेत गराएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पतालमा सार्न आदेश दिएको छ। यद्यपि सर्वोच्च अदालतले इमरान खानको परिवारले सिफा अस्पताल परिसरमा कुनै पनि सार्वजनिक जमघट नहुने कुरा सुनिश्चित गर्नुपर्ने स्पष्ट पारेको छ। सरकारले सर्वोच्च अदालतको यो निर्णय पूर्ण रूपमा लागू हुने आश्वासन दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: अदालतको 3 सदस्यीय इजलासले खानको अस्पताल भर्नाको निवेदनको सुनवाई गरेपछि यो निर्णय सुनाएको हो। न्यायाधीश शाहिद वाहिदको अध्यक्षतामा सुनवाई भएको थियो भने न्यायाधीशहरू नईम अख्तर अफगान र इस्तियाक इब्राहिम यसका सदस्य थिए। अदालतले इमरान खानसँग भएका सबै भेटघाटहरूको विस्तृत रेकर्ड र उनी विरूद्ध विचाराधीन सबै मुद्दाहरूको पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ। यद्यपि अदालतले मेडिकल रिपोर्ट वा स्वास्थ्यमा राजनीति गरेमा यो सुविधा फिर्ता लिन सकिने चेतावनी दिएको छ। अदालतले सरकारलाई सिफा अस्पताल वरिपरि पर्याप्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ। अदालतले फैसलामा यदि यो सुविधाको दुरूपयोग भएमा सरकारले अदालत जान सक्ने र खान र उनको परिवारले पनि निर्णय कार्यान्वयन सम्बन्धी गुनासोहरूको बारेमा अदालत जान सक्ने जनाएको छ। अदालतले आफ्नो आदेशमा इमरान खानलाई हप्तामा एक पटक आफ्नो परिवारलाई भेट्न अनुमति दिनुपर्ने पनि भनेको छ। इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सर्वोच्च अदालतको फैसलाको स्वागत गरे। खान सन् 2023 अगस्तदेखि जेलमा छन्। त्यसअघि उनी सन् 2022 सत्ताबाट हटाइएका थिए। खानले भने यी मुद्दाहरू आफू विरूद्ध राजनीतिक प्रतिशोधका कारण लगाइएको दावी गर्दै आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: Extreme energy drink. Time check. अहिले ठीक 9 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट डीएफएम 95 मेगाहर्ज
1: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी
2: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
3: प्रोपाइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि थप जानकारीका लागि सम्पर्क 9856074486
4: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
5: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
6: हजुर रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसिसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
8: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
7: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021234124 मोबाइल 9841445148
9: यो मोबाइलले पनि तनावै दियो भने
10: हैन के तनाव दियो ए खुशी
9: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
10: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र भेसिसर नगरपालिका साथ लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813934332

0: द्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बैङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: ठिलाइ दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665211083
6: सम्पर्क मोबाइल नम्बर 9857013375
5: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
4: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी

0: California. Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुफत मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
3: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
5: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
4: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477 69229
6: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
7: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
6: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
7: ल भइहाल्छ नि नानी
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
9: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
8: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थानचोक फोन 0665201120 मोबाइल 98460077745
5: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400050663।
1: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ। फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
0: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैसिसा नगरपालिका 7 त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461992406 र 98164372372।
3: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
0: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
4: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
5: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षाजन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
4: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।